0: रेडियोलॉजिस्ट महिला डाक्टर दृष्टिलामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौं।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: सुगर रोग सम्बन्धी उपचार,
3: हर्मोन सम्बन्धी समस्याको उपचार।
2: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
4: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 24 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दान, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
6: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान, सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
4: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-49-41-944।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू:
14: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
14: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बल्लाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
11: बजाज आरी फ्री सर्भिस क्याम्प।
12: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
11: सर्भिस चार्जमा 50% छुट,
12: इन्जिन आयलमा 18% छुट,
11: टायर किन्दा 10% छुट,
12: पाठ पूर्जामा 10% छुट।
11: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
12: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
11: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युइन हो कि होइन छुट्याउ।
16: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
11: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ।
12: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-135 र 98-128-45-955।
17: सीता के हो तिमीलाई घुम्छ बसी छु
18: के हुनु नि
17: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
18: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847-78-5572
20: होइन ए दाई कता हो हतार हतार गर्दै
21: महोत्सव जान थालेको नि
20: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि
21: दाङमा महोत्सव हुँदैछ नि
20: ए नाच्ने गाउने महोत्सव त थाहा थियो फेरि यो मह महोत्सव कस्तो महोत्सव हो?
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ।
20: ए अरू के हुन्छ नि त्यहाँ?
0: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने, महको सेवन कसरी गर्ने, यसका फाइदा के छन्, मौरीजन्य सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ। सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
20: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
0: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ, स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं।
20: आयोजक नेपाल मौरी पालक महासंघ दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 14 गते बिहिबार, सन् 2026 मे 28 तारीक अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद।
1: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम खिचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिना भित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
3: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार, सार्वजनिक संस्थानको नाफा बढ्यो, लाभांश घट्यो।
2: पुस यता 7 जिल्लामा फैलियो दादुरा, थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
3: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावना लिएर लगानीकर्ताहरू आशावादी।
2: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले गएको वर्ष भदौ 23 नवयुवा आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भोलिपल्ट भदौ 24 पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले मानवाधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही गर्न सिफारिश गरेको छ। भदौ 24 घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। भदौ 23 घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 को उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। मानवाधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु हरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 को उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरेको छ। उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको छ। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खन्नालाई संविधानको धारा 249(2) को ङ बमोजिम प्रक्रिया पुर्याई विभागीय कार्यवाही गर्न आएको सिफारिश छ। काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ 23 बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि मानवाधिकार उल्लंघनमा विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले अपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानवाधिकार संरक्षणप्रति संवेदन हुन नसकेको जनाउँदै आएको भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापति अशोक राज सिग्दललाई निर्देशन सिफारिश गरेको छ। आयोगले नवयुवा आन्दोलनको घटनापछि प्रधानमन्त्री सुशीला कार्की, उहाँकै सरकारबाट गठित 23 र 24 भदौमाका घटनामा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अरियालमाथि पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणकाबाट टीका टिप्पणी समेत भएको देखिएको जनाउँदै आयोगले सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम भए नभएको तथा दुरुस्थान भए नभएको सम्बन्धमा थप अनुसन्धान गर्न सिफारिश गरेको हो। नवयुवा आन्दोलन भएका मानवीय र भौतिक क्षति लगायतका काममा संलग्नताबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि छानबिन गर्न पनि आयोगले सिफारिश गरेको छ। भदौ 24 को घटनामाका बेला ललितपुरको नक्कु कारागारमा थुनामा रहेका रासोपा सभापति लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको छ। पूर्व गृहमन्त्री तथा रासोपा सांसद सुदन गुरूङले नवयुवा आन्दोलन उग्र बनाउन भूमिका खेलेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ। मानवाधिकार आयोगको प्रतिवेदन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि महत्वपूर्ण हुन्छ। विश्व मानवाधिकार आवधिक समीक्षादेखि संयुक्त राष्ट्रसंघका मञ्चहरूमा आयोगको प्रतिवेदन कार्यान्वयनको प्रश्न उठ्छ। यी मञ्चहरूमा प्रश्न उठे नेपाल सरकारले जवाफ दिनुपर्ने हुन्छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
2: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 2080/18 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 2082/27 संसद विघटन भयो। आयोगले फागुन 21 निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा फेरि पठाउने तयारी गरेको हो। आयोगले मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सहित 7 ऐन एकीकृत गरेर निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई अन्तिम रूप दिँदैछ। सरकारले पुरानो मस्यौदालाई आयोगमा फिर्ता पठाएर त्यसमा केही परिमार्जन आवश्यक भए त्यसलाई मिलाएर पठाउन भनेको छ। कान्तिपुरमा खबर छ।
3: चालू आर्थिक वर्षको फागुन सम्ममा सरकारको नतिजा पूर्वाधार क्षेत्रमा कमजोर देखिएको छ भने सामाजिक क्षेत्रमा अपेक्षाकृत प्रगति भएको छ। अर्थमन्त्री श्रोणी मुआग्लेले संसद मार्फत सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुन सम्ममा धेरै वर्षअघि नै सम्पन्न हुनुपर्ने पूर्वाधारका कामहरू अझै सकिएका छैनन्। सड़क, पुल, भवन, सिंचाई, जलविद्युत लगायतका पूर्वाधार निर्माणमा लक्ष्य हासिल गर्न सरकार असफल भएको छ। सामाजिक क्षेत्रमा भने अघि बढ़ाएका भौतिक, नीतिगत, संस्थागत र प्रणालीगत सुधारले सुधार हुँदै गएको देखिन्छ, तर जति अपेक्षित थियो त्यो तहको भने छैन। यस्तै देशका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढ़े पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। यस्तै देशभर निर्माण भएको 68,100 किलोमिटर प्रदेश र स्थानीय तह अन्तर्गतका सड़क मध्ये 71.4% कच्ची रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश र पालिका तह अन्तर्गतका 48,665 किलोमिटर सड़क कच्ची अवस्थामा छन्। तथ्याङ्क अनुसार 33,847 प्रादेशिक र 34,253 स्थानीय सड़क छन्। त्यसमा 5,096 किलोमिटर सड़क मात्रै पक्की अवस्थामा छन्। काया कैरनमा करको भार र सुधार गर्नुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, सरकारले 3 महिनाभित्र आएको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी, पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। बंगलादेशले पछिल्लो दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुस यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहाल सहितका 7 जिल्लाका विभिन्न ठाउँमा 100 बाल बालिका दादुरा भाइरसबाट संक्रमित भएका छन्। उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बाल बालिकालाई तत्काल खोप लगाइनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य शर्त र अभ्यास पनि हो। यसो गर्दा भाइरस थप फैलन र जटिलता रोक्न मदद गर्छ। तर सर्लाही र बागलुङको ढोरपाटा नगरपालिकामा मात्र विशेष खोप कार्यक्रम सञ्चालन गरिएको छ। महामारी नियन्त्रणका लागि चाहिने थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेका छैनन्। पुसमा दादुरा प्रकोप देखिए लगत्तै स्वास्थ्य अधिकारीहरूले दात्री निकायसँग आवश्यक खोप माग गरेका थिए। तर बंगलादेशमा फैलिएको ठूलो प्रकोपका कारण दात्री निकायहरूको ध्यान त्यतातिर बढ़ी गएकाले नेपाल प्राथमिकतामा नपरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। कान्तिपुरमा 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकको खबर छ।
2: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने आरूघाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा भएको छ। हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकीदेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: नेपालको कर प्रणाली अझै जटिल र उच्च दरमा आधारित भएकाले व्यवसायी र नागरिक दुवैमा दबाव परेको छ। उनीहरूले कर दायरा फराकिलो बनाउँदै दर घटाउने, कर प्रशासन पारदर्शी र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपालको कर प्रणाली र सुधार गर्नुपर्ने विषयबारे साथी विकास चापागाईले अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुरा गर्नुभएको छ।
4: कर बढन भन्छ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ। विश्वको मूल्याङ्कन गर्ने भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ। गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ। यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि। कल्याणकारी राज्य अवस्थामा राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ। राज्यले हरेक नागरिकका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन। हामी कहाँ आयकरदेखि लिएर रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने ढाट कर यस्ता करहरू पनि धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौं। आम नागरिकहरूले कर तिरेको तिरेछ, कर के को लागि तिर्ने भन्ने क्वेशन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ। यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा करका दरहरू पनि उच्च छन्, कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन। जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ, कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अबको सरकारले यो चाहिँ छोड्नुपर्छ।
5: कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
4: क्रय शक्तिमा रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको ढुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर भनेर जान्छ। त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
5: अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
4: करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। एउटा तपाईँ भन्नुहोस् न, इण्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमाबाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उप गरेको छ नि। अब त्यही बोर्डर पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नै होइन। यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्ण नागरिकन आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, हरेक चोटि सुझाव दिएका छन्। त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ। उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूले कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
2: अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा।
10: सम्पर्क मोबाइल नम्बर 98229264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुशीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
14: भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। झिसमिसे बिहानी सँगै यति बेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुने देखिन्छन्। कतै हल गोरूसँग हलीहरूको हह होर्रा सुनिन्छ त कतै मिनी टिलरको घुनुनुनु आवाज, कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुन्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बिउ काट्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यति बेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ। भोजपुरका ग्रामीण क्षेत्रमा यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइछ। हेर्दा हेर्दै वर्षा लाग्यो, खेती गर्ने तछाड मछार छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनुभयो, मान रोपेर मूरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई। पहाड़का फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि बाँझै देखिने खेतहरू अहिले हिलाम्य बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह

0: वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरान बीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि फेरि तनाव बढ़ेको छ। तेहरानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाड़ी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढ़ेको छ।
1: अब खेल खबर। राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चण्डीगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाए। पूर्व जुरेलले 21 बलमा 50 रन बनाए भने यशस्वी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाए। राजस्थानले दिएको 244 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भयो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका पाउने 8 बजे न्यू चण्डीगढमा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बगर ईद ईद उल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने गरिन्छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ।
1: नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको वायु दृष्टि संयुक्त राष्ट्र संघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनौट भएको छ। जलवायु प्रविधि क्लाइमेट टेक क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग यूएनडेसाले तयार पारेको एसटीआई सोल्युशन्स बुक 2026 समावेश गरेको छ।
0: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़दै आएको छ। पछिल्लो 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065-2068 निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको खबर नागरिक दैनिकले लेखेको छ।
1: पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो बढ़दो हिउँ पग्लिने क्रम खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।
0: र पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा अब पालो उखानको
1: जत्रो दौरा उत्रै खल्ती
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: भदौ 23 मानवाधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानवाधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
0: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर। सामाजिक सूचकांक केही सुधार। सार्वजनिक संस्थानको नाफा बढ़्यो। लाभांश घट्यो।
1: पुस यता 7 जिल्लामा फैलियो दादुरा। थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
0: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
1: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफाई।

0: हेर्मा
1: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। मानव अधिकार आयोगको प्रतिवेदनमा राष्ट्रोपाका धेरै नेताहरूलाई समेत अनुसन्धान गर्न भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ठूलो घण्टी चिन्ह भएको राष्ट्रोपा कार्यालयमा नेताहरूको चहल पहल छ। दुईजना मान्छे अलिक पर उभिएका छन्। एकजनाले पत्रिकामा मानव अधिकार आयोगको प्रतिवेदन बारेको खबर पढ्दैछन् भने अर्कोले चाहिँ राष्ट्रोपा कार्यालयको चहल पहल हेरेर भन्दैछन्। सबैजना दङ्ग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दङ्ग, अनि नाम नआएकाहरू त झन् आफूलाई प्रधान नेता नै ठानेर दङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546। सूचना।
11: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
10: हर्निया, हाइड्रोसिल, पेट दुखाई, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
11: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
10: युरिक एसिड, हात जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
11: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
10: स्थान शंकर मेडिकल हल घोराही, गौतम नगर टोल, निमाहल रोड, घोराही दाङ।
11: बिरामी जाँच्ने मिति यही जेठ 16 गते शनिबार।
10: सम्पर्क फोन नम्बर 082-562-0023,
11: मोबाइल नम्बर 98-478-18-617
10: र 98-478-35-645।
12: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज।
0: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, पत्र पत्रिकाको संघालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डांगी, सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्य पश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: हरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: हिजोदेखि दाङमा मह महोत्सव शुरू, मह उत्पादन भए पनि बजारको ग्यारेन्टी नभएको किसानको गुनासो।
0: पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवस मनाइयो, 3 पत्रकार पुरस्कृत। नेपाल प्रेस युनियन दाङद्वारा 35 स्थापना दिवसका अवसरमा संस्थापक जिल्ला अध्यक्षलाई सम्मान।
1: र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट। राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: चितवन पछिको धेरै मह उत्पादन हुने जिल्ला दाङ हो। यहाँ 450 बढ़ी महरी किसान मह उत्पादनमा लागेका छन्। 400 मेट्रिक टन मह वार्षिक उत्पादन गर्ने दाङका किसानले वार्षिक 10 करोड़को मह बिक्री पनि गरिरहेका छन्। तर उनीहरूको यो कारोबार भगवान भरोसा जस्तै छ। 30% मह दाङकै उपभोक्ताको घरमा पुग्छ। बाँकी 70% मह किसान आफूले देशका विभिन्न जिल्लामा पठाएर खपत गरिरहेका छन्। मूलत काठमाडौँ, पोखरा, बुटोल जस्ता बजारमा पठाइने दाङको महको बजार कुनै निश्चित ठाउँ छैन। भनसुन चिनजानका भरमा बिक्री गरिरहेका दाङका माहुरी किसानले उत्पादन गरेको मह अहिलेसम्म किनिदिने कुनै ग्यारेन्टी भने छैन। उपभोक्ताले अर्को कुनै जिल्लाको अथवा सस्तोमा मह पाउने बित्तिकै दाङको 400 मेट्रिक टन मह फेरि गोदाममै थन्किने जोखिम रहेको नेपाल माहुरी पालक महासंघ दाङले जनाएको छ। दाङको मह कुनै कम्पनीसँग खरिद बिक्रीको सम्झौता पनि हुन सकेको छैन, न त कुनै संस्थागत सरकारी निकायसँग न समझदारी बन्न सकेको छ। किसान आफैले सके बिक्री गर्ने नत्र उत्पादन भएकी मह सस्तो मूल्यमा फाल्नुपर्ने अवस्थामा छन्। दाङमा अहिले मेलीफेरा र सिरेना जातको माहुरी पालिन्छ। त्यसमा मेलीफेरा धेरै छ। समग्रमा दाङमा अहिले झण्डै 13,000 घर माहुरी उत्पादनमा छन्। 4,000 जति लोकल माहुरी सिरेना छ भने बाँकी 9,000 बढ़ी माहुरी मेलीफेरा छ। यी सबैको उत्पादन 400 मेट्रिक टन छ। धन्न सरकारले विदेशी मह आयातमा रोक लगाएपछि दाङका किसानलाई राहत मिलेको छ। दुई तीन वर्ष अघिसम्म बिक्री नभएर मह गोदाममै थन्क्याउने अवस्था रहेको थियो। यदि अन्य जिल्लाको उत्पादन बढ़ने र सस्तो मूल्यमा आपूर्ति हुने अवस्था आए दाङले दुई वर्ष अघिकै समस्या भोग्ने जोखिम अहिले पनि रहेको नेपाल महरी पालक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरी शर्माको भनाइ छ। दंगाली महको बजार विस्तारका लागि के ठूला कम्पनीसँग सम्झौता जरूरी छ कि भने के स्वदेशमै खपतका लागि नीतिगत सुधार जरूरी छ। कम्पनीसँग सम्झौता गर्न दाङको उत्पादन कम छ। अहिले दाङमा तोरी, चिउरी, रुदेलो, सिसौ, जाबुन, गोरक्षे, बुटी, खर, साज लगायतका स्रोतबाट मह उत्पादन भइरहेको छ। तर कम्पनीहरूले एउटै स्रोतको मह कम्तीमा 10 टनसम्म एकै पटक माग्दा दाङको उत्पादनले पुग्दैन। सबै मिलाएर लैजान कम्पनी मान्दैनन्। त्यसैले बजारको जोखिम यथावत नै रहेको प्रदेश अध्यक्ष शर्माको भनाइ छ। यद्यपि सरकारले नीतिगत निर्णय गरेर नेपाली सेना, नेपाल प्रहरी, विद्यालय, सरकारी कर्मचारीले नेपालकै मह उत्पादन उपभोग गर्ने वातावरण गराउन सके बजारको सुनिश्चितता हुने किसानहरू बताउँछन्।
1: यसैबीच महको प्रचार प्रसार गर्ने उद्देश्यले बजारीकरणको प्रवर्धन गर्न घोराहीमा 3 दिने मह महोत्सव शुरू भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका 15 स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा महोत्सव शुरू भएको हो। महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थीले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्र महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
2: महको प्रसार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक आजदेखि मह महोत्सव 2083 शुरू भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको आर्थिक सहयोगमा आज जेठ 13 गतेदेखि शुरू भएको मह महोत्सव 14 र 15 गते 3 दिनसम्म सञ्चालन हुनेछ। यस महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ। घोराही 10 विगत 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
3: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि।
2: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखेका समस्या र सम्भावना लगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। यस महोत्सवमा सुपथ मूल्यमा मह खरिद गर्ने पनि व्यवस्था गरिएको छ। मह महोत्सवमा भेटिनु भएका घोराही 18 मसिनाका पञ्चराम नेपाली, उहाँले विगत 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका घर रहेका छन्।
4: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
2: जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकै आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवका माध्यमबाट महको प्रचार प्रसार सँगै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न र व्यवसायको प्रोत्साहनमा महोत्सव उपयोगी हुनेछ। गोराहे 4 लक्ष्मीपुरका मौरी पालन व्यवसायी माधव प्रसाद शर्मा:
5: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ्गी जङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300, कसैले 400, कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिलेको छैन।
2: दाङमा 450 बढी किसान व्यावसायिक रूपमा माहुरी पालनमा जोडिएको र वार्षिक रूपमा 315 टन मह उत्पादन हुने गरेको छ। कोराईको कर्मचारी मिलन केन्द्रमा सञ्चालन भएको महोत्सवमा मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिएको बताउनुहुन्छ। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली:
6: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
2: महको उत्पादन बजारीकरण र किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकार लागि पर्ने प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थी बताउनुहुन्छ।
7: दाङ एउटा महत्वपूर्ण मौरीको उर्वर जिल्लाहरू मध्येको यो एउटा महत्वपूर्ण ठाउँ हो र यसलाई हामीले यस क्षेत्रमा काम गरिरहनु भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई हामीले यही तहको सरकारको तर्फबाट प्रोत्साहन गर्ने, उहाँहरूलाई उत्साहित गर्ने काम सरकारको तर्फबाट तिनै तहको सरकारबाट विभिन्न ढङ्गले सहयोग हौसला गर्दै आएको छ। अहिले संहिता आइसकेपछि
2: मह महोत्सवमा आधुनिक हार, मह प्रशोधन सामग्री लगायतका सामग्री स्टलमा राखिएको छ। दाङमा सिरेना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्।
1: अब बाँकी प्रसंग: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सड़क विस्तारको तयारी तीव्र बन्दै जाँदा लमही नगरपालिका साथै स्थित वनघुसरी क्षेत्रमा सड़क सीमाभित्र परेका घर टहरा स्थानीयले आफै हटाउन थालेका छन्। सड़क डिभिजन कार्यालय दाङले जेठ 7 गते 15 दिने सूचना जारी गर्दै धानखोलादेखि शिवखोलासम्म राजमार्गको दायाँ बायाँ 25-25 मिटर क्षेत्रभित्र रहेका घर टहरा पसल तथा अन्य संरचना हटाउन निर्देश दिएको थियो। सोही सूचना पछि स्थानीय तहमा सड़क क्षेत्र खाली गर्न शुरू गरिएको छ। वनघुसरी खुट्टी क्षेत्रमा वर्षौंदेखि होटल, किराना पसल तथा साना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी अहिले आफ्ना संरचना भत्काउने र सामग्री व्यवस्थापन गर्ने कार्यमा जुटेका छन्। कतिपयले डोजर को प्रतीक्षा नगरी आफै घर टहरा हटाउन थालेका छन् भने केहीले नाप जाँच पछि भत्काउने तयारी गरिरहेका छन्। स्थानीय हरिश गिरीले आफ्नो संरचना हटाएर सामग्री व्यवस्थापन गर्न थालेको बताउनुभयो। सड़क विस्तारलाई सहयोग गर्ने उद्देश्यले ले स्वेच्छाले संरचना हटाउन शुरू गरिएको उहाँको भनाई छ। सड़क सीमा भित्र पर्ने घरटहरा हटाउँदै स्थानीय गोरक्ष दैनिकमा टेकबहादुर पुनले खबर लेख्नु भएको छ।
2: प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकारितामा अन्धभक्त र अन्धविरोधको प्रवृत्तिको अन्त्य जरूरी रहेको बताउनु भएको छ। चौबिसौ कृष्णसेन इच्छुक स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले विरोधका लागि विरोध र गुणगान मात्रै गाउने प्रवृत्तिले पत्रकारिता चल्न नसक्ने बताउनु भएको हो। उहाँले पत्रकारिताको मूल दायित्व सरकारका सकारात्मक कामलाई प्रोत्साहन गर्ने र गलत कामप्रति खबरदारी गर्ने रहेको उल्लेख गर्दै कुनै पनि शक्ति वा सरकारले चाहेर पनि पत्रकारिता क्षेत्रलाई निमिट्यान्न पार्न नसक्ने बताउनुभयो। 2007 सालदेखि लागेको सुशासनको नारा पूरा गर्ने भन्दा पनि कुशासन मैलाउने अवस्थाले जेएनजी विद्रोहको रूपमा विस्फोट भएको उल्लेख गर्दै उहाँले पछिल्लो सरकारले त्यसलाई अगाडि बढ़ाउने प्रयास गरिरहेको बताउनुभयो। त्यसैले सरकारले कहिल्यै सरापी हाल्ने अवस्था नरहेको बताउनु भएको छ। 2007 सालदेखि कुशासनको नारा लाग्यो तर दलहरूले कुशासनलाई बढ़ावा दिए त्यही कुशासन जेएनजी विद्रोहका रूपमा विस्फोट भएको हो। शर्माले भन्नुभयो पछिल्लो सरकारले सुशासनको नारालाई अघि बढ़ाउन खोजेको छ। यो परिवर्तनलाई हामी पत्रकारहरूले बुझ्नुपर्छ। अहिले नै सरकारले सरापी हाल्ने अवस्था आएको छैन। पर्खनुहोस् धैर्य गर्नुहोस्। कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले कृष्णसेन सरल र दृढ व्यक्तित्वको रूपमा चर्चा गर्दै सुन्दर समाज निर्माण गर्ने हुटुटीले उहाँले जीवन उत्सर्ग गरेको बताउनु भएको छ। कार्यक्रममा वक्ताहरूले कृष्णसेन इच्छुक पत्रकारिता साहित्य र राजनीतिको त्रिवेणी भन्दै उहाँको बलिदान र निष्ठा आजको पत्रकारिता क्षेत्रका लागि मार्गदर्शन हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष उदय जेम लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा पूर्व अध्यक्षहरू प्रताप रेग्मी केबी मसाल केएल पीड़ित लोककुमारी रिजाल पत्रकारिता पुरस्कारका क्षयघोषदाता अर्जुन कुमार रिजाल तथा पुरस्कृत पत्रकार भूपेन्द्र प्रकाश ओली लगायतले बोल्नु भएको थियो। आजका पत्र पत्रिकामा खबर प्रकाशित छ।
1: नेपाल प्रेस युनियन युनियनको 35 औं स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले संस्थापक जिल्ला अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रामप्रसाद पौडेललाई सम्मान गरेको छ। विगत केही समयदेखि अस्वस्थ रहँदै आउनुभएका अग्रज पत्रकार पौडेलको निवासमै पुगेर नेपाल प्रेस युनियन दाङले कदरपत्र तथा दोसला उडाएर सम्मान गरिएको हो। पत्रकारिता र संगठन निर्माणमा पुर्याउनु भएको योगदानको कदर स्वरूप उहाँलाई सम्मान गरिएको हो। दाङ जिल्लामा नेपाल प्रेस युनियनको स्थापना विस्तार र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेललाई यसअघि नेपाल पत्रकार महासंघले समेत प्रेस स्वतन्त्रता सेनानीका रूपमा सम्मान गरिसकेको छ। पत्रकारिता मार्फत लोकतन्त्र प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका पौडेल दाङको पत्रकारिता क्षेत्रमा अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। सम्मान कार्यक्रममा जिल्ला अध्यक्ष नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, जिल्ला सल्लाहकार सन्तोष सुवेदी, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेशका उपाध्यक्ष पवनमान घरती, जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, निवर्तमान सचिव आरके शीतल, कोषाध्यक्ष लीलाधर ओली, सदस्य नारायण नेपाल लगायतका व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो। सम्मान ग्रहणपछि बोल्दै अग्रज पत्रकार रामप्रसाद पौडेलले घरमै आएर सम्मान प्रकट गरेकोमा नेपाल प्रेस युनियन दाङ शाखाप्रति आभार व्यक्त गर्नु भयो। प्रेस युनियनले स्थापना दिवसका अवसरमा भालुबाङ र तुलसीपुरमा दीप प्रज्वलन पनि गरेको छ। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको 8 औं अधिवेशनको 8 औं बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घरती मगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।
1: खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
8: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
9: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
10: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
9: पाथीघर सम्बन्धी समस्याको अपरेसन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू,
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082563218।
20: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
22: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
23: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
24: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
25: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झन हो।
26: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाइ, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
2: अब अन्य खबर पढ्छौं। कोराही उपमहानगरपालिका 13 बढोरा स्थित गोदावरी इंग्लिश मीडियम स्कूल जेम्समा विद्यार्थी नेतृत्व चयनका लागि आयोजित कप्तान तथा उपकप्तान निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालय प्रशासनले बताएको छ। निर्वाचनमा कक्षा 3 माथि कक्षा 10 विद्यार्थीहरूको कुल 618 मत खसेको थियो, जसमध्ये 613 मत सदर र 5 मत बदर भएका थिए। कप्तान पदका लागि भएको प्रतिस्पर्धामा रमिला ओली सर्वाधिक 407 मत प्राप्त गरी विजय हुनुभएको छ। अन्य उम्मेद्वारहरूमा आकाश डाङ्गीले 109 मत, करण भूषाले 64 मत र रितेश डाङ्गीले 33 मत प्राप्त गर्नुभएको थियो।
1: दाङको राप्ती गाउँपालिकाका विभिन्न स्थानमा धूम्रपान, मद्यपान तथा लागू पदार्थ दुर्व्यसन विरूद्ध सचेतनामूलक सड़क नाटक प्रदर्शन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा मधुबन मीडिया इन्टरटेनमेन्टको संयोजनमा प्रदर्शन गरिएको उक्त नाटक वडा नम्बर 1 भालुबाङ स्थित ग्रीन पार्क तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर 2 को आदर्श मावि लालमटिया, वडा नम्बर 4 को माध्यमिक विद्यालय मौरीघाट तथा वडा नम्बर 5 को सर्वोदय माध्यमिक विद्यालय शिशमरियामा प्रदर्शन गरिएको हो। नाटक मार्फत स्थानीय नागरिक तथा विद्यार्थीहरूलाई धूम्रपान, मद्यपान र लागू पदार्थ दुर्व्यसनीका असरबारे जानकारी गराइएको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: नवलपरासीको बुमरही क्रिकेट मैदानमा जारी वाईवाई लुम्बिनी प्रदेश स्तरीय अन्डर 19 महिला क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको चौथो खेलमा दाङ अन्डर 19 महिला टोलीले बर्दियालाई 101 रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको दाङले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 126 रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। दाङको ब्याटिङमा युनिसा सारू मगरले अभिजित 51 रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो। उहाँले 68 बलमा 6 चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्नुभएको हो।
1: कपुरकोट गाउँपालिकाको आयोजना तथा संजीवनी टिचिङ हस्पिटल प्रालीको प्राविधिक सहयोगमा यही जेठ 17 गते शनिबार कपुरकोट आधारभूत अस्पताल कपुरकोट 3 धनवाङ सल्यानमा एकीकृत वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार शिविरबाट कपुरकोट क्षेत्रका सर्वसाधारण नागरिकलाई विशेषज्ञ सेवा प्रदान गरिनेछ। गणतन्त्र दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा पुरानो फर्किन्न नयाँ रोकिन्न नारायण प्रसाद शर्माको विचार छापिएको छ। जीवन कति कष्टकर कष्ट साध्य भए पनि आगामी संसार शान्त सौम्य मनोरम सुखदायी हुन्छ भन्ने कुरामा ढुक्क छु। तपाई आफै सोच्नुहोस्, तपाई आमाको गर्भमा कत्रो हुनुहुन्थ्यो, आजभन्दा 4 अर्ब वर्ष अघि जीवन कोषको आवश्यकता कस्तो थियो, त्यो बेलादेखिको पूर्णताको यात्रा दिव्य मानव उदयकै लागि भएको हो विचारमा भनिएको छ। त्यसै गरेर गणतन्त्रसम्म आइपुग्दा जनताले के पाए के गुमाए सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने सूर्य दोहनको सिन्डिकेट भत्काउन जरूरी शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय छापेको छ।
2: यसैगरी आजको गोरखसी राष्ट्रिय दैनिकमा सामाजिक बजार अर्थतन्त्र डाक्टर गणेश प्रसाद खनालको विचार छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन दिपेश घिमिरेको विचार छ। रासायनिक मलको अभाव युवराज शर्माको विचार छ भने पत्रकार महासंघको आन्दोलनमा हाम्रो एकैबद्धता गोरखसीले आफ्नो सम्पादकीय छापेको छ।
1: गणतन्त्र दैनिकमा 19 गणतन्त्र दिवसले दिने सन्देश घामछाया स्तम्भमा पद्म प्रसाद शर्माको विचारलाई छापेको छ भने आन्दोलनको विरोध स्वरूप आजको गणतन्त्र दैनिकले सम्पादकीय कालो पोतेको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा सुशासन प्रवर्धनको प्रस्थान बिन्दु नवराज ढकालको सामग्री छ। रासुपाले पुराना दलबाट पाठ सिकोस् र कल्याण प्राजुलीको विचार छ भने आत्मसमीक्षाको मार्ग सम्पादकीय राप्ती पोस्टले छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी तथा कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: मध्यपश्चिम जान चेक यति बेला बिहानको 7 बजेको छ
4: भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयद्वारा जानकारी जेएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक तत्कालीन प्रधानमन्त्री वर्तमान सत्तारूढ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कार्यवाही सिफारिश इस्लाम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदै इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित
5: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
6: हिराले खाएको दाँत निकाल्ने
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
6: खाली ठाउँमा दाँत राख्ने
7: दाँतको जरीदेखि उपचार गर्ने
6: भएको दाँतमा राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
9: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53
4: बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुन महिनासम्म संघीय राजस्व 3.2% बढ़ेको बताउनुभयो चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो
10: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ
4: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी दिनुभयो वहाँले संघीय खर्च 10.4% वृद्धि भए पनि पूँजीगत खर्चमा भने उल्लेख्य सुधार आउन नसकेको बताउनुभयो यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण 28.78 अर्ब रहेको बताउनुभयो उहाँले व्यापार घाटा 11.2% बढ़ेर 10 खर्ब 98 अर्ब पुगेको पनि बताउनुभयो त्यसै गरी विप्रेषण आप्रवाह 37.7% वृद्धि भई 14.50 अर्ब पुगेको जानकारी दिनुभयो सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि जेठ 15 अपरान्ह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि जेठ 15 गते अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी गराउनु भएको छ। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि 3:45 जाँदा नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नु भएको छ। भोलि जेठ 15 गते अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल समेत गर्नुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जीएनजी प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई हिजो पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरी कानून बमोजिम कार्यवाही गर्न सुझाव दिएको छ। आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान गृहमन्त्री ओम प्रकाश अर्यालमाथि पनि अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्कु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनामा उहाँसहित सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। भालवाला केही सांसदलाई पनि छानबिन एवं अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू एवं काठमाडौँ उपत्यका स्थित तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई अनुसन्धान गरी कार्यवाही गर्न प्रतिवेदन मार्फत सिफारिश गरिएको छ। तत्कालीन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिश गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, आशिका तामाङ, भाग्य नेउपाने, टंक दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न आयोगले प्रतिवेदनमा सिफारिश गरेको छ। इस्लाम धर्मावलम्बीहरू आज बकरीद अर्थात ईद उल जुहा पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकरीद मनाउने धार्मिक विधि रहेको छ। इस्लाम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद एवं ईदगाहमा गई सामूहिक रूपमा नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत इस्लाम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका विभिन्न शहर एवं ग्रामीण भेगका मस्जिद एवं ईदगाहमा इस्लाम धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरीद पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले बकरीद पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उहाँले सहिष्णुता, मेलमिलाप, एकता, भातृत्व एवं अस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति एवं परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पनि गर्नुभएको छ। उहाँले यस्ता पर्वहरूले विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने पनि उल्लेख गर्नुभएको छ। त्यसै गरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। बकरीदका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई बकरीदले प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ़ बनाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्नुभई अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने कुनै सोच नभएको स्पष्ट पार्नुभएको छ। विभिन्न संचार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशन भएको विषयमा अदालतले स्पष्ट पारेको हो। प्रतिनिधि सभाको बैठकले हिजो राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसक्रममा उठेका प्रश्नको जवाफमा सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाई अघि बढ़न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूका विषयमा ध्यानाकर्षण भने भएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चलचित्र बनाउँदा समावेशितामा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने लगायतका सुझाव दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि रासायनिक मलको अभाव नहोस् भनेर सरकारले व्यवस्थापनको काम गरिरहेको बताउनुभयो। उहाँले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराइदिए आएको बताउनु हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असारसम्ममा 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको र मूल्यमा पनि उच्च वृद्धि भएको सन्दर्भमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुहुँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड़ घनफिट काठ उत्पादन हुने गरेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा हिजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको र त्यसमध्येको 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी दिनुभयो। भारत सरकारले आयातित चियाको सबै कन्साइन्टमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यातमा समस्या भएको सन्दर्भमा समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन हुनुपर्ने, विपदबाट हुने क्षति न्यूनीकरण गरिनुपर्ने, लागू औषध दुर्व्यसनीको बढ़दो समस्या न्यूनीकरण गर्नुपर्ने, विद्युतको सहज आपूर्ति हुनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले गुठी लगायतका भूमि समस्या समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्न सांसदहरूले माग पनि गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बैठक बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा सुझाव दिनुभएको विषय सम्बन्धी विवरण सहकर्मी यशोदा अधिकारीबाट।
9: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6,00,000 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5,00,000 मेट्रिक टन आपूर्तिका लागि 28,82,00,000 बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डीएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डीएपीका लागि पनि सम्झौता भएको छ। जी टू जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद अन्तर्राष्ट्रिय अवस्था ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
11: अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने पाइए पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन दुई जोडीसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिया छ।
9: बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
11: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्म नै बन्ने छुट छैन।
9: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
11: किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
9: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलो अप भइरहेको जानकारी दिनुभयो।
11: वैशाख जेठ असारमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौं त्यति भित्र अहिले पनि गर्छौ। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलो अप गरिरहेछौ।
9: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
11: रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
9: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यसोदा अधिकारी रेडी नेपाल काठमाडौँ।
4: सांसदहरूले किसानलाई मल उपलब्ध गराउन माग गरेपछि मन्त्री गीता चौधरीले मल उपलब्ध गराउन सरकारले पहल गरिरहेको संसदलाई जानकारी गराउनुभयो।
12: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
4: मन्त्री चौधरीले पछिल्लो दिनमा मलसम्म सम्बन्धित समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफमा राष्ट्रिय जनगणना अनुसार जनसंख्याका आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछड़िएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेको विषय भए संविधानसँग नबाजिने गरी संशोधन हुने बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले मुलुकका विभिन्न स्थानमा किसानले लगाएको अन्नबालीमा बाँदरको आतंकले किसानहरू प्रभावित हुनु परेको बारे ध्यानाकर्षण गराउनुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्ला जिल्लामा मात्र नभई संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
13: भर्खरै सुन्नु भएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहारी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खाना मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल।
14: आउँछन् किन आउँदैन, यहाँ धुरी धुरी आउँछन् पनि बस्छन्, एउटा दुवाले यहाँ घर छोड्नुहुन्छ र बाँदरले जे पाउँछन्।
13: स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल
15: सदनमा नै उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 वटा जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नै सम्पर्क गरेको थिएँ, गरिसके दीर्घकालीन रूपमा गर्नु पर्यो।
13: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाई सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
16: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
17: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
18: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
17: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
18: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
18: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
20: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
18: प्रोप्राइटर सम्राज रैदास।
21: सम्पर्क फोन नम्बर 082-5-63-775।
18: सम्पर्क नम्बर 98-4-78-26-873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
23: आया आया मम्मी, मम्मी दाँत दुख्यो।
24: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
25: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
26: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
26: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
27: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
28: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
29: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
26: सम्पर्क फोन नम्बर 082-5-90-222।
24: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
30: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
31: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
30: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
0: शुद्ध महका लागि कहाँ जाने त?
1: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
0: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
2: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
0: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
2: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 8804 98 43 00 8804 www.ostapatiicare.com
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
6: सक्कु जे लौ खबर सुने।
5: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा म।
6: आप बिराम पर्ने से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना।
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
5: ओपीडी सेवा, भर्ना सेवा,
6: सक्कु मेरिक ऑपरेशन सेवा,
5: आईसीयू सेवा, रेडियोलोजी सेवा,
6: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
5: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090-65225
6: 082-591-101
5: 591-102
6: 082-591-103
5: 591-104 ओ 591-105।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू:
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
12: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन।

0: उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोर हाइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: सेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410170 98410170।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू
3: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: ഞാ ഇതാ ദുഃഖിയോ
1: बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाऊ म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने बिजाबाट रगत आउने बिजा सुनिने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-67-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दिनेश्वर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
8: बिमा गराउन जाँदैछु
7: बिमा किन गर्नु पर्यो सर बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
2: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ
10: होइन भाइला लखर लखर कहाँ हिनेस
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
14: नेपाली जुत्ता घर
13: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
13: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
13: सम्पर्क मोबाइल नम्बर 98577-71546।
15: बजाज आरी फ्री सर्भिस क्याम्प।
16: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
15: सर्भिस चार्जमा 50% छुट,
16: इन्जिन आयलमा 18% छुट,
15: टायर किन्दा 10% छुट,
16: पाठ पूर्जामा 10% छुट।
15: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
16: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
15: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
17: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
15: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चोक, घोराही दाङ।
16: सम्पर्क फोन नम्बर 082-5563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
18: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
19: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू:
18: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
19: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
18: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
19: छालामा बाघहरू आउने, कपाल झर्ने,
18: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
19: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
18: बारम्बार गर्भपतन भएमा,
19: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
18: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
19: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
18: बिना कारण शरीरको तौल घटेमा,
19: ढाड दुखेमा, कम्मर दुखेमा,
18: गाउट तथा युरिक एसिडको समस्या,
19: बारम्बार आँखा रातो भएमा,
18: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
19: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
18: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
19: लामो समयदेखि छाला कडा भएमा,
18: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
19: युवा अवस्थामा पक्षघात भएमा,
18: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
19: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
18: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
19: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
18: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
19: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: फोन नम्बर 082-5591-670,
18: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको नास्यौं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड़ लाग्ने गर्दछ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पर्सी शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देवखोरी स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रदेश सरकारले जेठ 14 गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ 15 गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार प्रशासनिक परिसर सहित सार्वजनिक प्रतीक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको। सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दाङको घोराही स्थित प्रदेश प्रहरी कार्यालयले आफ्नो नाममा रहेको जग्गा 15 दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। विद्यालय प्रशासनले लमही नगरपालिका 3 सोनपुर स्थित नक्सा नम्बर 5 खमा रहेको किता नम्बर 414 को 21 बिघा 9 कठा 7 धुर जग्गामा अनाधिकृत रूपमा घर टहरा निर्माण गरी बसवास गर्दै आएका व्यक्तिलाई 15 दिनभित्र संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको हो। विद्यालयका शिक्षक रामकुमार केसीद्वारा जारी गरेको सूचनामा साबिक सोनपुर गाविस हल्लमही नगरपालिका वडा नम्बर 3 अन्तर्गत पर्ने उक्त जग्गा विद्यालयको स्वामित्वमा रहेको उल्लेख गरिएको छ। तोकिएको समयभित्र घर टहरा तथा अन्य भौतिक संरचना नहटाए सम्बन्धित निकाय मार्फत हटाइने चेतावनी समेत सूचनामा भनिएको छ। लमही बालबाङ सड़क खण्डको जखेराताल क्षेत्रमा पर्ने विद्यालयको नाममा रहेको जग्गा विगत लामो समयदेखि अतिक्रमणमा रहेको छ। द्वन्दकालमा प्रहरीको नाममा रहेको जग्गा देवखोरी क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी र मुक्त कमैयाको नाममा जग्गा कब्जा भएको थियो। जग्गा अतिक्रमणमा परेपछि विद्यालयले हालसम्म त्यसको कुनै मुआब्जा प्राप्त गर्न नसकेको घोराईस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय विद्यालयले जनाएको छ। विद्यालयले आफ्नो नाममा रहेको जग्गा खाली गराउन सहयोग गर्न अतिक्रमण गरी बसेका तथा अन्य सरकारवाला सबैमा आग्रह गरेको छ। नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको पत्रकार कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ। पत्रकार कृष्ण सेन इच्छुकको 24 स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा हिजो एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी प्रेस सेन्टर नेपालमा स्थापना गरिएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र ओलीलाई र लोककुमारी रिजाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष डाङ्गीलाई प्रदान गरिएको छ। स्मृति दिवसको अवसरमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले पत्रकार इच्छुकले लोकतन्त्र गणतन्त्र स्थापनाका लागि र जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो।
1: चुनाव समय पत्रकारितामा केही विकृति र विसंगति देखा पर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। प्रमुख अतिथि शर्माले पत्रकार इच्छुकले देखाएको बाटोमा अहिलेको पत्रकारिता हिँड्न सके मात्रै इच्छुक प्रति सच्चा सम्मान हुने बताउनु भएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष विधिको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्व अध्यक्ष केबी मसाल, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, महासंघका पूर्व अध्यक्ष केएल बुढाथुकी, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जैन, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजय देव शर्मा, पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव प्रसाद शर्मा, लोक कुमारी रिजाल, पुरस्कार स्थापनाकर्ता अर्जुन कुमार रिजाल, पुरस्कृत व्यक्तित्व पत्रकार महासंघका पूर्व सचिव भूपेन्द्र ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङका सचिव जेएन सागरले गर्नुभएको थियो। 2013 सालमा जन्मिएका पत्रकार प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन इच्छुकको 2059 जेठ 13 गते माओवादी युद्धका क्रममा तत्कालीन नेपाली सेनाले पक्राउ गरी यातनादिति हत्या गरेको थियो। यसैबीच नेपाल प्रेस युनियनको 35 स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले संस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको छ। विगत केही समयदेखि अस्वस्थ रहनुभएका संस्थापक अध्यक्ष पौडेलकै निवासमा पुगेर नेपाल प्रेस युनियन दाङले हिजो कदर पत्र तथा दोस्तला ओढ़ाएर सम्मान गरेको हो। दाङ जिल्लामा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा त्यसको कदर स्वरूप उहाँको निवासमा पुगेर जिल्ला अध्यक्ष नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, जिल्ला सल्लाहकार सन्तोष सुविदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घरती, जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, निवर्तमान सचिव आरके शीतल, कोषाध्यक्ष लीलाधर ओली, सदस्य नारायण नेपाल लगायतको टोलीले संस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको हो। कार्यक्रममा सम्मानित व्यक्तित्व रामप्रसाद पौडेलले घरमा आएर नेपाल प्रेस युनियन दाङ शाखाले देखाएको हार्दिकताको स्वागत गर्दै निष्पक्ष पत्रकारितामा लाग्न आग्रह गर्नुभएको थियो। पत्रकारिता कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै आवाजविहीनहरूको आवाज बनेर राज्यको चौथो अंगका रूपमा हेरिएको पत्रकार जगत सधैं अगाडि बढ्नुपर्ने बताउनु भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद प्रतिकारीका लागि पूर्व तयारीमा जुट्न महातत्का निकायलाई निर्देशन दिनुभएको छ। प्रदेश विपद व्यवस्थापन परिषदको 13 बैठकलाई हिजो सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपदका कारण यस वर्ष क्षति बढ़न सक्ने अनुमान गरिएको बताउनुभयो। प्री मनसून अवधिमै विभिन्न स्थानमा क्षति बढ़ेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवाधिकार संरक्षणका लागि राष्ट्रिय मानवाधिकार आयोगको जति बेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा हिजो राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानवाधिकार आयोगको रहेको बताउनु भएको थियो। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, TB, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही जेष्ठ 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूलाई बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-560-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: आयोगले पनि त्यही प्रतिशत तिर्नु पर्ने भनेर यसमा चाहिँ यो सुधार गर्नुपर्ने कतिको आवश्यक?
11: अवश्य विकासजी, कस्तो भने हामी यहाँ सिंगल रेट भ्याट कार्यान्वयन गरियो, फेरि यो भ्याटको सबैभन्दा ठूलो योगदान पनि रह्यो। र कस्तो भइसक्यो भन्नुहुन्छ भने गत वर्ष विष्णु पौडेलले अनि त्यसो जान्दा पछाडि हाम्रो प्रकाश शरण महजीले त हवाईदेखि लिएर सबै क्षेत्रहरूमा तपाईँले कनेक्ट आइपिएसबाट पैसा तिर्दा पनि भ्याट कलेक्सन गर्ने जुन सिस्टम ल्याउनु भयो नि, यसले गर्दा आम नागरिकमा समस्या परेको पनि हो क्या? यसलाई चाहिँ उहाँहरूले ध्यान, यसलाई चाहिँ किनभने योगदान त छ, हाम्रो हरेक वर्ष राजस्व संकलनमा भ्याटको योगदान अत्यन्तै महत्वपूर्ण छ। महत्वपूर्ण छ भन्दा पनि हाम्रो कति न्यायचित छ भनेर राज्यले हेर्नुपर्ने हुन्छ क्या? राज्य हाम्रो लोकतन्त्रको कुरा गरिरहँदा हामीले राज्यको लोक कल्याणकारी कति भयो भन्ने कुरा पनि हेर्नुपर्छ। अनि भ्याटको कुरा गर्नुहुन्छ भने झण्डै भ्याटको हिस्सा मैले अहिले तपाईँलाई भनिहालेँ, हाम्रो भ्याटको हिस्सा झण्डै कुल राजस्व संकलनको 25% छ सिंगल भ्याटको मात्रै। यसलाई चाहिँ घट्दा त राज हाम्रो बजेट घाटा यसलाई घटाउँदै जाँदा त बजेट घाटा त अवश्य नै पर्छ किनभने हाम्रो हरेक वर्ष झण्डै 2-3 खर्बको हाराहारीमा हामीले बजेट घाटा बियर गरिरहनु परेको छ अनि कुल राजस्व हामीले यति टार्गेट गर्छौँ यति 100% उठाउँछौँ भनेर राखेको जस्तै 7 खर्ब उठाउँछौँ भने 5 खर्बको हाराहारीमा राजस्व उठेको छ यो राजस्व उठाउँदा झण्डै हामीले लक्ष्यको 75-80% हामीले टार्गेट मिट गरेका छौँ यो त्यो 20% हामीलाई सधैँ घाटा रहिरहन्छ भने अझ यही दरलाई घटाउनु हो भने त बजेट घाटाको आकार बढ्छ यो बजेट घाटाको घाटा बढ्दै गयो भने फेरि हामीलाई सार्वजनिक सामान्य खर्च परिचालन गर्न पनि अप्ठ्यारो हुन सक्छ सरकारी तलब भत्ता दिन शिक्षकहरूलाई तलब दिन सैनिकलाई तलब दिन सामान्य त्यो पर्न सक्छ र अब यसमा चाहिँ राज्यले निर्मम के हुनुपर्ने अवस्था छ भने अहिलेको राज्यले सार्वजनिक खर्चलाई एकदमै निर्मम भएर घटाउने र यो करका दरहरू र भ्याटकै दरलाई पनि बिस्तारै अहिले एउटा उसमा मात्रै गरौँ स्याम्पलिङ मात्रै गरौँ ट्रायल मात्रै गरौँ बहुदर बनाऊ न रेस्टुरेन्ट तथा होटलहरूमा गएर फाइनल खाने मान्छेलाई 13% नलगाऊ त्यो मान्छेलाई नलगाऊ अरू अरूलाई 13% राखौँ वस्तु तथा सेवाको आयात निर्यातमा के अरे आयातमा 13% लगाऊ होइन अन्य फाइनल कन्ज्युमरहरूलाई जस्तै सपिङ मलबाट गएर चामल किन्ने मान्छे दाल किन्ने मान्छेलाई 13% नलगाऊ होइन त्यसलाई चाहिँ 10% गरौँ यसलाई स्याम्पलको रूपमा केही सेक्टरमा यो चाहिँ राज्यले यो चाहिँ सुरुवात गर्नुपर्छ सायद यो आगामी यो अहिले बन्द गरेको बजेटमा यो आउँछ होला भन्ने कुरा मैले विश्वास पनि गरेको छु
10: यो मूल्य अभिवृद्धि करले यो गरिब नागरिक र धनी नागरिक बीचको यो खाडल चाहिँ कस्तो छ
11: होइन
10: पनि पार्छ कि एउटै हुन्छ
11: होइन यस्तो छ विकासजी अब धनी र गरिबलाई त लाग्ने त सबैलाई समानै 13% नै हो होइन तर गरिबलाई चाहिँ गरिबको खर्च गर्ने क्यापासिटी र पेइङ क्यापासिटी कम हुन्छ नि त गर्दाखेरि गरिबको सेभिङमा असर गर्छ उसले बढी खर्च गर्नु पर्यो भने उसको त पकेटबाट त पैसा जान्छ पकेटबाट पैसा गयो भनेदेखि उसले अन्य आफ्नो शिक्षा स्वास्थ्य अन्य उसमा गर्नुपर्ने खर्चहरू कम हुन सक्छ त्यसले गर्दा गरिब गरिबै हुँदै जाने अवस्था झन् सिर्जना हुन सक्ने अवस्था रहन्छ
10: जस्तो हामीले अब यो क्रय शक्तिको कुरा गर्छौँ नि करसँग पनि जोडिन्छ यो कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन
11: अभियसली पर्छ अभिकासी क्रय शक्तिमा रास आउँछ कर बढ्दै जाँदाखेरि किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ त्यो बनाउनुको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ
10: जस्तो अब सरकारले कर त लिनै पर्यो राज्य सञ्चालन
11: गर्नै पर्यो
10: तर
11: राज्य सञ्चालनको प्रमुख नै यही हो गर्नै हो
10: तर अब अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ
11: त्यसलाई त कस्तो भने करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो रेटहरू जुन आयो जस्तै भन्छ एउटा तपाईँ भन्नुहोस् न इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्तशुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि अब त्यहीँ बोर्डर पारि सुनौली पारि गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर तिर्न चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपछि त असर त पर्यो नि होइन यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्व नागरिकन आयोगहरू भन्ने गर्छन् कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन् योले हरेकचोटि सुझाव दिएका छन् त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन् अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ विश्वले चिनेको अर्थमन्त्री हुनुहुन्छ उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूले कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ
10: नेपालमा जस्तो कर संकलन भन्दा पनि यो खर्च व्यवस्थापन कमजोर भएको हो
11: अत्यन्तै हो नि हाम्रो खर्च व्यवस्थापन त अत्यन्तै कमजोर लापरवाही
10: हामीले व्यवस्थापनको पाटोमा मतलब नगर्ने एकरो कर चाहिँ बढाउनु पर्छ थोपार्नु पर्छ अनि त्यताबाट चाहिँ जनताबाट लिएकोले त हाम्रो व्यवस्थापनमा चाहिँ कमजोरी देखियो.
11: हाम्रो क्यापेसिटी इन्क्रिज भएर खर्च गर्नु कुरो त छुट्टै हो होइन, क्यापेसिटी नहुँदा नहुँदै खर्च. जस्तै पछिल्लो पिरियडमा मैले हामीले के पनि भन्ने गरेका छौँ, धेरै अध्ययनले पनि के देखाउँछ भने सार्वजनिक ऋणको भार बढ्दै जानुमा हामीले यस्तै खर्चहरू पनि व्यवस्थापन गर्न सकेनौँ र अनप्रोडक्टिभ सेक्टरमा के अनप्रोडक्टिभ सेक्टरमा हाम्रो सार्वजनिक खर्च के अरे ऋण जाँई गएर खर्च भयो. यी यसले गर्दाखेरि कस्तो भने जहाँ खर्च गरियो त्यसले प्रोडक्टिभिटी दिन सकेन अनि भार बढ्दै गयो, त्यो ऋणको भार चाहिँ हामीले ऋणको किस्ता त सामा तिर्नको लागि फेरि हामीले ऋणै लिनुपर्ने अवस्थामा देशलाई पुर्याइयो. भन्नुको अर्थ त कस्तो भने इकोनोमिक एक्टिभिटी र प्रोडक्सन ऋणलाई चाहिँ के गर्यो भने अथवा उठेको राजस्वलाई हामीले उत्पादनसँग नै जोड्न सकेनौँ, हामी खर्चलाई मात्रै बढावा दियौँ. हामीले के अपेक्षा गरेका थियौँ भने 2074 सालमा दुई तिहाई वामपन्थीहरूको सरकार बन्दै गर्दा अब राज्यले एक खालको पोलिसीमा डिपार्चर गर्छ होला सार्वजनिक खर्चमा एकदम विज्ञ विज्ञ रूपमा अर्थ मन्त्रालयमा जानुभयो युवराज खत्री आदि हुनुहुन्थ्यो.

0: यो त राज्यले ध्यान नदिएको भन्छु मैले, राज्यको खर्च गर्न सक्ने क्यापेसिटी नभएको, उनीहरूको ध्यान नपुगेको भन्छ। इनप्रोफेसनल राज्य संरचना हुँदाखेरि राज्यले कति ठूलो बर्डन बियर गर्नुपर्छ भन्ने कुरा त विगतका सरकारहरूलाई हेर्दा हुन्छ। यो चाहिँ गल्ती नगरोस् भन्छु यो सरकारलाई, मैले बन्दै गरेको सरकारले यो चाहिँ गल्ती नगरोस्। सेवा सुविधा त दिने हो तर हाम्रो क्यापेसिटी अनुसार हो दिने हो, र जनप्रतिनिधिलाई सेवा सुविधा दिने होइन, तलब दिने होइन, उहाँलाई जनताको सेवा गर्न भनेर आउनुभएको छ। उहाँले सेवाको लागि सर्टेन उहाँको खर्च चाहिँ मेन्टेन गरिदिनु पर्यो, तर तलब रूपमा बाँडेर हामीले यो फजुल खर्च बढायौँ। अहिले हामी जुन यो संहितामा गइसकेपछि, संहिता त आफैमा नराम्रो कन्सेप्ट होइन, यो अत्यन्तै विश्वव्यापी सुन्दर पक्ष हो, र हाम्रो जस्तो देशमा अहिलेको जुन मोडालिटीमा रहेको संहिता छ यो ठिक कि बेठिक भन्ने कुरा त अझै पनि बहसको छलफलको विषयमा छ। यसले गर्दाखेरि किनभने संहितामा गइसकेपछि हाम्रा सार्वजनिक खर्चहरू बढ्दै गएका छन् र राज्यलाई ऋणको भार बढ्दै गएको छ, यसलाई चाहिँ पुनरावलोकन गरेर जानुपर्ने अवस्था चाहिँ छ। त्यो भएको हुनाले राज्यले यो कुरालाई एड्रेस गर्नुपर्छ, सार्वजनिक खर्चलाई निर्मम भएर मिनिमाइज गर्नुपर्छ। मैले हेर्दै थिएँ, सुन्दै थिएँ, राज्यले यति गाडी तान्यो, सेवा सुविधा त के हुन्छ भन्नुहुन्छ भने विकासजी, सेवा सुविधा प्रोडक्टिभिटीसँग इन्क्रिज जोडिन्छ कि, कसले कति प्रोडक्टिभिटी निकालेको छ त्यो प्रोडक्टिभिटीको आधारमा सेवा सुविधा दिने हो, पर्फर्मेन्स बेस्ड सेवा सुविधा दिने हो भन्ने जनरल म्यानेजमेन्टको कन्सेप्ट हो। त्यो पनि राज्यले एप्लिकेबल गरेन, जसले पाए त्यसले गाडी चढिदिने, खर्दादेखि सुब्बा मान्छेहरू सरकारी साधनहरू दुरुपयोग गरिदिने, कर्मचारी संघ संगठन अनि अनेक यावतमा सार्वजनिक सबै साधनहरूको दुरुपयोग गर्ने यस्तो खालको प्रवृत्ति थियो। यस्ता खालका प्रवृत्तिहरूलाई निर्मम भएर राज्यले नियन्त्रणमा लिनु पर्यो र यो सार्वजनिक खर्च व्यवस्थापन गर्ने, अहिलेको अवस्थामा एकदम हटली भन्नुपर्छ, हार्डली भन्नुपर्छ, दुई तीन वर्ष राज्य सरकारले राजस्व बढाउन सक्ने अवस्था देख्दिनँ मैले, किनभने अर्थतन्त्र यति शिथिल अवस्थामा छ। यो अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्स बिल्डअप गरेर फेरि साइजमा आउनुको लागि राज्यलाई दुई तीन वर्ष लाग्छ, यो दुई तीन वर्षको बीचमा राज्यले खर्च नै व्यवस्थापन गर्ने।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: हेलो पिङ्की,
3: बोल्दिन।
2: एलईडी टिभी किन नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
3: जान्न।
2: घर एसी कुलर पंखा चाहियो भने होइन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिङ्कुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 को standard डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: देशभरका विभिन्न FM रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिगराम पौडेलसँग कुराकानी गरिरहेका छौ। सरलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद।
1: करको दायरा विस्तार गर्नलाई चुनौती खास के छ?
2: करको दायरा चाहिँ चुनौती त छैन, चुनौती त होइन। अब त्यो करको दायरा विस्तार गर्नको लागि हामी डिजिटाइजेसनमा जानु पर्यो होइन। अब कस्तो भने फेसलेस, त्यस पछाडि पेपरलेस, कन्ट्याक्टलेस करका उहरू अवधारणाहरू ल्याउनु पर्यो। अब अनि अन्तर्राष्ट्रिय रूपमा पोडेन्सियल नर्म्सहरू छन् करलाई कसरी सेवा दायरा विस्तार गर्ने भने ती नर्म्सहरूलाई कार्यान्वयन गर्नु पर्यो। फेरि त्यो कार्यान्वयन भने पेपरमा लेखेर कार्य मात्रै गर्ने होइन, बजेट भाषणमा मात्रै गर्ने होइन, स्ट्रङले एक्सनमा देखिनु पर्यो सरकारको। त्यो देखियो भने अब अहिले त भर्खर बन्दै गरेको सरकारले जुन नेक्सन ओरिएन्टेड काम गर्दैछ, यसले केही कुरा सञ्चार चाहिँ गरेको छ। फेरि अर्थात् हामीको राजनीति कस्तो भने राजनीति अत्यन्तै निर्मम हुने रहेछ विकासजी। काम असल कामलाई पनि असल नभन्न नसक्ने हाम्रो राजनीति, हामी कस्तो संस्कारमा हुर्केका छौँ भन्दैछु मैले। यो संस्कारलाई चाहिँ परिवर्तन गर्नुपर्छ र अब यो कर प्रणाली यसका कानूनी आधारहरूलाई संरचनागत समस्याहरूलाई बिस्तारै राज्यले ग्यार्जुअली गर्ने हो। एकैचोटि त सबै हुँदैन तर ग्यार्जुअली गर्नुभयो भने राज्य निर्मम चाहिँ हुनुपर्छ कारणहरूको पक्षमा।
1: यो उच्च कर दरले निजी क्षेत्र लगानीमा असर कस्तो भइरहेको छ, अहिले व्यवसाय गर्न पनि कतिको कठिन छ यो अवस्थामा?
2: यस्तो छ, हाम्रो यसै सन्दर्भमा यो डुइङ बिजनेस इन्भाइरोमेन्ट नेपालमा करकै कारणले पनि हामीले चाहे जति वैदेशिक लगानी भित्राउन सकेका छैन। हाम्रा नीतिहरू, हाम्रा कानूनहरू यस्तो समय सापेक्ष हुन सकेन नि। अब जस्तै हामीले कम्पिटिसन गर्ने अन्तर्राष्ट्रिय स्तरमा हाम्रै लेभलका हाम्रै साइज भएका इकोनोमीहरूसँग कम्पिटिसन, त्यहाँले कसरी लगानी भित्राए त? जस्तै अहिले दुबईमा त्यो खण्डहर मरूभूमिमा संसारका देशहरू लगानी गर्न भित्रिए नि, दुबई संसारको लगानीको हब बनिरहेको छ नि। त्यहाँ त के छ भन्नुहुन्छ भने आयकर छुट, त्यस पछाडि कर्पोरेट ट्याक्सहरू छुट, अनि जग्गा एक्विजिसन गर्दाखेरि राजस्वमा छुट, ती अन्य कानूनहरूमा र करका दरहरूमै परिवर्तन गरेर नै त्यसले लगानी त्यहाँभित्र आएको छ नि। अब हाम्रो जस्तो यस्तो प्राकृतिक रूपले भरिपूर्ण यति सुन्दर ठाउँ संसारकै, यो सुनको कचौरा भन्छौँ हामीले यसलाई, यो सुनको कचौरामा विदेशी लगानी नभित्रुनुको पछाडि त हाम्रा कानूनहरू, हाम्रो कार्यान्वयन गर्ने क्षमता अनि हाम्रो कर्मचारी तथा राज्य संयन्त्र अत्यन्तै कमजोर भएर नै विदेशी लगानी नभित्र, हामीले आशा गरे जति विदेशी लगानी भित्राउन नसकेको हो नि। अब यी हडलहरूलाई चाहिँ यो सरकारले परिवर्तन गर्नुपर्छ। यी दरहरूलाई कसरी समायोजन गरेर विदेशी लगानीलाई एट्र्याक्टिभ गर्ने हो, हाम्रा कम्पिटेटिभ, हाम्रो देशको कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूलाई कसरी फोकस गरेर के अरे इन्क्रिज गरेर लैजाने हो भन्ने हेर्नु पर्यो। किनभने हामी सुन्दर हिमालयमा पर्यटन विकासलाई जोड दिनु पर्यो होइन, हामीले पोखरा उता सुदूरपश्चिमतिरका ठाउँहरू होइन, रामारोसन अनि त्यस पछाडि गएर मुक्तिनाथ अनि त्यस पछाडि गएर उतापट्टिको ताप्लेजुङ, अब कहीँ हाम्रो धार्मिक पर्यटन होला, कहीँ चाहिँ हाम्रो साहसिक पर्यटन होला, कहीँ मनोरञ्जनको पर्यटन होला, यस्तो कुराहरूलाई फोकस गरेर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूमा लैजानुपर्छ। अब हरेक वर्ष हामी ऊर्जा पनि संकट पनि छ हामीलाई, यो ऊर्जा संकटलाई पनि चाँडोभन्दा चाँडोलाई गर्नुपर्छ र ऊर्जा सेक्टरमा लगानीको वातावरणलाई एकदम उद्योग मैत्री अथवा व्यवसाय मैत्री बनाएर लैजानुपर्छ। त्यो भयो भने राज्यले परिवर्तन हुन्छ र यो करका दायराहरूले पनि लगानी नभित्रिएको भन्ने कुरामा हामी स्पष्ट नै छौँ।
1: नागरिकमाथिको करको बोझ घटाउन पर्छ, सुधार आवश्यकता छ, दीर्घकालीन रूपमा दिगो र न्यायोचित कर प्रणाली पनि लागू गर्नु पर्यो।
2: एकदम बिल्कुल त्यही हो, मैले अहिले अगाडि नै तपाईँहरूलाई भनिसकेको छु, राज्य कल्याणकारी हुनुपर्छ, होइन विवेकशील र कल्याणकारी हुनुपर्छ। यो विवेकशील र कल्याणकारी हुनु भनेको जनरल पब्लिकमा परेको बढन के हो, करको बढन के हो, यसलाई कर्मशः कमजोर के अरे कम गर्दै जानुपर्छ। र कम कर्मशः कम गर्ने सन्दर्भमा हाम्रो फेरि यता हाम्रो बजेटरी डिफिसिट नहुने गरी कसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ नि विकासजी, अहिलेसम्म हाम्रो राजस्व संकलन अथवा करको मोडालिटीमा के छ भन्नुहुन्छ भने के अरे कम्पनी रेजिस्टारमा दर्ता हुने, उद्योग तथा घरेलु साना उद्योगमा दर्ता हुने, अनि एकजना लेखापाल अथवा अडिटरहरू राखिदिने, उनीहरूले जे जे छ सेल्स भन्ने छ भने वास्तविक उनी नदेखाइदिने, सेल्स नै नदेखाइदिने, उसको बिक्री नै नदेखाइदिने, अनि त्यो जुन राज्यले एउटा थ्रेसहोल्ड तोकेको छ त्यस सेवालाई 20 लाख, अनि वस्तु तथा उनलाई चाहिँ वस्तुलाई 30 लाख भनेर थ्रेसहोल्ड राखेको छ, यहाँसम्म भयो भनेदेखि तिमीहरू भ्याटमा जानु परेन, अर्कोमा जानु परेन, त्यहाँभित्रको ब्यालेन्स सिट बनाइदियो, पठाइदियो, ट्याक्स इलिभेन्स लियो, काम चलायो, कारोबार गरे हुन्छ करोडौँ, अनि यसले गर्दा अर्को अर्थतन्त्रमा सेकेन्डरी इकोनोमीको पनि डेभलप भएको छ, यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पनि यसले देखिन्छ।
1: भनेपछि अब यो कर प्रणालीलाई सुधार गर्नको लागि अपनाउनु पर्ने उपायहरू चाहिँ अब तपाईँले जे जे भन्नुभयो यिनै हुन् कि यसमा केही थप केही छ?
2: अब यस्तो त कस्तो भने कर प्रणालीलाई अब करदाता सेवामा रूपान्तरण गर्नु पर्यो, आफ्नो कर अथोरिटीहरूले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउनु पर्यो, होइन अब विद्युतीय भुक्तानीलाई विस्तार गर्नु पर्यो, अनि यो यहाँभन्दा अगाडि 10% मूल अभिवृद्धि फाइनल कन्ज्युमरले तिरेको तुरन्तै फिर्ता गर्ने भन्ने थियो, त्यसलाई एकदम स्ट्रिक्टली कार्यान्वयन गर्न सक्नु पर्यो, अनि स्वचालित कर चुक्ता प्रमाणपत्र लिने अवस्थाहरूलाई सुधारणा गर्नु पर्यो। अब कस्तो भने अब यो कर सुधारमा यो विलासी जीवनशैलीमा उच्च निगरानी गर्नु पर्यो, मान्छेले कसरी के कस्तो आमदानी गरेर उसले विलासी जीवन बिताइरहेको छ त्यो हेऱ्यो भने त्यो करको दायराभित्र आउने भयो, अनि करमा एकीकृत सूचना प्रणालीहरूको गर्नु पर्यो, बायोमेट्रिक र दर्ता के अरे दर्ताको सुदृढीकरण गर्नु बायोमेट्रिक गर्नु पर्यो, अनि कर परीक्षण र अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्यो, आधुनिक बनाउनु पर्यो। यसमा कस्तो भन्नुहुन्छ भने हालसम्म हामी कहाँ ट्याक्स इन्कम ट्याक्स आन्तरिक राजस्व कार्यालयले जनरल मान्छेहरू पनि नियुक्त मात्रै हुनुहुन्छ, त्यहाँ लोकसेवा पास गरेर आउने मात्रै हुनुहुन्छ, त्यसमा एक्सपर्टिज हुनको लागि सीएहरू चार्टर्ड एकाउन्टेन्टहरू पास गरेका क्वालिफाई भएका मान्छेहरूलाई पनि ट्याक्स एक्सपर्टिज इन्कम ट्याक्स इन्डियामा जसरी कार्यान्वयन हुन्छ त्यसै गरी एक्सपर्टिजहरू लगेर कर परीक्षणलाई एकदम व्यवस्थित बनाउनु पर्यो, यस्तो गर्न सक्यो भने हुन्छ। र अब यो अडिट रेकर्ड म्यानेजमेन्टलाई सूक्ष्म र बरबर कार्यान्वयन गर्नु पर्यो, र सूचना प्रविधिको र अहिले त अब एआई छ यसको अति उत्तम प्रयोग गरेर करको दायरा फराकिलो बनाउनु।
1: हामी एक समग्र कर प्रणालीका बारेमा कुराकानी गर्यौं, न्यून आय भएका व्यक्तिलाई लगाउने कर र अलिकति बढ़ी आय हुने नागरिकलाई लगाउने करका बारेमा पनि कुराकानी गर्यौं, साथसाथै समग्र अर्थतन्त्रको बारेमा पनि कुराकानी गर्यौं। अब बजेट भाषण हुँदैछ, बजेट आउँदैछ नयाँ आर्थिक वर्षको लागि, यसका बारेमा पनि के कुराकानीहरू गर्यौं। अब अलिकति सर म यो जुन एलडीसी ग्रेजुएसन भनेर अहिले निकै अलि चर्चा पनि भइरहेको छ, सरकारले नेपाललाई अधिकम विकसित राष्ट्र एलडीसीबाट बाहिरिँदा नेपाललाई फाइदा र जोखिम के हुन्छ भनेर अहिले झ्याप्पै नजाने भनेर पनि भनिरहेको छ विकास उन्मुख देशतर्फ, यो सरकारले यो निर्णय गर्नुको कारण चाहिँ के हो खास?
2: विकासजी, यो एलडीसी ग्रेजुएसन सन्दर्भमा यो नेपाल अल्प विकसितमा स्थिर सन्दर्भमा हामीले जनरल कन्सेप्ट बुझौं, सन् 1971 संयुक्त राष्ट्र संघको महासभाले विश्वका सबैभन्दा गरीब र विकासमा गम्भीर संरचनात्मक अवरोध सामना गरिरहेका राष्ट्रहरूलाई पहिचान गर्न कि अति कम विकसित राष्ट्र भनेर उसले डिफाइन गर्यो। यो डिफाइन गरिसकेपछि यसमा नेपाल लगायत अन्य देशहरूलाई समावेश गर्यो। यसमा तीनटा मापदण्डहरू लगाएको थियो अल्प विकसित, यसमा कस्तो भने कुनै अल्प विकसित देशबाट विकसित देशमा स्तर हुन उन्नति हुनको लागि तीनटा मान्यता ल्याएको थियो. कुनै पनि मुलुक एलडीसीबाट निस्कने तीनवटा कम्तीमा मापदण्ड पूरा गर्नुपर्छ भनेर उसले भनेको थियो. ती मापदण्डहरूमा ग्रस नेशनल इन्कममा इन्क्रिज अनि मानव सम्पत्तिको के अरे एसडीआईमा इन्क्रिमेन्ट र आर्थिक तथा वातावरणीय जोखिमहरूमा इन्क्रिमेन्ट ईबीआई आदिहरूमा इन्क्रिमेन्ट गर्नु र एउटा तोकिएको सीमामा रहेको छ यसमा इन्क्रिमेन्ट गर्यो भनेदेखि एलडीसीबाट विकसित देशमा अपग्रेडेसन गर्छौ हुन सक्छ भन्ने कुरा राखिएको थियो. र हामीले कस्तो भने सन् 1900 त्यति बेला ती आधारभूत आवश्यकता सन् 2015 हामीले पूरा गरेका थियौँ. त्यति बेला त्यो पूरा गर्दाखेरि पनि त्यति बेला योग्य भए पनि हामीले के गर्यौँ भने त्यति बेला हामी कहाँ भूकम्प गएको थियो विनाशकारी 2072 सालको विनाशकारी गरेर त्यति बेला यो चाहिँ अहिले नगरौँ हामीले भूकम्पमा म्यासिभ खर्च गर्नुपर्नेछ आम नागरिकहरूमा बसोबासको व्यवस्था गर्नुपर्नेछ त्यसो भएको हुनाले अहिले स्थिति नगरौँ भन्नुभयो त्यो भनेर त्यति बेला राज्यले त्यसलाई पर सार्यो. त्यस पछाडि हामीले फेरि 2011 पनि हामीले मापदण्ड पूरा 21 पनि मापदण्ड पूरा गरेका थियौँ. फेरि त्यति बेला पनि हामीलाई कस्तो भने सरकारले के गर्यो भने कोभिड लगायतका अन्य समस्याले हाम्रो अर्थतन्त्रमा गम्भीर असर पार्यो. यो गम्भीर असरले गर्दाखेरि हामी चाहिँ स्थिर हुनुहुन्थ्यो त्यसलाई फेरि त्यति बेला पनि परसार्ने हो भने अहिलेसम्म फेरि सरकारले के गरेको छ भन्नुहुन्छ भने यो सरकारले अहिलेको स्थगन गर्नुको प्रथम कारण के हो भने नेपालको परराष्ट्र मन्त्रालयले स्थगन पाँच कारणहरू उल्लेख गरेको छ कि त्यसमा पहिलो कारण क्षेत्रीय द्वन्द्व र भूराजनीतिक तनावले अर्थतन्त्रमा प्रतिकूल असर परेको छ. अहिले जस्तै मध्य पूर्वको द्वन्द्व अनि त्यस पछाडि रसिया र युरोप के अरे रसिया र युक्रेनको युद्धले खाद्य आपूर्ति श्रृङ्खलाहरूमा अत्यन्तै गम्भीर असर परेको छ. यसले गर्दा देशको हाम्रो अर्थतन्त्रमा असर परेको छ भन्नुभयो भने अर्को दोस्रोमा के छ भने स्तरीय बजार अन्तर्राष्ट्रिय बजारमा पाइने हाम्रा प्राथमिकता सुविधाहरू छन् नि त्यो घुम्ने जोखिम रहन्छ. त्यो जोखिमलाई पनि यथावत राखौँ किनभने हामीले अन्तर्राष्ट्रिय सहयोगहरू लिनको लागि अहिले चाहिँ यो हामी विकसित देशमै अहिले स्थिति गयो भने यो गुम्न सक्ने अवस्थाले हामीले धेरै कुरा घुमाउनु पर्ने अवस्था रहन सक्छ र त्यसले गर्दा हामीलाई राखिराखौँ भनौँ भने सरकारले अर्को तेस्रो कारण के देखाएको छ भने यो स्मुथ ट्रान्जिट स्ट्राटेजीको सुस्त कार्यान्वयन भएको अवस्था छ. त्यसले गर्दा पनि यसलाई कार्यान्वयन नगरौँ र चौथोमा कोभिड महामारीको दीर्घकालीन असर र अझै पूर्ण स्थिर नभएको कारण आर्थिक पुनरुत्थान गर्न गाह्रो भएको कारण देखाएर र पाँचौँमा विश्व आपूर्ति श्रृङ्खलामा भएको अवरोध र रेमिटेन्स हामी रेमिटेन्स झण्डै हाम्रो अर्थतन्त्रको कुल जीडीपीको 25% भन्दा माथि हाम्रो रेमिटेन्स जानेको छ. यो यसमा पनि घट्न सक्ने जोखिम भएको हुनाले यसलाई पर सार दिनको लागि अनुरोध गरेको छ. यसले गर्दा के भने हाम्रो स्तरोन्नति हुँदाखेरि चाहिँ हाम्रो के फाइदा हुन्थ्यो भने अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीकर्ताहरू आकर्षित हुने सम्भावना रहन्थ्यो भने नीतिगत स्वायत्तता र संरचना रूपान्तरणको दबाव हुन्थ्यो हामी त्यो सुधार गर्नु नै पर्ने अवस्था रहन्थ्यो भने नयाँ व्यापारिक र कूटनीतिक अवसरहरू हुन्थ्यो भने यस्तो स्तर उन्नति नगर्दा हामीलाई के घाटा भयो त भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ. यसले गर्दा कस्तो भने हाम्रो व्यापार प्रसारिताको पो क्षतिमा र निर्यातमा झड्का पुग्ने अवस्था देख्छौँ किनभने सबैभन्दा ठूलो जोखिम भनेको भन्सार र परिणामात्मक सीमा बिनाको बचार पहुँच गुम्नु हो. हाम्रो हामीले नेपालको तयारी पोसाक पश्चिमिना गलैँचा जस्ता निर्यातमुखी उद्योगहरूको यो सुविधामा निर्भर छ र अन्तर्राष्ट्रिय श्रम संगठन आयोलीको मूल्याङ्कनले के भनेको छ भने हामी स्तरोन्नति भएमा 5 वर्षभित्र करिब 1,32,000 रोजगारी र 1 अरब बराबरको आर्थिक क्षति बिहोर्नुपर्ने जोखिम छ. यो कुरालाई नै मध्यनजर राखेर हामीले परसारेको हुनुपर्छ. राज्यले सरकारले यो गरेको हुनुहुन्छ अनि सहुलियतपूर्ण भित्र विकास सहायतामा कर्मिक समाप्ति हुन सक्छ. अहिले जुन एलडीसी भनेर हामीले पाइरहेको सुविधा छ एलडीसी भइसकेले सहुलियतपूर्ण कर्जा कम ब्याज दरमा लामो भुक्तानी अवधि लगा र अनुदानमा पहुँच दिएको छ. स्तरोन्नति पछाडि के हुन्छ भने यी वित्तीय क्षेत्रहरू कर्मश कम सहुलियत र बजारको दरहरू घट्दै जाने भएको हुनाले राज्यले यसलाई धकेलेको छ.
1: तर राज्यले यो गरिरहँदाखेरिमा हामी चाहिँ प्रतिस्पर्धी हुन चाहिँ नसक्ने हाम्रो क्षमता चाहिँ बढाउनमा यसले चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छ नि.
2: हो एकदम बिल्कुल विकासजी हामीले अहिले भनिसक्यौँ, अहिलेको अवस्था भनेको अर्थतन्त्रको लागि अत्यन्तै जोखिम अवस्था हो हाम्रो। राज्यले अहिलेको सरकारले यो कुरालाई सूक्ष्म अध्ययन गरेको हुनुपर्छ, किनभने स्तर उन्नति हुँदा पनि हामीका धेरै अवसर गुमाउन सक्ने अवस्था भयो र हामी किनभने त्यहाँ 20 मिनटमा रहेको देख्छु मैले, किनभने स्तर उन्नति हुँदा फाइदा कि यही अवस्थामा रहँदा 3 वर्ष धकेल्दा हामीलाई फाइदा भन्ने कुरा राज्यले अहिलेको सरकारले अत्यन्त सूक्ष्म अध्ययन गरेको गरेर नै यसलाई।
1: तर हामी चाहिँ अब यो 3 वर्षमा तयारी गरेर हामी स्तर उन्नतिमा जाँदा चाहिँ ठिक हुन्छ,
2: एकदमै बिल्कुल त्यही हो। त्यो हामीले हामीले ती भएका सबै संरचनाका कुराहरू सुधार गरेर हाम्रो प्रतिस्पर्धा क्षमतालाई बढोत्तरी गरेर र यी सुधारका उपाय गरेर जाँदाखेरि फाइदा हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिका पौडेल। अब म अलिकति यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धीका कुराहरूमा आए। अब यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा परेको छ। नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण के यही नै हो?
2: यसको कोर थिम त कस्तो छ भन्नुहुन्छ भने अहिले नेपाललाई फाइनेन्सियल टास्क फोर्सले ग्रे लिस्टमा राख्नुको पछाडि हामीले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, जस्तो भने सन् 1980 को दशकमा विश्वव्यापीकरण र आर्थिक उदारीकरण आउँदा वित्तीय उदारीकरण पनि आयो। यो वित्तीय उदारीकरणमा ग्लोबल इकोनोमी इन्टिग्रेसन भयो। इन्टिग्रेसन हुँदाखेरि के यसले के अवसर के अरे उल्यायो समस्या ल्यायो भन्नुहुन्छ भने विकासजी, अन्तर्राष्ट्रिय रूपमा अवैध धनको ओसार पसार पनि संसारभरि भयो, कालो धनको सर्वर गर्यो, त्यसमा सम्पत्ति शुद्धिकरणदेखि लिएर आतंकवादी क्रियाकलाप अनि त्यस पछाडि गएर ट्याक्स इभ्यासनका पैसाहरू चाहिँ अर्थतन्त्रमा फैलाउने अवस्था भयो र हाम्रो जस्तो देशलाई ट्रान्जिट पोइन्ट बनाउने अवस्था रह्यो। यो ट्रान्जिट पोइन्टले गर्दाखेरि यो कस्तो भने सन् 2008 हाम्रो पहिला पनि परेका थियौँ, ग्रे लिस्टमा परेको थियो, तर 2008 हामीले केही सुधार गर्यौं फेरि हट्यौं र फेरि सन् नेपाल फेब्रुअरी 2025 दोस्रो पटक ग्रे लिस्टमा परेको छ। अब यसले के गरेको छ भने यो सम्पत्ति सृजना आतंकवादी क्रियाकलाप वित्तीय लगानी नियन्त्रण कमजोरी देखियो भने यो ग्रे लिस्टमा राखेको हो। फाइनेन्सियल एसेट ट्रान्सपोर्टको अन्तर्राष्ट्रिय अनुगमन निकाय एसिआइपिआरसी ग्रुपले नेपालको अहिलेको प्रगति सुस्त रहेको छ। यो सुस्त केमा हो प्रगति भनेको हामीले यी क्रियाकलापहरूलाई गर्न जुन नीति निर्माण गर्यौं त्यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो रह्यो। हामी जस्तै अहिले झण्डै 31,000-32,000 जति सहकारी संस्थाहरूमा राखिएका डिपोजिटहरू जोखिममा छन्। ती संस्थाहरूमा राखिएको डिपोजिटको पर्पस स्रोतहरू नै खुलाउन सकिएन। स्रोत खुलाओ भनेर हरेकचोटि राज्यले कानून त बनायो तर त्यो कार्यान्वयन भएन। राज्यले त्यो कार्यान्वयनपट्टि राज्य संयन्त्रले ध्यानै दिएन। ध्यान नदिइसकेपछि फाइनेन्सियल टास्क फोर्सले तिमीहरू कार्यान्वयन छैनौ, तिमीहरूले हामीले तोकिएको कार्यान्वयन गर्न सकेनौ, तिमीहरू फेरि लिस्टमा छौ, अब पनि तिमीहरूले यो काम गर्न सकेनौ भने जस्तै यसमा कानुनी र संरचना सुधारहरू गर्न सकेनौ, नियम र सुपरिभिजनलाई स्ट्रङ बनाउन सकेनौ, अनुसन्धान र अभियोजनलाई तिमीहरूले प्रभावकारी बनाउन सकेनौ र आतंक र आम विनाशका कुराहरूलाई तिमीहरूले सूक्ष्म निगरानी गरेर काम गर्न सकेनौ भने तिमी फेरि अब हामी ग्रे लिस्टमा होइन ब्ल्याक लिस्टमा जाने सम्भावना छ। त्यो भएर नै अहिलेको सरकारलाई यो अवस्था यो अहिले बनिरहेको सरकारलाई यो कुराहरू ग्रे लिस्टबाट बाहिर आउनको लागि पनि नीति बनेका नीति र ती नीतिमा सुधार गर्नुपर्ने कुराहरू केही छ भने थप गरेर नीति कार्यान्वयनमा जानु सबैभन्दा ठूलो चुनौती हो र यो सरकारले त्यो चुनौतीलाई पक्कै पनि नजरअन्दाज गरेको छैन होला भन्ने लाग्छ। यसैलाई हेरेर भने एआरडीसी ग्रेजुएसनले रोकेको हुनसक्छ र अनि त्यस पछाडि यी कार्यान्वयन गर्यो भनेदेखि आतंकवादी दूषण गर्छौँ। हामीले हेर्नु दुर्भाग्य संसारमा 3 देशहरू ब्ल्याक लिस्टमा छन् भने झण्डै 22 देशहरू यो ग्रे लिस्टमा छन्। संसारका 200 देशमा हामी 22 देशमा पर्नु भनेको हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? यो विगतका 10-15-20 वर्षका सरकारहरूले के गरेका रहेछन् त? 2008 परिसकेपछि यो फेरि पर्छ पर्ने जोखिममा ल्याइपुर्याउनु भनेको त यो राज्य संयन्त्रकै कमजोरी हो नि, कानून कार्यान्वयनकै कमजोरी हो नि। उनले त बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिटमा आउने पैसाहरूको स्रोत खुलाउ भनेको छ, सहकारीमा भएको कुराहरू कुन उसबाट आएको छ स्रोत खुलाउ भनेको छ, सम्पत्ति घर जग्गा कारोबारमा अवैध कारोबार भयो यो अवैध कारोबार न्यून उसमा चाहिँ रजिस्ट्रेसन गर्ने हाई उसमा ऊ गर्ने अवैध कारोबार भइरहेछ तिमीहरूकोमा भनेर उसले धेरैचोटि उसलाई नेपाललाई वार्निङ गर्यो, तर हाम्रो यसमा राज्यले यो कारणलाई प्रपरली कार्यान्वयन दिन सकेन। अब यस्तो पर्यो भने त्यसलाई विदेशबाट आउने रेमिटेन्सहरू ठप्प हुन सक्ने,
1: विदेशी लगानीमा प्रभाव त परि नै
2: परिरहन्छ। यसले गर्दा त हामी अझसम्म युवा जनशक्तिलाई बाहिर पठाएर तिनीहरूले नै पठाएको रेमिटेन्सले अर्थतन्त्र धानिरहेका छौँ भने फेरि तिनै युवाको पसिनाले त्यहाँ विदेशमा आर्जन गरेको ल्याउन पनि हामीलाई अब अप्ठ्यारो हुने अवस्था छ। यो कस्तो क्रिटिकल ठाउँमा पुगिरहेका छौँ हेर्नु त, यो त अहिले यो सम्झिँदा यो यो यो 15-20 देशहरू जो कि हामी कहाँ हाम्रै हेरौँ न, यही पाकिस्तान छैन, अफगानिस्तान छैन, बङ्गलादेश छैन, हाम्रो नेपाल ब्ल्याकलिस्ट उसमा ग्रे लिस्टमा छ भनेपछि हामी कुन अवस्थामा रहेछौँ त साउथ एसियामा पनि? हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? र हाम्रो यहाँभन्दा अगाडिका सरकारले के गरेका रहेछन् त? अत्यन्तै नाजुक अवस्था होइन त यो, यसले एउटा फिक्सर दिँदैन त विकासजी?
1: अब यो छोटो अवधिमा ग्रे लिस्टबाट बाहिरिन के कस्ता तत्काल कदम चाल्नुपर्छ?
3: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-5907-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
10: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति AZ 15 शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5907-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
14: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
15: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
18: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
20: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
20: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
19: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
20: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
19: सचेत बनाऊ
20: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
21: सूचना
17: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ
21: डाक्टरद्वारा दिइने सेवाहरू
17: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था
21: हर्निया हाइड्रोसिल पेट दुखाइ एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था
17: पुरूषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार
21: युरिक एसिड हार जोर्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ
17: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ
21: स्थान शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही दाङ
17: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार
21: सम्पर्क फोन नम्बर 082-562-0
17: मोबाइल नम्बर 9848188617
21: र 9848335645।
0: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय मानवाधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामी छानेसहित राज्यसभाका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड़, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राज्यसभा सभापति लामी छाने नक्खो कारगारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारगारबाट यसरी बाहिरिनु कारगार ऐन 2079 दफा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राज्यसभा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारगारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतिको आन्दोलन क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। आयोगले सूक्ष्म अनुसन्धानको सिफारिश गरेका अन्य राज्यसभा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की लगायत छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रुला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादव पनि यादवमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ। उनीहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल प्रकाशित समाचार राष्ट्रिय अनुसन्धान आयोगले विभागले संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले औल्याएको छ। राज्यसभाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिश गर्नु सही नभएको बताएका छन्। आज र भोलिको सार्वजनिक विधामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्च अदालतले लगातार 4 दिन सार्वजनिक विधा भएको औल्याउँदै बिहिबार शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुला रहनेछ। गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देवखोरी स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रदेश सरकारले जेठ 14 गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, सांसद दीप प्रज्वलन गर्ने तथा जेठ 15 गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार प्रशासनिक परिसर सहित सार्वजनिक प्रतीक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। र आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिने कायमी रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। साथै हिजो तराईका धेरै सबैजसो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँके तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले बताएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलि समय सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाम,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-4-78-7-977
9: र 98-5-78-30-6-89।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-585-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक खुवाही दाङमा।
15: उपचार हुने रोगहरू
14: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बीपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
9: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
16: बीमा गराउन जाँदैछु।
9: बीमा किन गर्नु पर्यो सर? बीमा
16: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
9: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
16: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
9: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
17: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
9: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
16: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
23: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
24: छेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
23: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
24: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
23: तालिममा दिइने विषयहरू:
24: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
23: स्पेशल सेफ तालिम,
24: जापानिज सुशी तालिम,
23: वेटर र वेट्रेस,
24: टुरिस्ट गाइड।
23: हाम्रा विशेषताहरू
24: स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
23: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
24: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
23: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
24: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
23: सम्पर्क मोबाइल 98410170 98410170
24: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
1: अनुभवी शिक्षकबाट पठन पाठन हुने
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
1: यातायातको सुविधा भएको
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
1: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-5563-479,
3: मोबाइल नम्बर 98-4947-67।
5: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
6: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू,
7: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
5: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082-5563-218।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: सिटी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू,
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू,
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ,
10: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9963 उद्योग दर्ता भएकोमा 2082 सालको फागुनसम्ममा यो संख्या 11140 पुगेको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। यस्तै 20% मझौला र 66.1% साना उद्योग रहेका छन्। उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृत लगानी फागुनसम्म 37.54 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो एक वर्षमा 3.89 अर्ब रूपियाँ थप लगानी स्वीकृत भएको हो। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 921 नयाँ उद्योग दर्ता भएका छन्। गएको फागुनसम्म दर्ता भएका उद्योगको संख्याका आधारमा सबैभन्दा धेरै हिस्सा उत्पादनमूलक उद्योगको रहेको छ। 33.3% उत्पादनमूलक उद्योग दर्ता हुँदा सबैभन्दा कम 0.7% पूर्वाधार क्षेत्रका उद्योग रहेका छन्। देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार यातायात तथा संचार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति देखाएको छ। आर्थिक सर्वेक्षण 2082-83 सड़क निर्माण राष्ट्रिय गौरवका आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट निर्मित कालो पत्रे सड़कको घनत्व 338.7 मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। 2082 फागुनसम्म रणनीतिक तथा स्थानीय सड़क सञ्जाल गरी कुल 36,806 किलोमिटर सड़क निर्माण भएको छ। यसमध्ये 20,456 किलोमिटर सड़क कालोपत्री, 7,602 किलोमिटर ग्राभेल र 8,748 किलोमिटर कच्ची सड़क रहेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल सड़क लम्बाई 36,226 किलोमिटर रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछानेसहित राष्ट्रपतिका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिमा तोड़फोड़, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राज्यसभा सभापति लामिछाने नखो कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारागारबाट भए यसरी बाहिरिनु कारागार ऐन 2079 दफा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राज्यसभा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतेको आन्दोलन क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि होलदंगा भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। राज्यसभाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाँटीको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिश गरिनु सही नभएको बताएका छन्। र आज र भोलिको सार्वजनिक विधामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्च अदालतले लगातार 4 दिन सार्वजनिक विधा भएको उल्याउँदै बिहिबार शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुला रहनेछ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
9: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
10: सक्कु जे लौ खबर सुने,
9: 300 सैया के संजीवनी टिचिङ अस्पताल आप अपने कनक सेवा म
10: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
9: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
10: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम्य के बा,
9: ओपीडी सेवा, भर्ना सेवा,
10: सक्कु मेरिक अपरेशन सेवा,
9: आईसीयू सेवा, रेडियोलोजी सेवा,
10: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
9: संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगर पालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
10: 082-591-101,
9: 591-102,
10: 082-591-103,
9: 591-104 ओ 591-105।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेटर र वेट्रेस,
12: टुरिस्ट गाइड,
13: हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
14: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
13: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
13: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
14: सम्पर्क मोबाइल 98410170 98410170
13: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
15: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं हाम्रा विशेषताहरू
16: अनुभवी शिक्षकबाट पठन पाठन हुने
15: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
16: यातायातको सुविधा भएको
15: स्वच्छ खाने पानीको व्यवस्था भएको
16: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
15: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98449073033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98478146639 श्री माध्यमिक विद्यालय सौडियार दाङ
17: सूचना
18: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ
17: डाक्टरद्वारा दिइने सेवाहरू
18: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था
17: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था
18: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार
17: युरिक एसिड हात जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ
18: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ
17: स्थान शंकर मेडिकल हल घुराही गौतम नगर टोल निमाहल रोड घुराही दाङ
18: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार
17: सम्पर्क फोन नम्बर 082-562-0023
18: मोबाइल नम्बर 98478-18617
17: र 98478-35645

जति सुने पनि सुनिरौ लाग्छ इन्द्रणीमा बाँसुरीको सुरिलो धुन, अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला आउँछ। अनि इन्द्रणीको यही नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटसेटमा आउने गर्दछु। आदरणीय श्रोता, सदाको दिनहरू झैं आजको बिहानीको समय, अनि तपाईसँग रहने सुमधुर गीत संगीतका बानकी सुनाउने अनि तपाईसँग प्रत्यक्ष रूपमा रहने, त्यसकारण पनि आजको बसाई विशेष रहन्छ। किनभने तपाईसँग प्रत्यक्ष रूपमा हामी कुराकानी गर्छौं, तपाईलाई मनपर्ने गीत चाहिँ इन्द्रणी मार्फत तपाईले गाउन सक्नुहुन्छ। त्यसैले मेचीदेखि महाकालीसम्मका साथीहरू, अनि घरदेशदेखि परदेशसम्म हुनुहुन्छ, जहाँ जहाँ आउनु भएको छ नेपाली दाजुभाइ दिदीबहिनीहरू, त्यहाँ त्यहाँ नेपाली मन भएका साथीहरूले नेपाली लोक तथा दोहोरी गीत संगीत सुन्न अनि सुनाउनको लागि पनि यो कार्यक्रम सुन्नुहुन्छ मलाई विश्वास छ। जति साथीहरूले जहाँबाट सुनिरहनु भएको छ, यहाँहरू सबै सबै साथीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। र आजको यस कार्यक्रमलाई सोफा हब काठमाडौँले प्रायोजन गरेको छ। विशेष गरी तपाईँ सोफा सेट खरिद गर्दै हुनुहुन्छ होइन, अनि राम्रो भरपर्दो टिकाउ सोफाको खोजीमा हुनुहुन्छ भने सस्तो मूल्यमा सोफा वितरण गरिरहेको सोफा हब काठमाडौँलाई यहाँहरूले सम्झनु होला। टेलिफोन नम्बर पनि दिन्छु थप जानकारीको लागि, अनि स्वभावका बारेमा अन्य थप जानकारी गराउँदै म अगाडि बढ्छु नै। तर कार्यक्रम इन्द्रणीको शुरूआत भने एउटा सुमधुर गीतबाट गर्दैछौ, त्यसपछि हामी तपाईँसँग प्रत्यक्ष रूपमा जोडिन्छौ 4591300 र 4591400 टेलिफोन चाहिँ गर्दै रहनुहोला।

0: रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट यो बिहानीको समयमा बोलिरहेका छौं। कार्यक्रम इन्द्रणीलाई तपाईँले देशैभरका रेडियोबाट त सुन्न सक्नुहुन्छ, अनि सामाजिक सञ्जालमा पनि छौं होइन, सँगै नेपाली पात्र हाम्रो पात्र मार्फत पनि यहाँहरूले सुन्न पाउनुहुन्छ। र आज चाहिँ अलिकति हाम्रो स्टुडियोको भनौ मेन पेजबाट हामीले प्रसारण गर्न सकेका छैनौं लाइभलाई, र आज म मेरो आफ्नै फेसबुक पेजबाट चाहिँ प्रसारणमा छु, फेसबुकमा यो जानकारी यहाँलाई गराउँछु। र आजको यस कार्यक्रमलाई सोफा हब काठमाडौँले प्रायोजन गरेको छ, थप जानकारी गराउँछु। यतिखेर टेलिफोन एकदम वेट गरिरहनु भएको छ, कुरिरहनु भएको छ अघिदेखि नै, म स्वागत गर्छु। नमस्कार।
1: थ्याङ्क यू। नमस्ते। नमस्कार चन्द्रमणि सर।
0: अझै धेरै बोल्ने बोल्ने बोल्ने कुरा नै थियो, तर तपाईँ होलमा हुनुहुन्छ भन्दा म गीत पछि यहाँलाई स्वागत गरिहालेँ। शुभ नाम पाउनु।
1: थ्याङ्क यू। म श्रीराम दाहाल भक्तपुरबाट।
0: भक्तपुरबाट श्रीराम दाहालजी, आराम हुनुहुन्छ नि?
1: म आराम छु सर, हजुरलाई कस्तो छ?
0: एकदम हामीलाई पनि ठिक छ। के गर्दै हुनुहुन्छ अहिले चाहिँ?
1: अहिले यस बेला त अब जस प्रोग्राम आज
0: हाम्रो
1: त्यहाँ हाम्रो ईसाजीले फोन उठाइदिनु भयो, टाइम लाग्छ भन्दै हुनु त तै नै होइन, एकछिन होलमा बस्छु मिलो भने।
0: त्यही त बल्ल बल्ल लागेको टेलिफोन होइन, बरु केही मिनट होलमा बसिदा केही नै फरक पर्दैन। तर जे भए पनि हामीले कुरा गर्न पायौँ, खुसी लाग्यो। आज त गीत गाउने बसाए, श्रीरामजीले पनि गीत गाउनुहुन्छ नि है?
1: जस प्रयास गर्छु म।
0: होइन, प्रयास नै ठुलो कुरा हो नि त।
1: त्यही भने
0: ल, अब हुन्छ, हामी तपाईँले गाउनु भएको कुनै एउटा गीत सुन्छौँ थोरै।
1: हजुर, सबैभन्दा पहिला त हजुरलाई अब यो नयाँ सालको शुभकामना, ढिला भए पनि आज पहिलोचोटि बोल्दैछु यो प्रोग्राममा तपाईँसँग।
0: ल, यहाँलाई पनि
1: यो साल लागेको हजुर। हस्, घुम्दै आएको मायाको गाउँसम्म लैदेऊ माया सिरदेखि पाउँसम्म, घर हाम्रो रामे छाप दोलाल घाटमा बस है जाउँला एकै साथ, घुम्दै आएको मायाको गाउँसम्म लैदेऊ माया सिरदेखि पाउँसम्म।

इथाव दोलन घाट मा बसा है जमला एकै साथ। हाम्रो गाउँमा आउनु भो तर माया लाउनी छैन दाई बिचार। घर हाम्रो रामेछाम दोलाल घाटमा आउनु है जाउँला एकै साथ।

धन्यवाद है त छुट्टिन्छु अहिले हामी इन्द्रणीको बसाईमा छौं रेडियो सुन्ने मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहेर हामीलाई सुनिरहनु भएको छ टेलिफोन गरिरहनु भएको छ अनि आज बकर ईद पनि मनाइरहेछ नि त होइन आज सरकारले सार्वजनिक बिदा दिएको छ र यतिखेर चाहिँ अब धेरैभन्दा धेरै साथीहरूले मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान यो पर्व बकरी ईदलाई ईद उल जोहा पनि भनिन्छ आज देशभरका मस्जिदमा मनाइँदैछ र यो अवसरमा मैले भनिसके सरकारले सार्वजनिक बिदा दिएको छ। ईद उल फित्र अर्थात रमाजन पर्वको 70 दिनमा बकर ईद मनाइने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद अनि ईदगाहमा गई सामूहिक रूपमा आज नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ र विशेष गरी नेपालको हकमा चाहिँ दरबार मार्ग स्थित नेपाली जामे मस्जिद काश्मीरी रहेको छ र विशेष गरी नेपालको हकमा चाहिँ दरबार मार्ग स्थित नेपाली जामे मस्जिद काश्मीरी मस्जिद

0: सोचे पनि यही ठाउँ यही ठाउँमा भेट्ने हो मर्छु नभला हैन माया त गाडै छ
1: एकदमै माया गाडा हुन्छ सम्बन्ध पनि गाडा हुन्छ दूरी टाढा जतिसुकै होस् माया त्यति झन्झन गाडा हुँदै जान्छ भन्ने हुन्छ
0: हो हो हो एकदम खुशी लाग्यो साह्रै मिठा गीतहरू पनि गाउनुहुन्छ इन्द्रणीको बसाईलाई सुन्दै गर्दा टेलिफोन लगाउनु भयो टेलिफोन लाग्यो यसरी गफ गर्न पाइयो गीत पनि सुन्न पाइयो खुशी लाग्यो मलाई त एकदमै
1: मलाई पनि एकदम खुशी लाग्यो भन्नुपर्छ है कार्यक्रम यहाँले शुभारम्भ गर्दै हुनुहुन्थ्यो र गीतबाट र यहाँले कार्यक्रम सञ्चालन गरिरहँदा टेलिफोन गरौं गरौं भन्ने हुन्छ है पहिलोपटक डायल गर्ने बित्तिकै टेलिफोन लाग्यो
0: एकपटक कस्तो राम्रो
1: अर्को साथीले गीत गाउँदै हुनुहुन्छ मेरो टेलिफोन लागिहाल्यो भन्नुपर्छ
0: अब सबै नाम पनि चाहियो नि मलाई त
1: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बजाङ घर भई यहाँहरूको पुरानो अनि नियमित श्रोता आज यही समयमा र यही रेडियो स्टेशनमा यही कार्यक्रममा र आजकै बसाइमा कुराकानी हुँदै गरेको छ आज भोलि पपुलर विमल राज जोशी कीर्तिपुरको काठमाडौँबाट
0: ल अनि सबै ठिकठाक छ हाम्रो तपाईँको होइन
1: मेरो हालखबर एकदम ठिक छ हजुर यहाँको माया ममता अनि सासूले
0: अब पपुलर मान्छेको ठिक नहुने कुरै छैन होइन
1: एकदमै यहाँको ठिक छ भनेपछि हाम्रो ठिक छ हाम्रो ठिक छ भनेपछि
0: यहाँ हो नि त ल एकदम खुशी लाग्यो ल अब अन्य साथीहरू पनि पर्खाइमा हुनुहुन्छ तपाईँले गीत पनि गाउनुभयो
1: पर्खाइमा हुनुहुन्छ प्रकृतिबाट टेलिफोन रिसिभ गरेर साथ दिने साइ ईसा हुनुहुन्छ
0: हो ईसा अहिले चर्चित भइसक्नु भएको छ
1: सम्झिए भित्र पठाइदिनु भयो है अनि उता बजाङमा मेरो भाइ छ अङ्कलको छोरा सबिन जोशीको आज बर्थडे रहेछ है यसो
0: ल सबिनलाई धेरै धेरै शुभकामना तपाईँको तर्फबाट नि हाम्रो तर्फबाट पनि हस् धन्यवाद छ इन्द्रणीको बसाईमा हामी छौं र आज म चन्द्रमणि गौतमकै फेसबुक आइडी मार्फत पनि लाइभ छु होइन यो जानकारी गराउँछु यो धेरै लाइभ नबस्ने भएर होला कहिलेकाहीँ अपहरण बसिन्छ नि कहिलेकाहीँ हुन्छ नि अपवादमा कहिलेकाहीँ बसे जस्तै आज त्यस्तै गरी बसियो त्यही पनि मलाई आज धेरै साथीहरूले हेरिरहनु भएको चाहिँ छैन तर लाइभमा चाहिँ छु र कहिलेकाहीँ जोडिन्छु ढकाल धर्मराजले मलाई हेरिरहनु भएको जानकारी प्राप्त भएको छ राष्ट्रिय लोकसंसार नेपाल कर्णाली प्रदेशका अध्यक्ष कुलेन्द्र शाही यतिखेर हामीलाई चाहिँ हेरिरहनु भएको छ खुशी लाग्यो कुलेन्द्रजी यहाँलाई पनि स्वागत छ हर्क विवस खटाल पुरानो श्रोता गीत पनि गाउनुहुन्छ सुदूरपश्चिमको अहिले मलाई भारततिर हुनुहुन्छ कि जस्तो लाग्छ पहिलादेखि असाध्यै सुन्ने मान्छे हो ढकाल धर्मराजलाई पनि धेरै सम्झना छ अब इन्द्रणीमा गीत सुनाउने हेर्दैछ हो भन्नुभएको छ एकैछिनपछि आउँछु सुन्दै रहनुहोस् सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीलाई

0: देशै भरबाट प्रसारित इन्द्रेणीलाई सुन्दै हुनुहुन्छ। असाध्यै मन छुने गीतहरू पनि इन्द्रेणी मार्फत सुन्न पाइरहनु भएको छ। मेचीदेखि महाकालीसम्मका, घरदेशदेखि परदेशसम्मका प्यारा साथीहरू रेडियो नजिक रहेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। गाउँ बस्तीमा त यति धेरै साथीहरूले रेडियो सुन्नुहुन्छ होइन, अनि यता गए पनि रेडियो बजिरहेको, उता गए पनि रेडियो बजिरहेको, गाउँ बस्ती अब धेरै टाढा त आफ्नो ठाउँमा छँदैछ, दूरदराजसम्मका साथीहरूले रेडियो मार्फत मजाले सुन्नुहुन्छ। काठमाडौँ आसपास अनि काठमाडौँका विभिन्न ठाउँहरू पनि मजाले रेडियो बजाउँदै हिँडेको पनि भेट्यौं। मैले केही दिन अगाडि काठमाडौँको कागेश्वरीको प्रसंग, एकजना सोमार सिंह तामाङ बाको कुरा कथालाई मैले भनेको थिएँ। उहाँ चाहिँ यस्तो बिन्दास मान्छे लाग्यो, हामी कागेश्वरी घुम्न जाँदै गर्दा टक्क हातमा रेडियो होइन, अनि टक्क बजाउँदै बजाउँदै जानुभयो। त्यहाँ चाहिँ 92.1 नै घन्किरहेको पाइसकेपछि हामीले मजासँग एकछिन गफ गरेका थियौं बाबासँग। त्यहाँ पक्कै पनि त्यतिखेर रेडियो सुन्दै हुनुहुन्छ भने, किनभने 92.1 नै उहाँले सुन्नुहुन्छ, त्यो हिसाबले पनि यतिखेर सुन्दै हुनुहुन्छ भने सुमार सिंह तामाङ बुबालाई यहीँबाट म नमन गर्न चाहन्छु। अब यो मैले प्रतिनिधि पात्र भने, अन्य धेरै धेरै ठाउँहरूमा धेरै साथीहरूले सुन्नुहुन्छ, खुशी लाग्छ। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। सस्तो, राम्रो, भरपर्दो, टिकाउ सोफा अनि फर्निचरका लागि चाहिँ सोफा हबलाई सम्झनु होला। अब सोफा हब काठमाडौँको लागि काठमाडौँ भयो, नेपालगंजको लागि नेपालगंजमा छ, धनगढ़ीको लागि धनगढ़ीमा छ, हेटौँडाको लागि हेटौँडामा छ, बिरतामोड़को लागि बिरतामोड़मा छ, पोखराको लागि पोखरामा छ, होइन, यो सबै ठाउँहरूमा चाहिँ सोफा हब छ। त्यसैले अब तपाईँ जहाँ हुनुहुन्छ त्यहीको सोफा हब नेपालगंज भए सोफा हब तपाईँ नेपालगंजको भए सोफा हब नेपालगंजलाई सम्झनु होला। तपाईँ धनगढ़ी अत्तरियातिर हुनुहुन्छ भने त्यहाँ सोफा हब धनगढ़ीलाई सम्झनु होला। यसरी नै सबै ठाउँहरूमा छन्। थप जानकारी लिन चाहनुहुन्छ सोफा हबका बारेमा, सस्तो मूल्यमा, अथवा तपाईँ यो कार्यक्रममा हामीलाई टेलिफोन गर्दै गर्दा, सुन्दै गर्दा, अथवा तपाईँले हामीले दिएको नम्बरमा टेलिफोन गर्नुभयो भने, तपाईँ सोफा किन्दै हुनुहुन्छ, फर्निचरका सामग्री लिँदै हुनुहुन्छ भने तपाईँलाई छुट हुन्छ। 98511 5589 चाहिँ तारालाल धरेल, जो सोफा हबकै साउजी हुनुहुन्छ, उहाँलाई तपाईँले सम्झन सक्नुहुन्छ है। टेलिफोनमा कोही हुनुहुन्छ? नमस्कार, परिवर्तन सम्भव छ। नमस्कार हजुर,
1: गुड मर्निङ, नमस्ते, नमस्कार।
0: कस्तो मिठो आवाज, कहाँबाट हो?
1: म दाङ्गराई मध्यपश्चिमबाट हो।
0: नाम?
1: राधा आचार्य।
0: आहा, ल, राधाजीसँग पनि बेला बेलामा गफ गर्न पाइन्छ। रेडियो मध्यपश्चिम सुनेर धेरै साथीहरूले टेलिफोन गर्नुहुन्छ, त्यही भिडमा तपाईँ पनि पर्नुहुन्छ। अनि के छ खबर सुनाउनुहोस्? मौसम गर्मी नै होला दाङतिर है?
1: ओ सर, यो गर्मीको त कुरै नगर्नुहोस्, यहाँ दाङमा पनि धेरै गर्मी भइसक्यो। अब त
0: चिसो पानीमै बसिरहनु जस्तो लाग्ने होइन?
1: हजुर हजुर, चिसो पानी नै पाइन्न, इनारको पानी थुत्न पर्छ। चिसो त
0: चिसो त हो त हो त, ल ठिक छ। अब जे भए पनि अब मौसम हो, यतिका वर्ष त बिताइयो भने अझै बिताइहालिन्छ नि, कसो र होइन?
1: हजुर हजुर,
0: अब यो जिन्दगीको उकाली ओह्राली भन्ज्याङ चौतारे भने जस्तै, कहिले घाम, कहिले चाहिँ हुरी, कहिले चाहिँ हावा, कहिले चाहिँ यस्तै त हो नि भने जस्तै, कहिले चाहिँ जाडो आउँछ, कहिले गर्मी आउँछ, जाडो आउँदा ओहो जाडो भनिन्छ होइन?
1: हजुर हजुर,
0: तर जे जस्तो गरी चल्न चलिरहेछ नि त।
1: हजुर हजुर, मान्छेलाई त केही गरी सुख छैन सर, कहिले जाडो भयो, कहिले गर्मी भयो भन्ने हुन्छ।
0: ल अब गीत गाउनु पर्छ आज। राधा आचार्यजी दाङबाट आउनु भएको छ, हाम्रा धेरै साथीहरूले इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ रेडियो मार्फत। कुन चाहिँ गीत गाउनुहुन्छ नि तपाईँ आज?
1: हजुर, म एउटा कुसुमे रुमाल भन्ने यो कुसुम फिल्मको गीत गाइदिन्छु।
0: हुन्छ हुन्छ, गाउनुहोस् ल।
1: मायाको बारेमा पीडितको पुला, सँगाली राखेको कुसुमे

है को खोला बाजा आंसू बगेदा मायालू का आंसू पुसने उस

0: एकदम धन्यवाद छ राजाजी, साँच्चीकै यस्तो मनमोहक बनाइदिनु भयो कि हामी त सुनेको सुने सुनेर मात्र होइन, मैले त अझै तपाईँले गाउँदै गर्दा पनि गाउनमा सहयोग पनि गरे होइन।
1: हजुर हजुर
0: ल, एकदम सबै सबै त्यहाँ आमा बुबा दाजुभाइ दिदीबहिनीहरू जति सुनिरहनु भएको छ तपाईँको वरिपरि नजिक रहनुभएका सबै सबैलाई प्रणाम नमस्कार सुनाइदिनुहोस् है।
1: हजुर शुभ आशीर्वाद है हजुरले भन्नुभएकोमा है, सर्वप्रथम हजुरलाई नै मिठो माया सम्झना है, शुभ आशीर्वाद। अनि जति मैले गाएको सुन्नु भएको छ, इन्द्रेणी सुनेर बस्नु भएको छ, उहाँलाई पनि शुभ आशीर्वाद धन्यवाद भन्न चाहे भन्दै छुट्टिन्छ। हस् नमस्ते।
0: नमस्कार सर। हेर्नुहोस् त, रेडियो सुन्नेको जमात कम छैन कि, यति धेरै साथीहरूले सुन्नुहुन्छ मेचीदेखि महाकालीसम्म। अब बाहिर हाम्रो टेलिफोनको यो गीत गाउने बसाइमा त्यति टेलिफोन आइरहेको हुन्छ होइन, त्यो उठाएर साध्दै हुँदैन कहिलेकाहीँ हाम्रो इसालाई। अब के गर्ने, फोन चाहिएको बेलामा लिनु पर्यो होइन, त्यो हिसाबले पनि ल ठिक छ एउटा फोन ल्याउन त अनि हामी गीत राख्छौ। यतिखेर चाहिँ हाम्रो ईश्वर पुरासैनी जो बागमती अभियन्ता हुनुहुन्छ, हेर्नुहोस् त लाइभमा हेरिरहनु भएको रहेछ, खुसी लाग्यो, ईश्वर साथी सम्झना छ। अनि पुरासैनी मैत्री समाजको कार्यक्रम जस्तो लागेको थियो, सायद भोलि होला जस्तो लागेको छ। अहिले हाम्रो पुरासैनी मैत्री समाजको काठमाडौँको गोठाटारमा भव्य आफ्नै घर बन्दैछ होइन, कुलको खुसी लाग्यो, यसरी टक्क देख्न पाइन्छ। अनि हाम्रो लक्ष्मी छेत्री, ओहो अब त कति भएछ है नभेट्या हामी, लक्ष्मी वनभोजमा ट्याक्क भेट भइया थियो, खुसी लाग्यो। राइनी राजकला पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीमा छौं। यो चाहिँ गोठाटार काठमाडौँ, यो मानटार गोकर्णेश्वर भन्दा पनि त्यहाँ चाहिँ कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर 9 को ओडा कार्यालयको अपोजिटबाट केही भित्र जानुपर्छ सोफा हब काठमाडौँमा जानको लागि चाहिँ 98511 5589 टेलिफोन गर्ने हो। टेलिफोन यो इन्द्रणी सुनेर गरे मैले हजुर भनेर तारालाल धरेल सरलाई भन्नुभयो भने उहाँले तपाईँलाई भारी डिस्काउन्ट दिनुहुनेछ अनि तपाईँको घर छिटिक्क कोठा बनाउन सक्नुहुन्छ सोफा सेटले है त। नमस्कार।
2: गुड मर्निङ। नमस्ते। नमस्कार।
0: कहाँबाट को आउनु भयो नि तपाईँ?
2: लक्ष्मी छेत्री बोल्दैछु म।
0: लप्सी फेरीबाट?
2: लक्ष्मी छेत्री चाहिँ बोल्दैछु।
0: मैले फेरि लक्ष्मी भन्दै थिएँ अहिले भर्खर, यहाँनिर सुन्दै थिएँ हेर्दै थिएँ, लक्ष्मीसँग भेट्न भए पनि हाम्रो कति भएछ भनेर भन्दै थिएँ भन्दै थिएँ, ठ्याक्कै आउनुभयो हो, काँडागारीमै हो?
2: हजुर काँडागारीमै।
0: आज चाहिँ बिदा भएर होला सायद हो?
2: हजुर हजुर एकदमै एकदमै।
0: कस्तो मिल्यो कि? अनि सन्चै हुनुहुन्छ?
2: हजुर म ठिकै छु, हजुरलाई पनि ठिकै रहेछ।
0: अनि के छ, सबै ठिकठाक छ? अनि कहाँ अहिले भनेपछि काँडागारीमै हो?
2: हजुर काँडागारीमै छु भन्नुपर्छ है।
0: अब कति दिन छुट्टी हो तपाईँको? चारै दिन छुट्टी हो?
2: तीन दिन छुट्टी छ भन्नुपर्छ।
0: ए भनेपछि आइतबार जानु पर्यो?
2: हजुर हजुर
0: हजुर। ल अब कुन चाहिँ गीत गाउने आज लक्ष्मी?
2: हुन्छ म एउटा लोकडोरी गीत गाउँछु
0: ल। हस् हामी सुन्छौँ है त।
2: हस् हुन्छ
0: ल ल गाउनुहोस् त।

0: अच्छा यति नै त
1: लक्ष्मीले राम्रो गाउनुहुन्छ मलाई थाहा छ होइन
0: हजुर एकदमै अब यो पालि त्यस्तै त्यस्तै भयो अर्को चोटि जाउँदा मजाले खेल्नुपर्छ है त
1: ल खुसी लाग्यो आइदिनु भयो
0: हजुर एकदमै एकदमै हजुरहरूसँग जोडिन पाउँदा रेडियो काठमाडौँबाट इन्द्रिणी यसरी प्रत्यक्ष कुराकानी गर्न पाउँदा असाध्यै खुसी लाग्छ हामीलाई पनि हुन्छ आगामी वर्षमा म फेरि आउँदै गर्छु अहिले भने छुटेर गए है त बाई बाई
1: उहाँ चाहिँ लक्ष्मी छेत्री असाध्यै रेडियो प्रेमी रेडियोलाई माया गर्ने अझ लोक संगीत भनेपछि हुरुक्कै हुने होइन उकाली ओह्राली भन्ज्याङ चौतारीलाई चाहिँ असाध्यै माया गर्ने मान्छे हुनुहुन्छ हाम्रो लक्ष्मी छेत्री उहाँसँग कुराकानी भइसक्यो अनि आज हामीले जुन कुरा गरिरहेका छौं होइन विशेष गरी यो आज चाहिँ ईद उल फितर अर्थात रामजन पर्वको 70 दिनमा मनाइने बकर ईदका सन्दर्भहरू जोडिरहेका छौं हिजरी सम्मत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई चाहिँ बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो मुस्लिम धर्मगुरु मौलाना रहमत अली ऐतिहासिक बकरीद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् 571 मक्कामा मोहम्मद सल्लाल जन्मी निरन्तरता दिएको बताउनुहुन्छ जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदीस नामक धर्म ग्रन्थको रचना गरेका थिए जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ मक्कामा जन्मिनुभएका सल्लाल्ला 53 वर्षको उमेरपछि मदिनामा सर्नु भएको थियो तपाईँ हामीले सुनिरहेकै छौं नि त यो नाम होइन जसरी मक्का मदिना भन्न हामीले सुनिरहेका हुन्छौं यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ यस पर्वको अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ मक्का मदिना जान गृह मन्त्रालयकोले चाहिँ आतिजाति विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ यसका लागि गृह मन्त्रालय अन्तर्गत हज समितिको सचिवालय समिति स्थापना गरिएको छ यो पनि जानकारी हामीले यहाँलाई गरायौं मक्का मदिना जान पाउने हज यात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो र यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि पनि दिन्छन् यो समयमा जसलाई कुर्बानी भनिन्छ यो पनि गराए अब यतिखेर चाहिँ हामी एउटा गीत राखौं न त है त्यसपछि आउँछौ नै

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल
0: जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-5590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987141

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक। यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न नगराउन संचार माध्यम आम पत्रकार संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत संघ आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन नियोज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा अरू सम्बन्ध संचारकर्मीद्वारा संचालित सामाजिक सञ्जालबाट भ्यूअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ। त्यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने, के विद्यालय हाताभित्र गई अभिभावक शिक्षक र संरक्षकको अनुमति बेगर बालबालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यवसायिक शाखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यानकर्षण भएको जनाएको छ। सल्यानको वनगढ़को पिण्ड नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा लुकाइराखिएको अवैध 3 नाल भरूवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अवैध भरूवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी वनगाडबाट खटेको टोलीले विशेष खोजतला तथा निगरानी गरेको थियो। खोजीका क्रममा सामुदायिक वनभित्र लुकाइराखिएको भरूवा बन्दुकका 3 नाल साविक अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी न्याय उपरीक्षक दीपक पातलीले बताउनु भएको छ। प्रहरीले फेला परेका भरूवा बन्दुकका नाल नियन्त्रण लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाइराखिएको घरेलू तथा अवैध हात हतियार फेला पर्ने क्रम बढ़दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। अवैध हात हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर निगरानी बढ़ाइएको प्रहरीले बताएको छ। नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9963 उद्योग दर्ता भएकोमा 2082 सालको फागुनसम्ममा यो संख्या 11140 पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% रहेको छ। यस्तै 20% मझौला र 66.1% साना उद्योग रहेका छन्। उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृत लगानी फागुनसम्म 37,27,54 करोड़ रूपियाँ पुगेको छ। र देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार यातायात तथा संचार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 सड़क निर्माण राष्ट्रिय गौरवका आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति भएको देखिएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट निर्मित कालो पत्री सड़कको घनत्व 138.7 मीटर प्रति वर्ग किलोमिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घरदूरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको। मेडम जंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ जंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक जंगालीबाट किनेर हेर न
2: लौ त म जंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
1: सम्पर्क नम्बर 98478263873
7: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
5: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577-71546
9: यो दाँत दुखेर मर्नु भयो
10: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
9: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
10: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
11: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
12: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
13: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
15: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
12: सम्पर्क फोन नम्बर 082-63-0027
15: 98-41-68-47-46
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
16: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
17: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
16: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
17: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
18: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
19: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-43572
9: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग
6: अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: स्वदेश तथा विदेशका फाइव स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
21: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
20: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
21: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
20: तालिममा दिइने विषयहरू
21: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
20: स्पेशल सेफ तालिम,
21: जापानिज सुशी तालिम,
20: वेट्रेस,
21: टुरिस्ट गाइड।
20: हाम्रा विशेषताहरू
21: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
20: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
21: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
20: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
21: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
20: सम्पर्क मोबाइल 9841017009, 9841017009।
21: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: मध्य पश्चिम FM 91.4 MHz।

सप्तरंगीले ल्यायो माया र मेलाको कथा रेडियोले सुनाउँछ हरेक मनका व्यथा गीतमा छ जीवनका अनगिन्ती रंग संगीतमा छ मनलाई छुने ती तरंग श्रोताको साथले आज रमाउने छौ प्रेम र संगीतमा डुबाउने छौ। हजुर नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर आज पनि एकैसाथ उपस्थित भइसकेका छौ। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिग्राम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर सदाको बसाई जस्तै गरेर आज पनि एकै साथ उपस्थित भइसकेका छौं। यहाँबाट मिठा मिठा गीत संगीतहरू बजाउँदै त्यसै गरी तीनै गीतहरूका कुराकानी गर्दै आजको श्रृंखलालाई अगाडि बढाउने गर्दछौ। यति बेला भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ र हाम्रो आवाज कही कतैबाट सुन्दै हुनुहुन्छ भने आवाजहीनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz। त्यसै गरी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई विभिन्न वेबसाइट तथा मोबाइल एप्सहरूबाट पनि सुन्न सक्नुहुनेछ। www.radiompi.org लगइन गरेर हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर रेडियो मध्य पश्चिम सर्च गर्नुभयो भने हामीलाई सजिलै मात्रामा भेट्न सक्नुहुनेछ। त्यसै गरी रेडियो मध्य पश्चिम नामक फेसबुक आइडीबाट पनि हामी प्रत्यक्ष लाइभ आएका हुन्छौं। त्यस माध्यमबाट पनि हामीलाई सजिलै रूपमा भेट्न सक्नुहुनेछ। हजुर श्रोता यति बेलाको समय के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि स्वस्थ हुनुहुन्छ होला आफ्नो कामकाजमा व्यस्त हुनुहुन्छ होला भन्ने मैले आशा गर्दै हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला तर भर्खर मात्र सुन्नुभएको आज पहिलो श्रोता हुनुहुन्छ भने हजुरको लागि म फेरि जानकारी गराउन चाहन्छु। कार्यक्रम सप्तरंगी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईहरूको माझमा रहने गर्दछौ। यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरू राख्ने गर्दछौ। गीतहरू मध्ये पनि धेरै विधाका रहने गर्दछन्। त्यस अन्तर्गत पनि हामीले लोकगीतलाई स्थान दिएका हुन्छौ। लोकगीत अन्तर्गत पर्ने गीतहरू धेरै प्रकारका रहने गर्दछन्। त्यस अन्तर्गत हामीले रोइला टप्पा झ्याउरे सालैजो पूर्वली गीत पुर्खली गीत यिनै गीतहरूलाई यस कार्यक्रममा स्थान दिने गर्दछौ। सबै किसिमका गीतहरू यस कार्यक्रममा हामीले बजायौं भने सुनमा सुगन्ध लिनेछ भन्ने आशा गर्दै हामी यस कार्यक्रममा सबै किसिमका गीतहरू राख्ने जमर्को गरिरहेका छौ। कार्यक्रम अब दिवस सुनेर साथ दिनुहोला। यस कार्यक्रममा हामीले तीनै गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। कार्यक्रमको शुभारम्भ र कार्यक्रमको सेकेन्ड लास्टमा तीनै गीतहरूको झलकहरू राख्ने गर्दछौ। अब भने हामीले ढिला नगरिकन तीनै गीतहरूका झलकहरू राख्दैछौ। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

संगीतमा छ शक्ति, गीतमा छ जीवन, सप्तरंगीले बनायो यो साँच अमूल्य, रेडियोको धुन मनमा फैलायो प्रकाश, सबैलाई एक बनाउने हाम्रो प्रयास, प्रदीप र शालिकले बनायो यो पल, मनमा सधैं रहोस् संगीतको हलचल। हजुर, भर्खरै हामीले राखेको तीनै गीतहरूको झलकहरू सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज पनि रमाइला रमाइला गीत संगीत रहेछन् भनेर हजुरहरूले पनि जानकारी पाइसक्नु भएको छ। हजुर, आज पनि सप्तरंगीको यात्रा एकदमै रमाइलो हुनेछ, हजुरहरूको साथ सपोर्ट मिल्नेछ भन्ने मैले आशा गरिरहेको छु। हजुरहरूलाई कुन विधाको गीत मन पर्छ त्यो पनि हजुरहरूले जानकारी गराइदिनु होला। जानकारीको लागि फेसबुकको कमेन्टमा गएर जानकारी दिन सक्नुहुनेछ, त्यसै गरी हाम्रो पात्रो एप्लिकेशनमा गएर पनि कमेन्टहरू दिन सक्नुहुनेछ। अवश्य पनि यिनै गीत संगीतका कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढ़ाउने क्रममा अब भने हामीले भाका राख्ने बेला भइसकेको छ। केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल भएको पुरानो गीत रहेको छ र अहिले चाहिँ नयाँ भर्जनमा आइसकेको छ। यस कार्यक्रमको सातौं नम्बरमा हामीले राखेका छौ, अवश्य पनि यो गीत सुनेर हजुरहरूलाई पनि मन पर्नेछ। अहिलेको लागि रहेको छ बुटोल बजार तुर्सीपुर हुँदै जामला सल्यान उज्यालो नहुँदै बाँकी हुन्छ बाका बाटो।

हजुर भर्खरै हामीले राखेको गीत सुनेर हजुरहरूलाई पनि निकै मन परेको थियो होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको गीतमा सुर रहेको थियो खेमराज गौतम, पूर्णकला विशी, चन्द्र शर्मा, जमुना विश्वकर्मा लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी सप्तरंगीको यात्रामा छौं। यात्रा गर्ने क्रममा यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कहीँ कतैको यात्रा गर्दै हुनुहुन्छ होला अथवा मेलापातका कामहरू गर्दै हुनुहुन्छ होला अथवा कुनै साथी व्यापार व्यवसायमा तल्लीन भएर आफ्नो व्यवसायमा व्यस्त हुनुहुन्छ होला, नजिकैमा रेडियो बजिरहेको होला भन्ने हामीले त्यस्तै आभास गर्दै पक्कै पनि मौसम चिसो गरिरहेको छ, आफ्नो ख्याल गरिदिनुहोला, आफ्नो लगायत आफ्नो घर परिवारको ख्याल गरिदिनुहोला भन्दै कार्यक्रम सप्तरंगीको यात्रामा फेरि पनि हामीले

0: गीत संगीतमा जीवनको कथा छुपेको सप्तरंगीले जोड्यो सबैलाई भावनाको रेडियो मध्य पश्चिम छ यहाँ हाम्रो साथी मनका रंगहरू सजाउने हाम्रो सन्देश प्रेम र मेलाको यो संगीतको यात्रामा सबैलाई रमाइलो दिन्छौ यो यात्रामा। हजुर भर्खरै हामीले राखेको गीत सुनेर हजुरहरूलाई पनि निकै नै मन परेको थियो होला भन्ने आशा राख्दै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। भर्खरै हामीले राखेको गीतमा स्वर रहेको थियो खेम सेन्चुरी, देवी घरती, पल्सा, नारायणी खत्री लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि यस्तै गीत संगीतका कुराकानी गर्दै गीत संगीतले माया पिरतीका कुराकानी गरिरहेका हुन्छ, कुनै घटनाका कुराकानी गरिरहेको हुन्छ, कुनै गीतले एकदमै मन छुने गर्दछ भने कुनै गीतले आफ्नो मनलाई आनन्द पुर्याएको हुन्छ। अवश्य पनि हजुरहरूलाई पनि यिनै गीतहरू सुनेर आनन्द पुर्याएको होला भन्ने मैले आशा राख्दै यति बेला कहीँ कतैबाट हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाजहीनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी सुन्दै हुनुहुन्छ। अवश्य पनि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिकराम चौधरीसँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी।
1: लो अब मादल घन्काउ त।
0: हजुर फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। लेखै काट्यो गुनाले भयो भेट राखेको हुनाले बाँकी अंश भाकाबाट।
1: भयो

हजुर झ्याउरे अन्तर्गत रहेको यो रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरङ्गीमा। भर्खरै हामीले राखेको गीतमा सुर रहेको थियो राजु परियार, मिलन लामा, रविन्द्र सुनार, अमर रोका, त्यसै गरी नीता पुन, तुलसा घरती मगर, किशोरी घरती मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको रमाइलो गीत पछि फेरि पनि हामी कार्यक्रम सप्तरङ्गीको यात्रामा छौं। यात्रा गर्ने क्रममा कुनै चटकिला गीतहरू रहने गर्दछ, कुनै गीत सिरियस खालका पनि रहने गर्दछ। यस्तै फरक फरक गीतहरू बजाउँदाखेरि हजुरहरूलाई पनि छुट्टै महसुस भइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। हामी कार्यक्रम सप्तरङ्गीको यात्रामा छौं। यात्रा गर्ने क्रममा पक्कै पनि यति बेलाको समय उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली गर्दै हुनुहुन्छ होला, आफ्नो कामकाजमा तल्लीन हुनुहुन्छ होला भन्ने आशा राख्दै अब भने फेरि पनि हामीले अर्को भाका राख्ने बेला भइसकेको छ। नेपालगंज बागेश्वरी बाँकेर बर्दिया शत्रु बैरी खुशी होलान् मै दुखी मर्दिया राति राति बरबराउँछु पागल जस्तै हुन्छु रोएर मन हलुङ्गो हुन्छ त्यही भएर रुन्छु यस्तै यस्तै बोल रहेको टप्पा गीत रहेको छ। पक्कै पनि कार्यक्रम छोडेर कतै नजानुहोला।

हजुर, भर्खरै हामीले राखेको लोकगीत अन्तर्गत पर्ने टप्पा गीत रहेको थियो। पक्कै पनि यस गीत सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा राख्दै, जसमा स्वर रहेको थियो शक्तिचन्द, राजबाबु साई, अञ्जली अधिकारी, विजय कुन लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। हामी यसरी बोलिराख्दाखेरि हजुरहरूलाई पनि के कस्तो लागिरहेको छ सल्लाह अनि सुझाव दिन सक्नुहुनेछ। सल्लाह सुझावको लागि 082-560-854 को बाटो भएर पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ भने, त्यसै गरी तपाईँले फेसबुकको माध्यमबाट प्रत्यक्ष रूपमा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने तपाईँले सजिलै रूपमा भेट्न सक्नुहुनेछ र त्यहाँ गएर पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ। अवश्य पनि बोल्ने क्रममा केही अघि पछि भएका होला ती शब्दहरू औलाइदिनुहोला भन्दै, तपाईँहरूको सानो सल्लाह सुझावले गर्दा हामीलाई ठूलो महत्वपूर्ण भूमिका खेल्ने मदत गर्दछ। पक्कै पनि सल्लाह सुझाव दिन कन्जुसाई नगर्नुहोला भन्दै, अब फेरि पनि हामीले बाका राख्ने बेला भइसकेको छ। यस कार्यक्रमको तेर्सो चरणमा पर्न सफल भएको गीत रहेको छ निगाली वनमा चखौरा कराउने बाथुन चेल्चा हो हाँसेरै रमाउने बाँकी हम्छ बाका बाका।

हजुर, भर्खरै हामीले राखेको गीत पूर्वली गीत अन्तर्गत रहेको थियो। हामी यस कार्यक्रममा पूर्वली, पुर्खौली, रोइला, टप्पा, सालैजो जस्ता गीतहरू हामीले बजाउने गर्दछौ। पूर्वली गीत पनि निकै रमाइलो र सुनिरहौ जस्ता गीतहरू पाइन्छ। शब्द लय विशेष प्रकारको माया भावना गहिराईका पाइन्छ, जुन पूर्वका जनताको जीवन र संघर्षसँगै सञ्चालित रहेका हुन्छन्। यस्ता गीतहरूले पूर्वेली जनजीवन परम्परा र मर्मलाई व्यक्त गर्ने गर्दछन्। अवश्य पनि यिनी गीतहरू सुनेर हजुरहरूलाई पनि निकै आनन्द लाग्छ होला भन्ने हेतुका साथ हामीले यस कार्यक्रममा स्थान दिएका छौ। अवश्य पनि भर्खरै हामीले राखेको गीतमा सुर रहेको थियो अन्जु पन्थ, परवेश राई, अलिसा राई, पुष्पा खड्का लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो पूर्वली गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। सप्तरंगीको यात्रा गर्ने क्रममा हामी धेरै अगाडि पुगिसकेको छौ। भनिन्छ नि, मौका आउँछ पर्खिँदैन, बगेको खोला फर्किँदैन भने जस्तै हामी धेरै अगाडि बढ़िसकेका छौ। अब चाहिँ हामीले दोस्रो चरणको झलक राख्नुपर्ने हुन्छ। दोस्रो चरणका झलकहरू बजाउँदा कति गीतहरू बजिसकेर कति गीतहरू बज्न बाँकी छ त्यो पनि हजुरहरूले जानकारी पाउनुहुनेछ। अहिलेको लागि दोस्रो चरणको झलक, कार्यक्रम छोडेर कतै नजानुहोला है त।

सप्तरंगी छ गीतको अनौठो संसार, जहाँ हर गीतमा छ भावनाको अपार। प्रदीपका शब्दले सजीव बनाउँछ, शालिकका तालले संगीतमा रमाउँछ। रेडियो मध्यपश्चिमले जोड्यो सबैलाई, मनमा खुशी ल्यायो, भुलायो विगतलाई। हजुर, भर्खरै हामीले राखेको तीनै गीतहरूको झलक सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको गीत यो पो छ कि भनेर जिज्ञासा मानिरहनु भएको होला। त्यो जिज्ञासा मेटाउनका लागि केही बेर प्रतीक्षा गर्नुपर्ने हुन्छ। भनिन्छ नि प्रतीक्षाको फल मिठो हुन्छ। अवश्य पनि यस कार्यक्रमको अवधिभर सुनिदिनु होला। हामी कार्यक्रम सप्तरंगीमा भर्खरै आएको जस्तो लाग्थ्यो, तर के गर्नु, समय धेरै अघि बढ़िसकेको छ। त्यसले गर्दाखेरि हामीले ढिला नगरिकन दोस्रो चरणको गीत राख्नु पर्ने हुन्छ। दोस्रो चरणमा पर्न सफल भएको गीत लोकगीत अन्तर्गत रहेको कौडा गीत रहेको छ, ओए काली तिमी नै हो जिउने आधार, बाँकी हुन्छ भाषाबाट।

हजुर भर्खर हामीले राखेको गीत सुनेर हजुरहरूलाई पनि निकै रमाइलो महसुस गर्नुभएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको गीत कौडा गीत अन्तर्गत रहेको थियो, जसमा स्वर मौसम गुरुङ, पूर्णकला बिसी, सुस्मिता आले, विमल परियार, सबिन गुरुङ, प्रेम राणा लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। अबको यात्रा चाहिँ निकै अन्त्यतिर आइसकेका छौं। अन्त्यतिर आउनु भनेको हजुरहरूको माझबाट विदा माग्ने बेला भइसकेको छ। पक्कै पनि यतिन्जेल हाम्रो आवाज नमिठो भए पनि मिठो मानेर सुनिदिनुभयो सम्पूर्ण श्रोतालाई विशेष धन्यवादका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी यतिन्जेल हामीले बजाएका तीनै गीतहरूको सर्जकहरू प्रति पनि विशेष धन्यवादका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी धन्यवादको पात्र हुनुहुन्छ यतिन्जेल हामी बोलेको आवाज र हजुरहरूको रेडियोको सेट पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनु भएका दाजु हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष धन्यवादका शब्दहरू बोल्दै आजको बसैमा एक नम्बरमा पर्न सफल भएको गीत रहेको छ दुई रुपियाँमा दुई मुठी चम्चु र साइली तिमी भन्दा मकेमा कम्छु र जसमा स्वर रहेको छ पशुपति शर्मा कृष्ण मल्ल ठकुरी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीत छोड्दै आजको बसाईबाट म प्रतिभ अधिकारी पनि विदा माग्दछु। गीतले दियो माया संगीतले दियो खुशी सप्तरंगीले बनायो यो पल सजीव रेडियो मध्यपश्चिम छ हाम्रो साथी सबैका मनमा बाँड्ने गीतकै रथी भोलिका दिन फेरि भेट्ने आशा गर्दै श्रोतालाई धन्यवाद भन्दै विदा हुन्छौ। हस्त नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नभा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस् 082-5363-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
3: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001

0: और रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याहको 12 बजेको छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सहकारीमा भएको व्यथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि 3 दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन, भारतमा निर्यात शुरू। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास। र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको व्यथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनैतिक हस्तक्षेप र अपारदर्शी संचालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन मापदण्ड बिना स्वीकृत दिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनैतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारको काम अघि बढ़ाइएको पनि जनाएको छ। देशको धेरै ठाउँमा पर्सिसम्म हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। रातिदेखि भने हावाहुरीसहितको वर्षाले लुम्बिनी र सुदूरपश्चिममा समेत गर्मी घट्ने सम्भावना छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभाग का थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सी पनि हावाहुरी सहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको छ। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10 देखि 12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौँडाको बसामाडीमा रहेको इन्भान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाई छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40 देखि 45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1500 टन लौट सल्लोबाट 2 देखि 3 हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70 देखि 80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। आजदेखि देशभर लगातार 4 दिन सार्वजनिक विदा छ। पर्व दिवस तथा साप्ताहिक विदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू अब सोमबार मात्रै सञ्चालनमा आउने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको हो। आज बकर ईदको र भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक विदा परेकाले लगातार 4 दिन सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक सेवा बन्द रहनेछन्। अब सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार जेठ 18 गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज पनि सुन चाँदीको भाव घट्यो। सुन तोलामा 5500 रूपियाँ घट्यो। मुगलिन पोखरा सड़क विस्तार असारसम्म पूरा नहुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामा 5,500 रूपियाँ घटेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,90,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 215 रूपियाँ घटेको छ। आज चाँदी तोलाको 4,865 रूपियाँमा कारोबार भइरहेको छ। हिजो तोलाको 5,080 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। पृथ्वीराज मार्गको मुगलिन पोखरा सड़क स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरू भएको सड़क विस्तार तथा स्तरोन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। आयोजनाको म्याद गएको पुसमा तेस्रो पटक थप गर्दै आउने असार 15 गतेसम्म पुर्याएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने देखिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्लो दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको हो। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। तनहुको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। यो खण्डको निर्माण सम्झौता 2078 साल जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण शुरू गरिएको थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव अझ कड़ा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले हिजो यस्तो प्रतिबन्ध लगाएको घोषणा गरेको हो। विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेस सेन्टले निकालेको विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबावमा परेको संकेत दिएको उल्लेख छ। वहाँले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दावी गर्नुभयो। विज्ञप्तिमा हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी र इरानी सेनाले अप्रिल 8 यता युद्ध विरामको पालना गर्दै आएका छन् भने राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास पनि भइरहेको छ। त्यसका बावजूद हर्मुज हुँदै हुने खाड़ी क्षेत्रको पार वहन क्षेत्रमा इरानको नियन्त्रण अझ कड़ा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत शुरू गरेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले इण्डोनेसियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरमा इण्डोनेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 पहिलो पटक खेलेको थियो। त्यति बेला नेपाल 92 रनले विजय भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। काठमाडौँमा जारी काबा महिला भलिबल च्याम्पियनशीप 2026 को सेमी फाइनलमा आज नेपालले साबिक विजेता इरानसँग खेल्दैछ। नेपाल र इरान बीचको खेल आज बेलुका 5 बजे राष्ट्रिय खेलकुद परिषदको कवट हलमा हुँदैछ। नेपाल भारतसँग 3-2 हारेपछि किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा हराउँदै समूह एक उपविजेता बनेर सेमी फाइनलमा पुगेको हो। इरानले भने काजाकिस्तानसँगै बंगलादेश र श्रीलंकालाई सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनल पुगेको हो। यसअघि 2024 को काबा महिला च्यालेन्ज लीगको समूह चरणमा नेपाल इरानसँग पराजित भएको थियो भने सेमी फाइनलमा सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। एफआईभीबीको वरियतामा इरान 44 स्थानमा छ भने नेपाल 54 स्थानमा रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि तीन दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात शुरू। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध। इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास। र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै

0: 91 4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
9: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
14: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: श्वेत पर्दा, पिसाब खोल्ने समस्या,
14: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
12: पाठेघरमा मासु पलाउने,
14: निसन्तान महिलाको चेक जाँच,
12: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095121871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082590847, 082590847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
15: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दा आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
19: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
20: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
19: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
20: यातायातको सुविधा भएको,
19: स्वच्छ खाने पानीको व्यवस्था भएको
20: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
19: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449-73033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478-41639। श्री माध्यमिक विद्यालय चौडियार दाङ।

टेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 नम्बरमा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम चेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भए त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिंकुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: र वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
7: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410170909, 98410170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98578442, 98578350। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।
11: सीता के भो तिमलाई घुम्चेर बसी छौ
12: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
11: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
15: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। ज्योतिपुञ्ज एजुकेशन ग्रुपको आयोजनामा शिक्षकको शिक्षाको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआई को प्रभावकारी प्रयोग सम्बन्धी तीन दिने तालिम आजदेखि घोराईमा शुरू भएको छ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङद्वारा संचालित घोराई उपमहानगरपालिका वडा नम्बर 15 भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराई उपमहानगरपालिका वडा नम्बर 2 रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इंग्लिश स्कूलका शिक्षकका लागि तालिम शुरू गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो। शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआई को परिचय र यसका टूल्स एआई को आधारित प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था एआईमा आधारित शिक्षण सामग्री निर्माण र यसको प्रयोग एआई को व्यावहारिक प्रयोग र कक्षा कोठामा प्रभावकारी प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगत्मक अभ्यासमा आधारित तीन दिनसम्म प्रशिक्षण दिइने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो। तालिमको प्रशिक्षणमा शिक्षण सिकाइका कृत्रिम बुद्धिमत्ता एआई को प्रभावकारी प्रयोगका विज्ञ होमराज खड्का हुनुहुन्छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बकर ईद उल अजहा पर्वले समाजमा प्रेम सद्भाव सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। बकर ईदको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा धर्म संस्कृति र परम्पराको समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ। उहाँले विभिन्न समुदायले मनाउने चाडपर्वले सामाजिक सद्भाव आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार ले सबै धर्म संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा कला र संस्कृति सम्पदाको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राखेर रा काम गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले त्याग बलिदान मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु सभ्य र एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। विविधताको सम्मान र सांस्कृतिक अस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्ना मार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। शुभकामना सन्देश मार्फत उहाँले बकर ईदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर उपमहानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूको योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1,500 टन लौट सल्लोबाट 2-3,000 किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। र सहकारीमा भएको व्यथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन राजनीतिक हस्तक्षेप र पारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृत गरिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल्य
मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी सञ्चालन तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा सहुलियतलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाइएको पनि जनाएको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98477977
8: र 98578309।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी भीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराहै ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
6: बजाज आरी फ्री सर्भिस क्याम्प
7: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
6: सर्भिस चार्जमा 50% छुट
7: इन्जिन आयलमा 18% छुट
6: टायर किन्दा 10% छुट
7: पाँच पूर्जामा 10% छुट
6: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
7: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
6: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
6: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाई
7: सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 9864422656 97055151 135 र 9128-45955

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98-578-31-840 र 98-478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
4: हामी जन्मजात नै सिकारी हौ, सिकारी
5: पुरै दैलेख मलाई चाहियो।
6: बीएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, Josh Gablo Bird, hello, hello, hello.
1: त्यसैगरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ। स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
2: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउँछु।
1: लाली बजार, रामिज्यू,
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
4: के टेन्सन लिएर
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: सिसिभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: र वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 9841017009, 9841017009।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
8: मध्यपश्चिम जाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाजुराको उत्तर पूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका 3 बौडी स्थित गंगा आधारभूत विद्यालयको भवनको छानो हावाहुरीले उडाएपछि पठन पाठनमा समस्या भएको छ। यही जेठ 11 गते दिउँसो अचानक चलेको हावाहुरीले सो विद्यालय सहित आसपासका 2 विद्यालयका भवनका छानो उडाएपछि बालबालिकाको पठन पाठन प्रभावित भएको हो। हावाहुरीका कारण विद्यालयको छाना उडाएपछि विद्यार्थीलाई खुल्ला चौरमा राखेर पठन पाठन गराउनु पर्ने अवस्था सिर्जना भएको विद्यालय जनाएको छ। प्रधानाध्यापक वाल्मिकी पाण्डेले विद्यालयका 2 भवन जस्ता पाताले छाएको भए पनि हावाहुरीले दुवै भवनको छाना उडाएको बताउनुभयो। उहाँले विद्यालय दुर्गम क्षेत्रमा रहेको र अवस्था पनि कमजोर छ भने अहिले मर्मत सम्भार विद्यालय आफैले गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। मर्मत सम्भार तत्काल भएमा विद्यार्थीको पठन पाठन सहज हुने उहाँको भनाइ रहेको छ। ज्योतिपुञ्ज एजुकेशन ग्रुपको आयोजनामा शिक्षकको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोग सम्बन्धी 3 दिने तालिम आज बिहिबारदेखि घोराईमा शुरू भएको छ। ज्योतिपुञ्ज एजुकेशनले ग्रुप दाङद्वारा संचालित घोराई उपमहानगरपालिका वडा नम्बर 15 भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराई उपमहानगरपालिका वडा नम्बर 2 रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इंग्लिश स्कूलका शिक्षकका लागि तालिम शुरू गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो। तालिममा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको परिचय र यसका टूल्स, एआईको आधारित प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था, एआईमा आधारित शिक्षण सामग्री निर्माण र त्यसको प्रयोग, एआईको व्यावहारिक प्रयोग र कक्षा कोठामा प्रभावकारी प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगत्मक अभ्यासमा आधारित 3 दिनसम्म प्रशिक्षण दिइने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो। तालिमको प्रशिक्षकमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोगका विज्ञ होमराज खड्का हुनुहुन्छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बकर ईद पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। बकर ईदको अवसरमा बिहिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ। उहाँले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति, भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्ना मार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। शुभकामना सन्देश मार्फत उहाँले बकर ईदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ। र चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर उपमहानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौडाको बासामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइरहेको छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौटसल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1500 टन लौटसल्लोबाट 2-3 हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: प्यारालाइसिस भएका बिरामीहरुका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
7: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं हाम्रा विशेषताहरू
8: अनुभवी शिक्षकबाट पठन पाठन हुने
7: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
8: यातायातको सुविधा भएको
7: स्वच्छ खाने पानीको व्यवस्था भएको
8: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
7: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98-449-73-033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98-478-41-639 श्री माध्यमिक विद्यालय सौडियार दाङ
9: सूचना
10: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था
9: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस
11: अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
10: पुरुषहरूको लिङ्ग सम्बन्धी सबै समस्याहरूको उपचार,
11: युरिक एसिड, हात जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
10: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
11: स्थान शंकर मेडिकल हल घुराही, गौतम नगर टोल निमाहल रोड घुराही, दाङ।
10: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
11: सम्पर्क फोन नम्बर 082-562-0023,
10: मोबाइल नम्बर 98478-18617
11: र 98478-35645।
12: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
11: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
12: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
11: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
12: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
11: छालामा दागहरू आउने, कपाल झर्ने,
12: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
11: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
12: बारम्बार गर्भपतन भएमा,
11: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
12: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
11: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
12: बिना कारण शरीरको तौल घटेमा,
11: ढाड दुखेमा, कम्मर दुखेमा,
12: गाउट तथा युरिक एसिडको समस्या,
11: बारम्बार आँखा रातो भएमा,
12: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
11: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
12: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
11: लामो समयदेखि छाला कडा भएमा,
12: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
11: युवा अवस्थामा पक्षघात भएमा,
12: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
11: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
12: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
11: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
12: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
11: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: फोन नम्बर 082-591-6770,
12: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।

राम राम मैगर कविलाहुको हार्दिक स्वागत कार्यक्रम अपनाको आवाजमा अपनाको आवाज हाम्रो लेखा हास्यकल भाटी पक्कफे कार्यक्रमको शुभारम्भ हाम्रो सुगर गीत से शुरूआत गर्ले पक्कफे अपनाको आवाज के कार्यक्रम के समय फिर शुरू हो सकलबा हाम्रो प्रत्येक बिहिबारको दिन ऐना गर्थे दुई बजेको मध्यपश्चिम हाइलाइट स्वास्थ्य करिब करिब हाम्रो तीन बजेसम्म रहना गर्थे पक्कफे आफ्नो कनक प्रतिभा सुनिना कार्यक्रम हो आज फेरि हाम्रो जुब स्याकलबाटी सुगर सुगर गीत बास लेखन अस्तक अपनक पक्कफे सहभागिता पक्कफे रहिकन आफे आशा फलिहालबाटी आफ्न कार्यक्रममा आकन आफन प्रतिभा सुनाइसक्ने बाटी गीत गजल कविता ज्यावा आफन थेरलक प्रतिभा सुनाई सिक्ने बाटी आफ्नो कला कैकन हाम्रो फोन फे हाम्रो खुल्ला कर स्याकल बाटी हाम्रो पक्कफे मैगर कपिलाहुको कार्यक्रम रेडियो मध्यपश्चिम आफ्नो उक्र www.radioMP.org लगइन कैके फे आफ्नो सुन सिक्थे उसक हाम्रो पात्रमा से फे आफ्नो सुन सिक्ने बाटी सुन सिक्थे पक्कफे आजकल दान्छे गर्मीको समय फे वा यही गर्मीको समयमा दान्छे आफन शरीरमा फे ख्याल गर्बी दान्छे आफ झुलिलो पदार्थ पानी पिना होइन त्यो घाम पनि नेङ्ना सान बिहान काम गर्ला से फे दान्छे शीतल रह दिनगुन चाहिँ घर बाहिर छ दान्छे सकभर निनिक रवि आफ्नो स्वास्थ्यकै ख्याल गर्वी आइसक्ने बाटी 082-568-154 नम्बर डायल के आइसक्ने बाटी हाम्रो आफ्नै फोनको प्रतीक्षामा एकटा सुगर गीत धरा चारी गीत पास आफ्नो माझमा हाम्रो उपस्थित हुने बाटी

मैगर कविलाहन खुला अपना कमाजमा सुगर गीत धैर्यलाई पक्कै मन पराउले अत्र बेला महिनो प्राविधिक रूपमा साथ देतीबाट शान्त कुमार बुढामगर अत्र बेला क्यूसँग हाम्रो सम्पर्कमा

0: 62 82 560 4751 नम्बर डायल गरेकोमा पक्कै थियौँ र प्रत्येक बिहिबारको दिन एनाकर्थी दुई बजेको मध्य पश्चिम हाइलाइट्स पाछ हाम्रो करिब करिब हाम्रो तीन बजेसम्म हाम्रो यात्रा रहने कर्था पक्कै आफ्नो प्रतिभा तर सिक्ने बाटी आइसिक्ठी 082 560 4754 नम्बर डायल गरिकन अत्र पहिला क्यू संग्रिया होइन तर्खर्मबाट हाम्रो उहाँ पक्कै स्वागत गर्ने बाटी आजकलबाट उहाँ स्वागत गर्दारी हेलो राम राम हेलो राम राम क्यू संग्रिया
1: राम राम
0: प्रतिभा राम राम कहाँ से के बोल्ने गोराई सत्र से कर जाए से ना और का बा सब कुछ ठीक बानी
1: ठीक बा हवा चलल बा घाम बा मौसम मस्त पानी नहीं है चकर
0: पानी ऐना ऐना समय ऐना स्कर था तोर नहीं इच्छा ऐना एक चो पानी इल से दान सिटर टक करने रहा हूँ
1: रात में रहा कोकने अपनी मजा लगती
0: है कोकने निकना जला फिर समय ऐला गिल कहूँ ठीक बा कार्यक्रममा सम्झल बाटी अथवा यसिन प्रचण्ड गर्मीमा पनि जहाँ तहाँ न्याङ्गो फेरि निहिल घरहर बाटी कार्यक्रम सुन्ति बाटी ए हो अरू कसो सल्लाह सुझाव दिएन
1: सल्लाह सुझाव गर्मी से बच परोस् जान स्वास्थ्य नै धन हो स्वास्थ्य बचिकल से जे कुछ सकुचि देख्दै एक दिन एक रात मजा त नौलाखे तारा देखी सकेको छ मसे घाम मसे बसे काम गर परल दिनखुन घाम पनि गर्न सुझाव हो
0: ल ठिक भए कार्यक्रममा सम्झल बाटी आज कहाँ सुनाइ
1: एक छु कि सुनाल्यौ त
0: ल सुरु गरे
1: बाँसको खेती बाट बसुलियो फुक्नी लागत निनी लागत मै नै गरौँ खेती फुक्नी लागत निनी लागत मै नै गरौँ खेती फुक्नी लागत निनी लागत लिहत गर्छु आफेर उसिन कार्यक्रमकै तयारी छ नि हो
0: ठिक भए आफ्नो सहभागिता नै धारी चिज हो नि त ठिक भए कार्यक्रममा सहभागिता जनाले थिए यस कार्यक्रममा मैया गर्थे त्यो खुसी लागत के सम्झ
1: सम्झना त आफ्नै पुरै स्टाफ टोली सब चिन्जानी नि
0: धन्यवाद
1: मही जे जे चिन्छ छित्रु चौधरीकन आफ्नो प्रहरीमा जुटारी लुन हुँदै हुन्छ सब चिन्दन भने सम्झती दोस्रो अब मही चिन्न जे आग पास बोल्न हुने सङ्घरे सबै सम्झति बिदा चाहन्छु न
0: ल राम राम उहाँहरूलाई घोराई सत्र कर्जाइसे छित्रु चौधरी सम्झल रह सुगर गीत गाके गैल अपनिक पाला 082 560 4754 नम्बर टल्केका आइसक्ने बाटी अत्र बेला मेरो प्राविधिक रूपमा साथ दिएबाट शान्त कुमार बुढामगर अत्र बेला एक सुगर गीतहरू साथी गीत पाछ हाम्रो उपस्थित हुने बाटी पक्क फेरि सुन्ती गर्पी

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको रायदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
11: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
11: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
8: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी विद्युत खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो तपस्विनी एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिने सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनल। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको बेथिति व्यवस्थापन भएपछि सम्भावित अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको उहाँको भनाइ छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। औषध नीतिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र निमिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसुन आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसतभन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 देखि जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसतभन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष पद्मबहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्ष भन्दा बढ़ी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर, बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गवर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएचक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 500,000 जना रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 500,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनकिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बी को विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोनी पासरेनले 29, सीतारा नमगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए। समूह बी चीन उपविजेता बन्दै सेमीफाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमीफाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमीफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विधायक फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
8: धेरै पसिना आउने, तर्सने वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
4: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
8: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
4: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
8: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाई आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोराइरहने।
9: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
4: बिरामी जाँच हरेक दिन बिहान 8:30 भइरहेको छ।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
14: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
14: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
15: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
6: सुगर रोग सम्बन्धी उपचार,
19: हर्मोन सम्बन्धी समस्याको उपचार,
6: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 89594010, मोबाइल नम्बर 98478893 र 98095128371।
23: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
24: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
26: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
25: बाङ्गा टिङ्गा दाँत मिलाउने,
26: शल्यक्रिया गरेर दाँत निकाल्ने,
25: खाली ठाउँमा दाँत भर्ने,
26: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
25: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
26: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 08-5953050 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे कलहलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
29: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
29: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
30: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 08-5601196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार, आवाज हिंका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 MHz को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम ब्लेकबेसी को फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागी को तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। लोक तथा दुरीकी संगीतको संघालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौं। आज पनि बिहीबारे श्रृंखलामा आउँछौ। तपाईँहरूकै साहित्यिक सिर्जनालाई चाहिँ हामी स्थान दिनेछौं। 082-65-8054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौं निकै मिठो सांगीतिक आवाजबाट।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेग्बेसीको फाकामा। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: नमस्कार।
0: शुभ नाम?
1: गजर
0: सिंह ओली छेत्री आउनुभयो है।
1: हजुर हजुर।
0: गजरजी सन्चै हुनुहुन्छ?
1: एकदमै पनि सन्चै छ। हजुरले सन्चै छ?
0: एकदम हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो गजरजीले?
1: के गर्ने, यस्तो घाममा जाने, कोठाभित्र बस्ने, प्रोग्राम सुन्ने, अनि जहाँहरूलाई फोन गर्ने, नत्र त्यस्तै त हो।
0: फोन गर्न जागर लगाउनु पर्यो, जागर पनि लगाउनुहुन्छ, खुसी लाग्छ। सो आज साहित्यिक सृजना सुनाउनु पर्छ, सुरु गरौँ है।
1: वनभरिलो चरीको चल्लैले, वनभरिलो चरीको चल्लैले, मनभरिलो मायाको सल्लैले, मनभरिलो मायाको सल्लैले। यति नै
0: एकदमै छोटो मिठो साहित्यिक सृजना सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त मिठो भाइको धनी हजुरलाई, अनि त्यसपछि प्रविधि यहाँ बस्नु भएको शालिकराम बाबुलाई, अनि हाम्रो होल मध्य पश्चिम युनिट सबैलाई, साथीहरूमा आरएल मगर, दलवीर खत्री मुखर्जी मगर, चन्द्रबहादुर पुन, राधा आचार्य, अरू चाहिँ चोपेन्द्र नेपाली, रेशम गोतामेहरू नाम छुटेका सबै साथीहरूलाई, मभन्दा पछि आउने सबै साथीहरूलाई मिठो माया र सम्झना गर्दै छुट्यौँ। नमस्ते।
0: हजुर नमस्कार। सम्झिनु भएको थियो गजरसी मौले छेत्री खुराईबाट फोन्दै हुनुहुन्थ्यो। एकदमै छोटो अनि मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 82 5 60 8 6 9 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँग कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
2: नमस्कार। हजुर नमस्कार।
0: नमस्कार। शुभ नाम?
2: भराई रतनपुरबाट टुपेन्द्र नेपाली।
0: टुपेन्द्र नेपाली आउनुभयो है।
2: हजुर सर।
0: टुपेन्द्रजी सन्चै हुनुहुन्छ?
2: निकारमै छ हजुर, हजुरको आशीर्वाद र मायाले।
0: सन्चै हुनु पर्यो नि है। अनि के गर्दै हुनुहुन्छ अहिले?
2: आराम गरेर सुरु चाहिँ सुनिराखेको थिएँ, गजर सिंहजीले गर्नुभएको थियो। अहिले फेरि म लगाइहाल्नु, अरू साथीहरू आउँदै गर्नु होला भनेर लगाएर फोन लागेर अहिले कुराकानी गरेको हजुर। नास्ता खानुभयो?
0: हाम्रो नास्ता भएको छैन, एकछिन पछाडि पक्कै पनि हुनेछ। हजुरको भयो?
2: हजुर भइसक्यो। मेरो त म त फलफुल खान्छु, अचाल चिसो छ, चिसो खानु भनेर आरु अखरा काँक्रा अनि त्यसपछि चेपो त्यही खाएर बसिहाल्छु।
0: ओके, ठिक छ, आफ्नो ख्याल पनि गर्नु होला। सो आज चाहिँ साहित्यिक सृजना सुनाउनु पर्छ, सुरु गरौँ है।
2: म आज चुटकिला लेखेको छु, कस्तो हुन्छ?
0: ओके, सुरु गर्नुहोस् है त।
2: ल

0: अपने मन से बस भित्र पसर यता जता कटे स्मित कहीं भी देखने मिलते जिनका बाई करके स्मित मिलते ती गए बस्ने चलाम काटे ड्राइवर ने बस चलन कर ड्राइवर आने पर्स अभी ड्राइवर चलने बेला तो सीट बस अभी ड्राइवर ने भन्न बा यह तीत हो तब यहां बस छोड़ दिन पर्यटने मैं सीट जता जत हेरे कहीं पाइना बाबू के घर माया बस हम भाई बा यो सीट तो मेरे मैं इसमें बस गाड़ी चलाने पर्च तब छोड़ दिन पर्यटर भन्न म बुढ़ो मानी कहीं सीट न पाए बस को थे मैं कें उठन खोज तब बस चलाए हुन रे
1: ल एकदम ठीक है एकदम मिठो हजार सुना भाई हजार धीरे धीरे धन्यवाद दिन चाहिए छुट्टी पर्च आपने संग साथी समझिन
0: प्रथम तो हजर ल ये मिठो भैन मैं इस मिला लेखे थे मन पे न पे अब तो आपने
1: क्रिएटिव
0: हजर हजर सर्वप्रथम तो हजर ल प्राकृतिक में आज को शालिग्राम जी
1: हजर हजर
0: शालिग्राम जी अनि मध्यपश्चिम भवन लाई भर्खर आने बात गर्व सिंह ओली आरआर मंगर राधा आचार्य मुस्कान घिशी समझू देवी मैं टोपिंदा नेपाली भने चिन्नी नचिन्नी संपूर्ण
1: सम्झिँदै बिदा हुन्छ नमस्कार सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट फोन देख्नुहुन्थ्यो मेरो साथी रेडियो प्रेमी साथी हुनुहुन्छ अब पालो तपाईँको चाहिँ 82560 TRC 54 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ मलाई टेक्निसियनबाट शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको फरक बार फरक श्रृंखलाको साथमा तपाईहरुको माझमा आउने गर्दछौ आज पनि हामी बिहिबारे श्रृंखलामा छौं तपाईहरुकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौं यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ मलाई स्वागत गरौ नमस्कार
2: हजुर नमस्कार
1: नमस्कार
2: शुभ नाम घुराई 11 देखि सुन्तली प्रिया हो
1: सुन्तली प्रिया रे
2: हजुर
1: सुन्तली जीको आवाज लङ टाइम पछि सुन्न पाइयो है
2: केही दिन पछि म बाहिरतिर गएको थियो आज 6 दिन 7 दिन भयो होला म आएको अनि कार्यक्रममा आज सुमाने अन्ति भएर फोन लगाएको झ्याक्कै लागिहाल्यो के कार्यक्रम होला मलाई त्यति त आउँदैन के हो
1: लेखबिसीको भाका हो आज साहित्यिक सृजना सुनाउनु पर्छ है
2: साहित्य सृजना त खासै आउँदैन त मलाई त
1: तयारी छैन हो ओके ठीक छ आगामी दिनहरूमा सुनेर चाहिँ आउनु होला आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् अनि बिदा गरौँ है
2: हस् सरपञ्च हजुरलाई यो मिठो सम्झना र मिठो बोलीमा चाहिँ धेरै सम्झना र टेक्निसमा बस्नु भएको उहाँ शालिग्रामलाई पनि र मध्यपश्चिम होलनीतलाई सबैलाई र मेरो साथीहरू उर्मिला कालोदेखि मन्जु देशी मेरो इन्डियामा बस्ने मेरो बहिनीलाई सबैलाई सम्झिँदै बिदा हुन्छ हस् नमस्कार है त
1: हजुर नमस्कार सम्झिनु भएको थियो सुन्तली परिवार फोन देख्नुहुन्थ्यो सुनेर आएको छैन है भनिराख्नु भएको थियो सहभागिता सुनाउँदाखेरि हल्का सुनेर चाहिदिनु होला किनकि हजुरहरू सहज हुन्छ र प्रोग्राम पनि अलिक हल्लो हुँदैन भन्न चाहिँ आग्रह गर्न चाहन्छु तपाईँले पक्कै पनि अलिकति सुनेर चाहिदिनु भयो भने सहजै हुनेछ अब पालो तपाईँको छ 82560 TRC 54 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस् यति बेला भने मिठो साङ्गीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ त्यस पछाडि आउने रहेछौ सुन्दै गर्नुहोला

0: अह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेगेसीको फाकामा। छौ मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डाकी। बाँकी साथ तपाईहरुको छ बिहीबार श्रृंखलामा छु साहित्यिक सृजना चाहिँ सुनाउनुपर्छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार। शुभ नाम?
1: मौलाकोट घोराइतिर मौलाकोटदेखि चन्द्र थापा मगर भन्नुपर्छ है।
0: चन्द्र थापा मगर है, सन्चै हुनुहुन्छ नि चन्द्रजी?
1: हजुर एकदमै आरामै।
0: अनि के गर्दै हुनुहुन्छ?
1: म कामको सिलसिलातिर भन्नुपर्छ है दिदी।
0: कामतिर हुनुहुन्छ है। नास्ता खानु भयो कि नै हाम्रो चन्द्रजीले?
1: अब खाएको छैन, अब खाने हो।
0: ओके, खानु भएको छैन, खानुहुन्छ एकछिन पछाडि पक्कै पनि। सुन्नुहुन्छ, खुसी लाग्छ निमित साथी हुनुहुन्छ, आइराख्नुहुन्छ। सो पक्कै पनि तपाईँलाई जानकारी छ, आज साहित्यिक सूचना सुनाउनु पर्छ है।
1: हुन्छ। गुलाबको हाँगा होइन भाँची अन्तै सार्न मिल्ने, गुलाबको हाँगा होइन भाँची अन्तै सार्न मिल्ने, परेवा होइन माया समातेर छान्न मिल्ने, भावना टुक्की होइन तेल थपेर बाल्न मिल्ने, भावना टुक्की होइन तेल थपेर बाल्न मिल्ने, भावना कोरेका कागजहरू आज जलेर भयो त खरानी, तिमी त छोडेर गयो ए मेरो प्यारो भगवानी, तिमी त छोडेर गयो ए मेरो प्यारो भगवानी। हजुर दिदी यति नै है।
0: अह एकदमै मिठो साहित्यिक सूचना सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब भने छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: हुन्छ। सर्वप्रथम हजुरलाई अनि मेरो प्यारो प्यारो प्रदीप दाईलाई अनि मध्यपश्चिम कार्यक्रम सुन्ने नसुन्ने सबै सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते दिदी।
0: हजुर नमस्कार। सम्झिनु भएको थियो चन्द्र थापा मगर खोराईतिरबाट फोन लेख्नुहुन्थ्यो। एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-8064-54 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्कार। शुभ नाम?
2: यता तुलसीपुरबाट प्रकाश पुन मगर।
0: प्रकाश पुन मगर है।
2: हजुर
0: प्रकाश जी सन्चै हुनुहुन्छ नि?
2: एकदमै सन्चै छु, भन्नु पर्यो हजुरको के छ?
0: एकदम हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो प्रकाशले? प्रोग्राम सुन्दै आफ्नो खेततिर जाँदै हुनुहुन्छ। पक्कै पनि नास्ता खाइसक्नु भएको छ या खानु भएको छैन? ओके खाइसक्नु भएको छ, ल ठिक छ, आउनु भएको छ, खुसी लाग्यो, धन्यवाद दिन चाहन्छु। आज साहित्यिक सृजना सुनाउनु पर्छ है, सुरु गरौँ।
2: सानो तिमीलाई सुख दुःखमा सघाउन मन छ, तिमी सँगै नछुटिने आजम्बरी माया लगाउन मन छ, जिन्दगीमा सुख दुःख त भइ नै रहन्छ, दुःख पर्दा साथ दियो भने तिम्रै काखमा रमाउन मन छ, सानो तिमीलाई सुख दुःखमा सघाउन मन छ, तिमी सँगै नछुटिने आजम्बरी माया लगाउन मन छ। यति नै।
0: अह एकदमै मिठो साहित्यिक सृजना सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब नै छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
2: साथीहरू सम्झिनु पर्दा इन्द्रगिर डम्मर पुन धनबहादुर समय लगायत मलाई प्रकाश भनेर चिन्ने सम्पूर्ण साथीभाइहरूलाई सम्झिँदै दिइरहन्छु।
0: हजुरले नमस्कार। सम्झिनु भएको थियो प्रकाश फुन मकर फन्दे हुनुहुन्छ तुलसीपुरबाट। एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-8064-54 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाकी साथ तपाईको सफलक बार फ्रक श्रृंखलाको साथमा तपाईको माझमा आउने गर्दछौ। आज भने बिहीबारे श्रृंखलामा छौ, तपाईकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ। हाम्रो फ्रिक्वेन्सी बाटो 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला मिठो सांगीतिक आवाज हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौ। अब अन्तिम चरणमा आएका छौ, तपाईँहरूको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर साहित्य सिर्जना सुनाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दया भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु, बजारतिर नि?
3: अङ्कल मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु,
4: छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
0: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड छोराही दाग
8: रोटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 9857328219
14: र 9857328223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-563-479।
17: मोबाइल नम्बर 9849-67-487।
19: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
20: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
19: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
20: सम्पर्क मोबाइल नम्बर 9857-44-722, 9857-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
21: बजाज आरी फ्री सर्भिस क्याम्प।
22: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
21: सर्भिस चार्जमा 50% छुट,
22: इन्जिन आयलमा 18% छुट,
21: टायर किन्दा 10% छुट,
22: पाठ पूर्जामा 10% छुट।
21: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
22: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
21: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
23: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
21: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चोक, घोराही दाङ।
22: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 9867-22-656, 9705-51-135 र 9128-45-955।
1: मध्य पश्चिम ट्राङ च्याक यति बेला अपराह्नको चार बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ रहेको छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनुभयो। बैठकले यसको समाधान खोज्न काठमाडौँ उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एक भन्दा धेरै शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखतमा बढ़ीमा एउटा पालिकामा मात्र हुनुपर्ने उल्लेख गरिएको छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी ऐन 2074 भावना विपरीत संस्था दर्ता गरेमा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारी बारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ। भरतपुर उपमहानगरपालिकाका सोरनपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौडाको बासामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ रहेको छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान, बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफूहरूको योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौड सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1500 टन लौड सल्लोबाट 2-3000 किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। र औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिन अघि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपाल भित्रने मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भेगमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 मनसुन आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सरदर भन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसत भन्दा निकै धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार नेपालमा फागुन 17 गतेदेखि जेठ 17 गतेको अवधिमा 226 मिलिलिटर वर्षा हुन्छ तर यसपालि 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र गर्मी बढ़ी हुने अनुमान गरिएको छ। हस्त अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498-87741
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-592-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
11: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
10: हुलासले बनाउँदैछ परिवार एक साथ
12: नेपाली जुत्ता घर
13: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
12: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट
13: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
13: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916670
2: मोबाइल नम्बर 98578343
4: परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: छकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
3: नमस्ते म गीतकार संगीतकार राजकुमार बगर तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
0: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 9841170909 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियारदाङ।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 5 बजेको छ।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
8: दीपक श्रेष, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू,
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु डुक हुने डर लाए जस्तो महसुस हुने,
2: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
7: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ। सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: it like pro.
1: Rashita Pao from 2 and 4. Sacha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदै छ परिवार एक साथ।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुत्र दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
16: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: संपर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6094। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
20: सूर्य को विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
24: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-47-57-193 र 98-28-89-028।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
27: हाम्रा विशेषताहरू
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
21: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-65-63-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
29: खुसीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
21: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97-090-65-225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्ढा हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26001।
13: होइन ए दाई, कता हो हतार हतार गर्दै?
14: महोत्सव जान थालेको नि।
13: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि?
14: दाङमा मह महोत्सव हुँदैछ नि।
13: ए नाच्ने गाउने महोत्सव त थाहा थियो, फेरि यो मह महोत्सव कस्तो महोत्सव हो?
14: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ।
13: ए अरू के हुन्छ नि त्यहाँ?
14: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने, महको सेवन कसरी गर्ने, यसका फाइदा के छन्, मौरी जन्य सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ, सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
13: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
14: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ, स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं।
13: आयोजक नेपाल मौरी पालक महासंघ दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा विदेशी महिलासँग विवाह गर्ने क्रम बढ़दो। चालू आर्थिक वर्षको 10 महिनामा नेपाली युवासँग विवाह गरेका 38 विदेशी बुहारीले पाए नेपाली नागरिकता।
1: सरकारले भोलि वार्षिक बजेट सार्वजनिक गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तरीगाउँ विमानस्थल, भूमिहीन सुकुम्बासीका समस्यालाई बजेटले सम्बोधन गर्नुपर्ने नागरिकको माग।
0: ज्योतिपुञ्ज विद्यालयका शिक्षकलाई कृत्रिम बुद्धिमत्ताको तालिम, शिक्षण सिकाई प्रभावकारी हुने अपेक्षा।
1: र मुस्लिम समुदायले दोस्रो ठूलो पर्व बकरीद धूमधामका साथ मनाउँदै।
0: अब खबर विस्तारमा।
1: दाङमा चालू आर्थिक वर्षको 10 महिनामा 38 विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा नेपाली नागरिकसँग विवाह गरेका 38 जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका हुन्। नेपाली युवाहरूमा विदेशी महिलासँग विवाह गरी बुहारीको रूपमा भित्र्याउने प्रचलन बढ़दै गएको छ। वैदेशिक रोजगार, उच्च शिक्षाका लागि विदेशी नै क्रम र सामाजिक सञ्जालको बढ़दो पहुँचका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाली बुहारी युवाहरूले वैवाहिक सम्बन्ध जोड्ने क्रम बढ़ेको हो। नेपालको संविधान अनुसार विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेपछि वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था छ। नेपालको संविधानको धारा 11 उपधारा 60 मा यस सम्बन्धी व्यवस्था गरिएको छ। दाङमा सीमावर्ती क्षेत्रमा भारतीय महिलासँग नेपाली युवाले विवाह गर्ने प्रचलन रहेको प्रशासकीय अधिकृत विजय गौतमले बताउनुभयो। वैवाहिक सम्बन्ध हालका वर्षहरूमा युरोप, अमेरिका, अस्ट्रेलिया तथा अन्य एसियाली मुलुकहरूमा समेत विस्तार भए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने विदेशी अधिकांश महिला भारतका रहने गरेको उहाँले बताउनुभयो। दाङमा गत साउनदेखि वैशाख महिनासम्मको अवधिमा 38 जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार साउनमा 4, भदौमा 3, असोजमा 2, कार्तिकमा 4, मंगिरमा 6, पुसमा 3 जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्। यस्तै माघमा 5, फागुनमा 3 जना, चैतमा 4 र वैशाखमा 4 जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
0: ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोग सम्बन्धी 3 दिने तालिम आज बिहिबारदेखि शुरू भएको छ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङद्वारा संचालित धोराई उपमहानगरपालिका वडा नम्बर 15 भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र धोराई उपमहानगरपालिका वडा नम्बर 2 रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इंग्लिस स्कूलका शिक्षकका लागि तालिम शुरू गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो। तालिममा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको परिचय र यसका टूल्स, एआईको आधारित प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था, एआईमा आधारित शिक्षण सामग्री निर्माण र यसको प्रयोग, एआईको व्यावहारिक प्रयोग र कक्षा कोठामा प्रभावकारी प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगत्मक अभ्यासमा आधारित 3 दिनसम्म प्रशिक्षण दिइने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो। तालिमको प्रशिक्षणमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोगका विज्ञ होमराज खड्का हुनुहुन्छ।
1: इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व ईद उल अहजा बकर ईद आज दाङ सहित मुस्लिम समुदायका नागरिक बसोबास गर्ने विभिन्न जिल्लामा विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइएको छ। त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व 3 दिनसम्म मनाइन्छ। आज पहिलो दिन ईदगाहमा सामूहिक नमाज पढ़ेर शुरू भएको पर्व 3 दिनसम्म खसी, भेडा, दुम्बा, रागा, भैंसी लगायत जनावरको कुर्बानी हलाल गरी तेस्रो दिन सम्पन्न गरिन्छ। धार्मिक गुरू मौलाना अब्दुल अब्जब्बार मंजरीले यस पर्वको विशेष महत्व रहेको बताउनुभयो। नमाजपछि मुलुकमा धार्मिक सद्भाव, आर्थिक विकास, शान्ति र अमन चैनको कामना गर्दै सामूहिक प्रार्थना गर्ने गरिन्छ। बकर ईदमा कुर्बानी दिने परम्परा अनुसार क्षमता भएका मुस्लिम समुदायले घर घरमै खसी, भेडा, दुम्बा, रागा, भैंसी लगायतका जनावरको कुर्बानी दिने गरेका छन्। कुर्बानीपछि मासुलाई तीन भागमा विभाजन गरिन्छ। एक भाग गरीबलाई, एक भाग छरछिमेकलाई र एक भाग घर परिवारका लागि। तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन बिहिबार विभिन्न स्थानमा ईद मिलन कार्यक्रम गरी सेवई लगायत परिकार खाने खुवाउने गरिँदै आएको छ।
0: सल्यानको बनकाट कुबिन्दी नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा लुकाइराखेको अवैध तीन नाल भरूवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अवैध भरूवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बनगाडबाट खटिएको टोलीले बुधबार विशेष खोजतलाश तथा निगरानी गरेको थियो। खोजीका क्रममा सामुदायिक वनभित्र लुकाइराखिएको भरूवा बन्दुकका तीनवटा नाल साविक अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो। प्रहरीले फेला पारेका भरूवा बन्दुकका नाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाई राखिएका घरेलु तथा अवैध हात हतियार फेला पर्ने क्रम बढ़दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। अवैध हात हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर निगरानी बढ़ाइएको प्रहरीले जनाएको छ।
1: प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न, नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा संचालित सामाजिक सञ्जालबाट भ्युअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखाएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हप्ताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बालबालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब विचारको पालो। नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि जेठ 15 गते ल्याउँदैछ। जेठ 15 गते बजेट ल्याउने कानूनी व्यवस्था अनुसार सरकारले भोलि आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो। धेरै लामो समयपछि नेपालमा बनेको एउटै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकारले कस्तो बजेट ल्याउँछ र कसरी कार्यान्वयन गर्छ सबैको चासोको विषय बनेको छ। दाङमा पनि भोलि आउने बजेटले विकास निर्माणलाई कसरी समेट्न सक्छ भन्ने धेरैको चासो छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तरिगाउँ विमानस्थल, भूमिहीन सुकुम्बासीका समस्या लगायत बजेटले छुन्छ कि छुँदैन नागरिकमा चासो रहेको छ। यसै विषयमा रहेर आज हामीले दाङको विकासका लागि भोलि आउने बजेट कस्तो अपेक्षा गर्नुभएको छ भनेर सोधेका छौं।
2: मेरो नाम चाहिँ कमल कंवर मगर, बसाइ चाहिँ दाङमै हो। अब यो सरकारले भोलि बजेट ल्याउँदैछ होइन, त्यो बजेट चाहिँ अलि अब यो नयाँ अनुहार अनुहारहरूको बजेट चाहिँ नयाँ नै आओस् भन्ने चाहिँ मेरो अपेक्षा हो। फर्स्ट अब दाङमा चाहिँ बढ्दो जनसंख्याको दाबलाई मध्यनजर गरेर यो चाहिँ खेतीयोग्य जमिनलाई यो घडेरीमा परिणत गर्ने त्यो जो प्रक्रिया छ त्यसलाई चाहिँ न्यूनीकरण गर्ने खालका चाहिँ बजेट, खाने पानीको अभाव देखिने होला चाहिँ दाङमा होइन, खाने पानीको चाहिँ व्यवस्थापन गर्ने खालको खाने पानी चाहिँ अब स्रोतहरू बढाउने खालका चाहिँ बजेटहरू चाहिँ अहिलेको बजेटमा चाहिँ अहिले त्यस्ता कार्यक्रमहरू समावेश हुने
3: यो सबैभन्दा त सर्वप्रथम बजेट चाहिँ भोलि असारको 15 गते आउँदैछ, यो त्यो कुरो हो। र
4: र यो बजेटमा चाहिँ समग्र मध्यम वर्गीलाई चाहिँ अलिकति फोकस गरेर आइदिएको खण्डमा चाहिँ धेरै राम्रो हुन्थ्यो। अब दाङ जिल्ला देउखुरी लगायत हाम्रो नाका क्षेत्रहरूमा सदियोदेखि पछि परेको भागहरू छन्। यस्ता ठाउँमा चाहिँ टिका निर्माणदेखि लिएर कृषि स्वास्थ्य शिक्षा खानेपानी संचार यातायात समग्र पक्षमा चाहिँ समानुपातिक तरिकाले विकास हुने गरी यो बजेटले चाहिँ प्राथमिकता दिँदाखेरि चाहिँ धेरै राम्रो हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ। नाकामा चाहिँ हाम्रो समग्रमा दायाङ जिल्लाको कुरा गर्दाखेरि चाहिँ हालसम्म एउटा मात्रै हाम्रो यो कोइलाबास भन्सार चाहिँ छ, त्यो पनि अब पूर्ण रूपमा सञ्चालित छैन र यसको पनि अब नाकामा पश्चिम दाङको पश्चिम नाका क्षेत्रमा पनि अब सानोतिनो भन्सार भइदिएको खण्डमा राजस्व संकलन लगायत अब अवकार भएपछि चाहिँ यातायातका कुराहरू भए त्यसपछि चाहिँ अब त्यसबाट चाहिँ केही न केही फाइदा हुन्थ्यो भन्ने हो समग्र राज्य पक्षलाई र जनतालाई पनि।
5: अनि मेरो ठेगाना चाहिँ खरायोको महानगरपालिका वडा नम्बर 13। यो आउँदै गरेको आर्थिक वर्ष 2083-84 बजेटमा यो खराइपुष्टिपुर सडक खण्ड अनि एयरपोर्ट लगायत विभिन्न खानेपानी हस्पिटल आइडीहरूमा सरकारले विशेष ध्यान दियो भन्ने हाम्रो भनायो। सँगै यो खराइदेखि किला दारमा चाहिँ कमानसम्म पुग्ने सहित मार्गलाई पनि विशेष ध्यान दियो भन्ने हाम्रो भनायो।
6: दाङ भनेको पश्चिम नेपालकै एउटा केन्द्र हो, एउटा पश्चिम क्षेत्रकै एउटा सम्भावना बोकेको महत्वपूर्ण ठाउँ हो। यो दाङको विकास गर्नको लागि सबैभन्दा पहिले यहाँ एयरपोर्टको आवश्यक छ। त्यसपछि चाहिँ यो जुन घोराई तुसपुर जोड्ने बाटो छ फोरलेन सडक, यो चाहिँ नाम मात्रको फोरलेन सडक निर्माण भन्ने छ तर यसले पनि तुरन्तै गति ल्याएको यो चाहिँ साँच्चै फोरलेनकै रूपमा यो बनिसक्नु पर्दछ। अर्को कुरा सिँचाइको चाहिँ एकदमै आवश्यक छ यो क्षेत्रमा, सिँचाइ चाहिँ नभई नहुने हो र सिँचाइको व्यवस्था कसरी हुन्छ, कहाँबाट पानी ल्याउने, यो चाहिँ अहिलेको बजेटले यो चाहिँ हेर्न पर्छ भन्ने लाग्छ।
0: त्यसबाहेक अरू केही छन्?
6: अब दाङलाई विकास गर्नको लागि त सिँचाइ बाटो र एयरपोर्टको चाहिँ मुख्य कुरा यिनै हुन्। अब अरू यो रोल्पा जोड्ने बाटो जुन सहित मार्ग छ यो बाटो एकदमै दयनीय अवस्थामा छ। यो बाटोको कारणले यो भेग एकदमै ओझेलमा परेको छ। यो सहित मार्ग जोड्ने र यहाँबाट यो प्युठान जोड्ने मार्ग यी दुईवटा अनि सल्यान जोड्ने मार्ग अनि सुर्खेत जोड्ने मार्ग यी चारवटा मार्गहरू अति आवश्यक छ। एकदमै नबनी नहुने यी मार्गहरू बनाउनु पर्ने चाहिँ छ। यसको लागि सरकारले विशेष बजेटको व्यवस्था गरेर तुरन्तै बनाउनु पर्दछ।
1: अब बाँकी समाचार। उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइरहेको छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसके को अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनुभयो। बैठकले यसको समाधान खोज्न काठमाडौँ उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ।
0: सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकाय बीच समन्वय अभाव प्रभावकारी सूचना प्रणालीको कमी वित्तीय अनुशासनहीनता कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी सञ्चालन तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको पनि जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीए चक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 5,00,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनकिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रको पछाडि रूसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायत सहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एक अर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नै क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् 2022 55,000 युक्रेनी सैनिक मारिएको बताउनु भएको थियो।
0: देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार तथा संचार क्षेत्रमा पछिल्लो वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल रणनीति मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ। वार्षिक सर्वेक्षण 2082-83 सड़क निर्माण राष्ट्रिय गौरवका आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति भएको देखिएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट निर्मित कालोपत्र सड़कको घनत्व 138.7 मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। विक्रम सम्बत 2082 फाल्गुनसम्म रणनीतिक तथा स्थानीय सड़क सञ्जाल गरी कुल 36,806 किलोमिटर सड़क निर्माण भएको छ। यसमध्ये 20,456 किलोमिटर कालोपत्र 7,602 किलोमिटर ग्राभेल र 8,748 किलोमिटर कच्ची सड़क रहेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल सड़क लम्बाई 36,226 किलोमिटर रहेको थियो। आर्थिक वर्ष 2081-82 301 किलोमिटर नयाँ कच्ची सड़क निर्माण भएको थियो भने 1,235 किलोमिटर सड़क कालोपत्र स्तरमा स्तर उन्नति गरिएको थियो। चालू आर्थिक वर्षको फाल्गुनसम्म 76 किलोमिटर नयाँ सड़क निर्माण 413 किलोमिटर सड़क कालोपत्र स्तर उन्नति तथा 102 पुल निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय गौरवको आयोजनामा पनि उल्लेखनीय प्रगति भएको छ। मध्य पहाड़ी पुष्पला लोकमार्ग अन्तर्गत 1,879 किलोमिटर सड़कमा 1,529 किलोमिटर सड़क कालोपत्र सम्पन्न भएको छ। यस्तै 137 पुल मध्ये 114 पुल निर्माण सम्पन्न भएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बी को विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पार्खिनले 29, सानी सीता राणा मगरले 6 बलमा नट आउट 13 रनले बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनायो। इण्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सक ठकुरिनीले 56 रन बनाए नेपालका मनिषा उपाध्यायले 2 रिया शर्माले 1 विकेट लिए समूहले नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ यो खेल जितेमा नेपाल एसियाली खेलकुद छनौटमा हुनेछ
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी दाङको आजको अधिकतम तापक्रम 34.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक
0: दाङमा विदेशी महिलासँग विवाह गर्ने क्रम बढ्दो चालू आर्थिक वर्षको 10 महिनामा नेपाली युवासँग विवाह गरेका 38 विदेशी बुहारीले पाए नेपाली नागरिकता
1: सरकारले भोलि वार्षिक बजेट सार्वजनिक गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान टरीगाउँ विमानस्थल भूमिहीन सुकुमवासीको समस्यालाई बजेटले सम्बोधन गर्नुपर्ने नागरिकको माग
0: ज्योतिपुञ्ज विद्यालयका शिक्षकलाई कृत्रिम बुद्धिमत्ताको तालिम शिक्षण सिकाई प्रभावकारी हुने अपेक्षा
1: र मुस्लिम समुदायले दोस्रो ठूलो पर्व बकरी धूमधामका साथ मनाउँदै
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यु रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउनेछ।
4: लाली बजार, मिज्जू।
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। मम
7: के टेन्सन लिएर
8: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डबल बस हेलो हेलो हेलो।
0: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्न बारम्बार।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भाङ्गो आयो। साथीहरू सधैँ जिस्केर रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
15: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
16: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
15: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
16: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
16: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
15: हजुर।
16: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
0: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोज तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
18: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
0: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
18: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
0: छालामा दागहरू आउने, कपाल झर्ने,
18: शरीर फुल्ने र चिलाउने।

0: अरु आएमा छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
1: लामो समयदेखि छाला कडा भएमा
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा
1: युवा अवस्थामा पक्षघात भएमा
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा
1: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916670
0: मोबाइल नम्बर 98578443173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
2: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदान।
4: सम्पर्क मोबाइल नम्बर 9822-9964।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-5630-218।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था लिमिटेड जाङद्वारा सञ्चालित आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज प्रसारित जेष्ठनागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता डाङ्गीको साथमा सञ्चालक दुधराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट सुन्दै हुनुहुन्छ। आफ्नो चाहेको समयमा यो कार्यक्रमलाई रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुक पेज लाइक गरेर पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकहरूको जीवनको भय र कराईलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रो श्रोतामा पश्चिम कार्यक्रमको रूपमा लिएका छौं। आज हामी यस क्षेत्रमा रहनुहुने एउटा संघर्षशील महिलाको जीवनको भोगाई र गराईलाई उहाँकै मुखारविन्दुबाट हामी आज हाम्रो श्रोताको माझ ज्येष्ठनागरिक सरकार कार्यक्रममा प्रस्तुत गर्न गइरहेको छौँ। उहाँ हुनुहुन्छ आजको अतिथिको रूपमा, उहाँलाई हाम्रो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमको अतिथिको रूपमा निम्ताएका छौँ। उषा हमाल, उहाँ उषा हमाल को उहाँको जन्म घर चाहिँ दाङ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शान्तिनगर बागमारे भन्ने ठाउँमा जन्मेर आफ्नो बाल्यकाल माइती घरमा बिताएर पछि चाहिँ वैवाहिक जीवनमा दाङ अहिले घोराई उपमहानगरपालिका वडा नम्बर हापुरमा चाहिँ वैवाहिक सम्बन्ध कायम गरेर आएर आफ्ना लामो सङ्घर्षका जीवन बिताइरहनु भएको छ र उहाँ एउटा सफल आमा पनि हो र उहाँले आफ्नो चाहिँ सिङ्गल जीवन लामो समयसम्म सन्तानको मुख हेरेर सन्तानको प्रगतिमा रमाएर एउटा चाहिँ आफ्नो लक्का जवानी 22-24 वर्षकै उमेरमा एकल चाहिँ जीवन बिताउन बाध्य हुनुभएको प्रकृतिले उहाँलाई चाहिँ धेरै ठगेको महिला अन्तर्गत पर्नुहुन्छ र अरू कुरा चाहिँ उहाँकै मुखारविन्दुमा हामी चाहिँ हाम्रा श्रोतामा पस्किन गइरहेका छौँ। स्वागत छ उषा हमालजी।
1: नमस्कार सबैलाई।
0: सन्चै राम्रै हुनुहुन्छ?
1: हजुर, ठिक छ, राम्रै छ।
0: अब अहिले उमेरले यो 70 वसन्त हिँडिरहेको अवस्था छ, 70-71 वर्ष काटिसक्नु हो, तर शरीर हेर्दाखेरि एउटा चाहिँ सामान्य अवस्थाको, नर्मल अवस्थाको र सधैँ आफ्ना दैनिकी कार्यहरू गर्न सक्ने शरीर छ। यस्तो शरीर लिएर तपाईँ कस्तो परिवारमा जन्मिनुभयो? आफ्नो छोटो रूपमा आफ्नो बाल्यकालको बारे।
1: मेरो बाल्यकाल राम्रो भनौँ, सुखमय थियो, खुसी नै थिएँ म। बाल्यकाल पनि मेरो दाजु 5 भाइको बिचमा, म कान्छो चाहिँ हो, म कान्छो छोरी हो।
0: बुवा आमाको 5 भाइ दाजुहरू,
1: दाजु 3 भाइ, एउटा मेरो दिदी, म एउटा कान्छो।
0: 5 भाइ होइन,
1: 5 भाइमा म कान्छो हो।
0: अनि बुवा आमा,
1: बुवा त मेरो, म जन्मे त्यो मेरो बुवा छोरी भएको, मेरो आमाले पनि यस्तो 5 भाइलाई धेरै सङ्घर्ष गरेर हुर्काएको। उहाँको शिक्षा दीक्षा पाएर हामी पनि अलिकति नै भनौँ कि त्यस्तो किसिममा वातावरणमा हुर्किएको हामीहरू।
0: हजुर,
1: त्यस पछाडि मेरो
0: पढाइ लेखाइ गर्ने अवसर
1: मिलेन। पढाइ लेखाइ गर्ने हाम्रो त्यो ठाउँमा त्यो बेला विद्यालय थिएन। कति साल भने त्यो भएको 25-26 सालतिर त खासै स्कुलहरू थिएन नि ठाउँ ठाउँमा। एक घन्टा 2 घन्टा लगाएर जानु पर्थ्यो। अब केटी मान्छेहरू जाँदा असुरक्षित भइन्छ, पढाउन चाहिँ साह्रै गाह्रो थियो। त्यो बेला 4 क्लास मात्रै पढेको म, त्यो बेला
0: 4 क्लाससम्म त पढ्दा
1: 4 क्लास पढेको, 4 क्लास पढ्दाखेरि पनि धेरै नै उ गरेर पढेको म। त्यस पछाडि पढ्दा पढ्दै 2 वर्ष बाद मेरो बिहे सानीमा भयो, 14 वर्ष लिएर पुगेर 14 वर्ष लागेको बेलामा।
0: कस्तो माघी विवाह भयो?
1: माघी विवाह भयो, माघी विवाह भयो। त्यस पछाडि भएर म हापुर, त्यहाँबाट हापुरमा बिहा भयो मेरो।
0: हजुर,
1: हापुरमा पनि 4 भाइ, मेरो श्रीमान सहित 4 भाइ, म जेठो चाहिन्थे।
0: हजुर,
1: अनि चाहिँ एउटा नन्द भइसक्यो, यहाँ पनि 5 महिना नै हो, नन्द भइसक्यो। त्यस पछाडि जेन्तिन कुरा भनौँ, दिनहरू राम्रै खुसी लाग्थ्यो, एकदम राम्रो खुसी थियो। मेरो श्रीमान पनि भनौँ कि एउटा नोकरी थियो, श्रीमानको सर्भिस थियो, अनि जिउहरूको पनि सर्भिस थियो। एउटा नन्द मात्रै होसिन्थ्यो, मेरो साथी, मेरो सासुर होसिन्थ्यो, मेरो ससुरा होसिन्थ्यो।
0: मेरो श्रीमान को जागिर के माग रहेछ?
1: अहिले जनस्वास्थ्य भन्छ होइन, उसलाई मलेरिया भन्थ्यो, मलेरियाको चाहिँ सायद ऊ होसिन्थ्यो। अनि त्यस पछाडि त्यही भयो, उहाँ बाहिर बस्ने, कहिले घरमा आउने, कहिले बाहिरै उहाँको पढ्थ्यो। त्यस गर्दा पनि तिन वर्षको बिहा भएको तिन वर्षको बिचमा छोरी जन्मियो
0: हजुर जेठो छोरी जन्मियो
1: जेठो छोरी जन्मियो त्यस पछाडि दुई वर्षको बिचमा फेरि छोरा जन्मियो छोरा जन्मेर छोरा एक वर्ष नपुग्दै उहाँको स्वर्गारोहण भयो
0: भनेपछि
1: पलटियाले नै उहाँलाई मेरो म त माइती बस्न गएको थियो छोरो जन्मेर
0: सुत्केरी अवस्थामा
1: माइती बस्न गएको बेला
0: उमेर कति वर्ष थियो
1: त्यो म त्यो बेला त एक्काइस बिस पुगेर एक्काइसमा बिस हजुर
0: बिस पुगेर एक्काइसमा लाग्दाखेरि अब विधवा
1: हजुर हजुर अनि त्यस पछाडि उहाँको चाहिँ यही जाति पछि यो बिचबुचमा हो
0: उहाँको त्यतिखेर महेन्द्र अस्पताल
1: हजुर थियो महेन्द्र अस्पताल थियो त्यो बेला उहाँलाई अटेक गरेँ हामी अस्पताल भर्ना गरेपछि मलाई थाहा उसले त यो संसारको केही पनि थिएन गाडी मोटर पनि थिएन त्यो बेलामा अन्त थारूमा एउटा चौधरी गएर मलाई लिएर आएको उहाँलाई भेट्न चाहिँ म यही हस्पिटलमै आइपुगेको अब म मेरो बाटो हेरेर उहाँ चाहिँ भनौँ त्यतिकै बिहोस अवस्थामा भइसक्यो म आएर उ गरेर छोराछोरी याद गर्दाखेरि उहाँ मलाई पनि बाहिर मेरो बिउहरूले भाउजू ठिक छ अब दाइले लिएर आउँछ मलाई घरमा ठिक भइहाल्छ अब औषध गर्न लग्ने भनेर मलाई खुल्याएर मलाई चाहिँ सम्झाएर मलाई घरतिर पठाइसक्यो तर म जाने बित्तिकै गेट लिएर म पुग्दा यहाँ उहाँको सघन भयो भएपछि अब त्यति गइयो घरमा अनि त्यही अब तिन दिन त त्यस्तै बित्यो मेरो छोरो मामेश्वर थियो मलाई त्यो सेतो लुगा देखेर छोरो डराएर म कहाँ जाँदैन थियो चिच्याएर हुन्थ्यो ढोकासम्म जाने चिच्याएर हुन्थ्यो अनि त्यो छोरो रुँदा म पनि हुन्थेँ अब तिन दिन त सोचेर सम्झेर साध्य नै छैन त्यसले गर्दा बित्यो अनि छ महिनाको उहाँ सोह्र गाह्रो भएपछि छ महिनाको बिचमा हामीहरू अब मेरो जिउहरू बिचमा के मोटा अब मन मोटा भयो म त्यो केही बुझ्न सक्दिनँ म त उहाँकै वियोगमा उहाँकै वियोगमा म एक्लै बस्थेँ एक्लै रुन्थेँ एक्लै गर्थेँ त्यही बच्चालाई क्लासमा लिएर गर्थेँ अब उहाँहरूले के भयो घरमा उहाँहरू चाहिँ भिन्दै भइसक्यो भिन्दै भुनिमा अब भाउजूलाई हामी बोलिराख्ने भन्दाखेरि अब मेरो के विवेक आयो खै त म त्यो बुझ्न सक्दिनँ तर मैले माइतीसँग पनि सल्लाह गरेन कसैसँग गरेन त म एक्लै हुन्छु भने मैले पछिको कुरा सोचेँ कि बोलीसँगै बस्दा पनि केही नै आरोप पट्यारोप त आउँछ मलाई केही भोग्नै पर्छ त्यही साथी अहिले म एक्लो भएँ सबैले सबैको उसमा हुन्छु भनेर चाहिँ म एक्लै भएँ एक्लै भएर हामी हापुरदेखि चार पाँच किलोमिटर तिन किलोमिटर तल लम्बुरा भन्ने ठाउँ छ त्यहाँ हाम्रो जग्गा थियो त्यहाँ हामीलाई पठा पर्यो भन्न त मेरो ज्योहरूले मुही बस्ने भन्दै बुझिन्थ्यो आधा काटेर त म त्यत्रो उसमा बसेको घरमा भान्से बाउन्थे दुईवटा कुन्दरीहरू थिए त्यत्रो गरेर बसेको मान्छे एक्लै एउटा कुरेर बस्दाखेरि उहाँको पनि मलाई याद आइरहेको थियो त्यसपछि म यो ठाउँ छोड्नु नै जाती चाहिँ यहाँ छोडेपछि मलाई उहाँको याद पनि आउँदैन म जस्तो दुःख सुख गरेर खान्छु भनेर म लङ्गामै जान्छु भनेर दुई भाइ दियो र म चाहिँ हामी यहाँ गाउँमा यहाँ तल झऱ्यौँ अनि दिनहरू त यस्तै हो अब त्यो बामेश्वरमी बच्चा लिएर एउटा तिन वर्षको छोरी चार पाँच वर्षको छोरी लिएर म एक्लै बस्दा कसरी बित्यो होला त्यो कुरा त यहाँलाई
0: त्यो बेलाको समय
1: कस्तो समय त त्यही बेलामा अब अहिलेको जस्तो भए त म बाँच्थेँ या बाँच्दिनँ मलाई मारिहाल्छु होला त है अनि म भर्खर एक्काइस बाइस वर्षको थिएँ जसले पनि यो गर्थेँ त्यो बेलामा लाउनलाई रातो खुट्टा भएको लुगा लाउन मिल्दैन त अब यस्तो कपाल सत्तो कपाल पोटा कि जान्छ यो त बस्दैन भनेर कतिले भने मलाई यहाँ आफ्नो श्रीमानको यो के भन्छन् सन्चय कोषहरू मिलाउन आउनुपर्ने घराइमा अब आउनु पर्दा राम्रो लुगा लाउनु पर्यो अफिसमा जाँदाखेरि त्यो गर्दाखेरि ल यिनी यो जान्छ तिनी भोगाइ त सर अब के भनौँ अहिले त
0: जस्तो कपडा लाउँदाखेरि
1: कपडा राम्रो कपडा मिलाएर लाउनु म रातो लाउँ अहिले पनि हेर्नु म यो मेरो निदाको टिका छैन कि गर्व मेरो श्रीमान स्वर्गीय भइसक्यो मलाई अति रहर थियो टिकाको श्रीमान स्वर्गीय भएपछि मलाई त्यो लाउन मलाई त्यो मेरो माइतीमा तिहारमा टिका लाउँदाखेरि मेरो दाई भाइले टिका मुछेर पहिलो टिका लाउँदाखेरि म रोएर म झुक्क मेरो दाईलाई टिका लाउन छोडेर म गएँ घर पछाडि रुँदाखेरि मेरो आमाले नरहौ यो बच्चालाई नरहौ किन रुवाउँछ कि लान्ने भने नलाइदेऊ न त यो टिका किन लगाइदिन्छौ अब उहिले त रातो टिका लाउनु त पुरै आउँदैन थियो त्यो त रातो टिका लाए त अब त्यो मान्छेलाई कारवाही हुन्छ जस्तै थियो कि उहिलेको नीति नियमहरू रातो टिका लगाइदियो अहिले त लगाउँछ नि उहिले त रातो टिका नत्र मेरो आमाले रातो टिका लगाइदियो भन्थे नि रातो टिका लगाइदियो भन्थे नि उहिले तर मेरो आमालाई त्यो रातो टिका लगाइदियो भन्ने साहस भएन नलगाइदियो माला लगाइदियो मेरो छोरीलाई नरहो त्यो किन रहन्छ म अति प्यारो छोरी सब भाइ बहिनीपट्टि म सबभन्दा भनेर अनि त्यस पछाडि दाइहरू उहाँ रोएर मलाई माला लगाइदियो थियो आफूले रातो टिका मेरो दिजुले रातो टिका दाइहरूले रातो टिका हुँदा मलाई माला मात्रै हुँदा खाद निदा जहिले पनि
0: प्यारो त्यतिखेर समाज कति कुकृतिमा रमाएको रहेछ
1: कस्तो कुकृति हो सर एकजना मान्छेले के भन्यो मलाई तिमीले उहिले त साह्रै थियो कि सर साह्रै थियो भनौँ एउटा काँटा लगाएर हिँड्दाखेरि सेतो काँटा लगाउँदा पनि ल नकलकारी जान्छ यो बस्दैन हातमा इस्टुको चुरा लगाएँ मैले इस्टुको चुरा मेरो दाइले नेपालबाट ल्याइदियो मेरो कान्छो दाइले पढ्दाखेरि हातभरि दर्द दुई दर्जन ल्याइदियो लगायो लगाउनु पर्छ तैँले लगा खाली हात हामीले हेर्न सक्दैन भनेर लगाएर आउँदाखेरि यहाँ बाटोमा घोराईबाट घरबाट घोराई आउँदासम्म मलाई कतिजनाले हात छामे के हो यो के लगाएको यस्तै छामे त्यो लगाउँदा पनि त्यो समाजलाई पच्या थिएन
0: पच्या थिएन
1: यस्तो
0: समाज बनाउनुको महत्वपूर्ण भूमिका त्यतिखेरको समय त्यस्तो हुनुमा कसको हात थियो जस्तो लाग्छ हजुरलाई?
1: कसको हात? यी पुरुषहरूको हात थियो, नारीकै हात थियो, नारीकै हात थियो सबभन्दा. हामीलाई थियो त पनि त नारी नै हो. अब म साँच्चै छ, उस्तै सासमा भएको महिला हुन्थ्यो भने त म त्यतिखेर के हुन्थ्यो? तर मलाई मेरो माइतीले पनि मेरो दाइले पनि ठाडो सिर गरेन है. कहिले पनि न के भन्छ नझुकिस्, कसैसँग झुक्न हुन्न, बलियो हुनुपर्छ, साहसी हुनुपर्छ. कसैले एकदम शब्द बुझ्दा के हो भनेर भन्ने हुनुपर्छ है. त न्युरिस त निमुखा भइसन् तँलाई ज्ञान भनेर मेरो दाइले बारम्बार मलाई भन्नु. हामी राख्छौँ आधा सम्पत्ति दिन्छौँ, हामीले बराबर दिनु, तँलाई उही राख्छौँ, त छुटेपछि. मैले भने म जान्न, मेरो ज्योहरूसँग बसेपछि मेरो छोराको इज्जत रहन्छ, मान रहन्छ, सम्मान रहन्छ. अनि मेरो के भन्छ ज्योहरूले हाम्रो छोरो भन्ने भन्छ, मैले गएपछि उहाँकै नराम्रो शब्द यो फलानुको छोड को के यस्तो भाउ छैन, यो त यस्तै आएको भन्छ. सबैले हेला गर्नु ल्याएको मान्छे यहाँ त म इज्जत मेरो ज्योहरूको अगाडि मेरो बच्चाको अगाडि बच्चा त सबैले स्याबास भन्छन्, आरामदार दिन्छन्, म जान्न भनेर बारम्बार मेरो आमा बिहोस् हुने छेनमा बिहोस् छेनमा होस् हुने थियो. म बच्चा थिएँ सानो, फेरि बाल्यका भन्नु बाल बच्चा थिएँ कि म त्यही बेला. अनि मेरो
0: 21 वर्षमा कति बुद्धि
1: हो, त्यही भएर मेरो दाइले मेरो महान बहिनी भन्छ, मेरो वीर बहिनी
0: होइन. तपाईँको हिस्ट्री बुझिसकेपछि एउटा महान आमा हजुर पनि हो. अनि सन्तानलाई कसरी त्यो त्यस्तो पीडामा पनि सन्तानलाई पढाइ लेखाइ गर्ने व्यवस्थापन?
1: जङ्गलको बीच सर, जङ्गलको बीचमा लम्बा पनि ठाउँ त कोही मान्छे ठाउँलाई वरिपरि जङ्गल थियो, बिचमा साना झुपडी थियो. छुट्टिएर आउँदाखेरि हामी त्यो कोठाभित्र यस्तो थारूले चाहिँ यस्तो पल पल गाडी आउँथ्यो कि मगिला जस्तो साफ गर्नुको लागि ढोकल ढोकल. त्यहाँबाट वन बिरालालाई छिरेर लडेर त्यहाँ आउँदा म मेरो छोराछोरीको माथिबाट म चढेर यिनलाई मलाई मेरो छोराछोरी कसैले केही नगरोस् भनेर म त्यस्तै उठ्यो. चट्याङ पट्यो, चट्याङ पट्दाखेरि म छोराछोरीको माथि यसरी माफ गरेर तलमुनि छोराछोरी पारेर
0: गोर्खा छाप्रे घरमा,
1: छाप्रे घरमा. अनि त्यत्रो मेरो माइती पनि महलै हो, मेरो माइती पनि ठुलो घर गरिहाल्नु हो, त्यहाँ पनि म छाप्रामा बस्नु परेन. घरमा पनि मेरो मेरो श्रीमान दियोहरू ले साह्रो धेरै नै माया गर्ने. तरकारी सुधार किन्न म बारीमा जान्न थिएँ, माउले नै टिपेर ल्याइदिने, सब तयार पारिदिने, खाना बनाउने बगाउँथे भने त्यस्तै हुर्केको मान्छे एक्कासी छाप्रामा आउँदाखेरि मलाई कस्तो महसुस भयो होला, त्यहाँ कस्तो माया नै छैन, दुला बितेको छ महिना गएको छ, आलु गएको छ. अनि त्यो म कस्तो महसुस गर्छु
0: त्यहाँ जस्तो अलग भएर लम्डोर बस्दाखेरि जस्तो देवर जेठाजीहरूले घरको व्यवस्थापनमा परपट्टि राम्रो भएको परिवारको हुनुहुन्छ, अलि राम्रो घर बनाइदिने व्यवस्थापन गर्ने त्यतातिर सहयोग गर्नु होइन,
1: उहाँहरू पनि केही झुप्रो नै बसेको थियो. सबैको तिनवटा झुप्री लग्जरी थियो, बिचमा मेरो थियो, तल कान्छाको थियो, माथि
0: सपोर्ट त थियो,
1: सपोर्ट थियो. मेरो देवरलाई मलाई सम्पत्ति पनि बराबर दिशा मेरो देवरले, मैले देवरलाई गलत भन्दिनँ. तर यति गलत के भयो भने दाइ बितेको छ महिना नबित्दै छुट्टीको हुनाले चाहिँ त्यहाँदेखि चाहिँ अलिक चोट लाग्यो मलाई, किन मेरो आले घाउ थियो, मलाई त उहाँकै याद थियो, उहाँकै सम्झना थियो, उहाँकै माया थियो, मैले संसारकै जेल अन्धकार थियो त्यो बेला. त्यति बेला मेरो न मेरो माइती नजिक थियो, माइती पनि त्यति टाढा, न साधन थियो आउने. त्यति बेला छुट्टीको हुनाले अलिक नत्र मेरो दियोहरूले अरूको दियोर जेठाको तुलनामा मेरो दियोहरूले गद्दारी गरेका होइन, सही सलामत दिएका हुन्. अब सानो कुरामा त भइहाल्छ, अब आफू मिच्यो त्यो मिच्यो त्यो मिच्यो त्यो मिच्यो त भइहाल्छ, त्यो कुरालाई म काम नै मान्छु. अहिले पनि मेरो छोराछोरीलाई के भन्छु भने कपडाहरू सानो कुरामा ऊ गर्नुहुन्न है, मन दुखाउनुहुन्न, गर्नुपर्छ, भोलि त्यो दिन आउँछ, भोलि त्यो दिन आयो भने आफूले त्यो पनि त्यो गर्नुपर्छ भनेर म यसरी जहिले पनि मेरो छोराछोरीलाई बाबुलाई चाहिँ कहिले नहार, काका काकीलाई हार्नु हुँदैन है, उनलाई हेर्नुपर्छ, जानुपर्छ, गर्नुपर्छ, गर्ने सहयोग गर्नुपर्छ, म त्यही भन्छु बारम्बार.
0: सन्तानलाई राम्रो शिक्षा दिनुभयो?
1: मैले शिक्षा त सर अब के गर्ने, लम्डा जस्तो ठाउँमा बसेर छोराछोरीलाई पढाउँदाखेरि पिट्थेँ मैले छोराछोरीलाई, अनि त्यो पिटाइ मलाई दुख्थ्यो. मेरो छोराछोरीलाई पिटेको मैले पिटे पढ्न नजाने लेख्न नजाने पिट्ने रिसोटे पिट्याले त्यो मलाई दुखेर म घर पछाडि गरेर उहाँ गरिदिन्थेँ, किन तिमीलाई सन्तान दिँदा कोही छैन त मै त हुँ भने त्यति पीडा हुन्थ्यो मलाई. त्यस्तै हुर्काएको छोराछोरी, छोराछोरी पनि राम्रै पढ्दै गयो, छोरीले इन्टरमा पढ्दा पढ्दै बिहा भयो, ऊ पनि राम्रै भएको छ, छोरालाई पनि मैले कति संस्था गरेर आजसम्म ऊ गराएर आज भनौँ त्यहाँबाट लेक्चर छ, शिक्षा दिशा राम्रै छ, उहाँले थाहा पाउनु भएको छ, छोराको उसमा पनि छ, मेरो बुहारी पनि भने जस्तै पाएको छु म, छोरा पनि सही छ, छोरी पनि सही छ, ज्वाइँ पनि छ, मेरो नातिन सबै अहिले भगवान्को कृपा, उहाँको आशीर्वाद कृपा हो, जति मैले पहिले झेलेँ त्यो त्यसमा मलाई कुनै गुनासो छैन. अहिले मैले सोधेको जस्तै छ, पहिले भन्थे त अभागी त अभागी कति अभागी होस् है, यस्तो बाल्यकालमा गरियो धेरै अभागी, मलाई किन अभागी भन्छन्, मेरो छोरा छ छोरी छ यिनको लागि मलाई बाँच्नु छ, किन मान्छेले मलाई यस्तो गाली हुन्छन् जस्तो लाग्ने कि
0: त्यो बेला त्यस्तो लाग्थ्यो
1: लाग्थ्यो.
0: तर त्यो आफूले गरेको सङ्घर्ष आज चाहिँ साकार भएको लाग्छ.
1: हजुर सर, साकार भयो, भगवान्को आशीर्वाद कृपा कृपा हो, उहाँकै आशीर्वाद कृपा हो, मैले त के पो गर्नु सक्छु र. तर अहिलेसम्मको हालतमा मेरो छोरा बुहारी छोरी ज्वाइँ सब
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज प्रसारित जे स्नायु सरकार कार्यक्रमका आजको अतिथि उषा हमालसँग हामी कुराकानी गर्न गइरहेछौँ। अनि हमालजी, अब एउटा बाल्यकालमा सुखमय जीवन बिताएर चाहिँ एउटा लक्का जवान वयस्क अवस्थामा आउँदा ठूलो वज्रपात भएर संघर्षै संघर्षको जीवनमा सन्तानलाई चाहिँ सफल बनाउन ठूलो भूमिका छ तपाईँको हातबाट, जुन चाहिँ तपाईँको भुवाई र गराईले आज हाम्रा श्रोताहरूले पनि श्रवण गर्न पाउनुभयो। अब त्यो बेलाको समयमा पीड़ा त सामाजिक पीड़ा, एउटा विधवा हुनु प्राकृतिक नियम हो, को अहिले अगाडि मर्छ कोही पछाडि मर्छ, तर त्यो सबै दोषहरू महिलालाई दिइन्थ्यो, आमाहरूलाई पीड़ा हुन्थ्यो, त्योभन्दा अगाडिका आमाहरूलाई त चाहिँ हजुरको श्रीमान मरेपछि जबरजस्ती लगाएर जिउँदै धर्मको नाममा जलाइन्थ्यो, स्वतीको नाम दिइन्थ्यो, त्यसपछि आमाहरूलाई फेरि मरिसकेपछि चाहिँ श्रीमान मरिसकेपछि जीवनभरि सेतो वस्त्र लगाएर चाहिँ हजुरको सधैँ स्वतीको रूपमा मार्न नपाए पनि मरिमरी बाँच्ने व्यवस्था भयो। तर आजका चेलीहरू त श्रीमान मरे पनि कालले मरेको हो, हामीले मारेको होइन, समाजले पनि चाहिँ एउटा एकल महिलालाई हेर्ने दृष्टिकोण चाहिँ श्रीमान त प्रकृतिको नियम हो मरिहाल्छन् भनेर त्यो सहस्त्र स्वीकार्ने आजको समाज र त्यो हिजोकै एउटा एकल महिला विधवा महिलाको हिसाब त हिजोको समाज त नरक जस्तो लाग्छ होला, त्यो हिजोको समाज र आजको समाज हेर्दा तुलना गर्दा हजुरलाई कस्तो लाग्छ?
2: मलाई सपना जस्तै लाग्छ, मेरो जीवन र अहिलेको यो देशको अहिलेको मान्छेहरूमा यसलाई यो नै ठिक छ,
0: यो ठिक छ,
2: स्वतन्त्र भएर बाँच्नु बाँच्नुमा को विधवा को सधुवा कसले यात्रा पाएको छैन, होइन कसले चिन्ने छैन, केही छैन, हाम्रो पालम त विधवा भने अलग्गै थाहा हुन्थ्यो कि, हुलमा भन्नु सयजनाको हुलमा एकजना विधवा छ त्यो अलग्गै चिनिन्छ, अहिले त कहाँ चिनिन्छ यहाँ सदा गर्छ, यो ठिक छ, अहिलेको स्वतन्त्र भएर
0: बाँच्नु कुनै पनि आमाहरूलाई कुनै पनि चेलीलाई मनमा आघात लाग्ने जस्तो आफ्नो मनको पीड़ा त श्रीमान नभए एकल भए पीड़ा छ, तर बाहिर रूपमा अर्काले हेप्ने अरूको आफ्नो वस्त्र हेरेर चाहिँ आफूलाई हिंसा बोध हुने जो तपाईँले भोग्नु पर्छ त्यो त अहिलेको नारीलाई छैन,
2: त्यो छैन, त्यो छैन, अहिले त पीड़ा बाँच्न पाएको छ, फेरिसँग खान पाएको छ, फेरिसँग हिँड्न पाएको छ, हामीलाई त्यस्तो बन्दे थियो सर, त्यतिखेर त नलाउनमा पनि बन्दे थियो, हिँड्न पनि बन्दे थियो, अब एकजना मान्छे कोही अब लोग मान्छे कि आइमा मात्रै त कर्मचारी हुँदैन नि अफिसहरूमा, त्यहाँ गएर पछि गर्दा अब कतिजनाले दृश्य लगाएर आउँथ्यो, त्यहाँ हेरिरहेको हुन्थ्यो, त्यस्तो थियो, कसैले त्यो मतलब भने त सर अब के भनौँ हिँड्दाखेरि यहाँबाट हापुरबाट बागमारी जाने बेलामा कतिजना केटा उहिलो अफिसमा भन्नु साधन थिएन, हिँडियो कि मान्छेहरू हिँडेर नै भेट हुने हो, कतिजनाले मलाई जिब्रो पट्याए होला, कतिले सिटी मारे होला, तर त्यतिखेरको कस्तो थियो भने चप्पल निकालेर के हो खोजेको फर्क फर्केर गर्नु बित्तिकै केटाहरू हत्किन्थे, फर्क फर्केर आफ्नो बाटो दिन्थे, तर अहिले त्यो छैन, तिमीले त्यो छैन नि, त्यसरी आफू चाहिँ त्यस्तो गर्दै चाहिँ कति भोग्यो त्यस्ता कुराहरू भोग्यो, कसैसँग पनि तल परेन, माथि नै परेर हात उठाएर हात देखाएर औँला हराएर बाँच्नु।
0: अब यो संघर्षको जीवनको कथा व्यथा बोक्दा बोक्दै पीड़ाका कुराहरू बताउँदा बताउँदै उहाँले हाम्रो आजको अतिथि उषा हमालले एउटा आफ्नो जीवनमा घटेको घटनालाई पीड़ालाई मूर्त रूप दिँदै एउटा कविता बनाउनु भएको छ, त्यो कविता पनि हाम्रो श्रोतामा पस्कँदै हुनुहुन्छ, ल हजुरले कविता प्रस्तुत गर्नुहोस्।
3: बिसन्त भयो हजुरलाई प्राण पत्ता नै पाइन, मनको धोका मनमा रह्यो मनमा पोख्न नै पाइन, बिसन्त खबर सुनेर आए चरिजै उडेर, हजुरको मूर्ति हस्पिटल देखे बेहोसी भएर, 12 बजे हस्पिटल पुगे कल्पना बोकेर, पृथ्वी बस्क्यो बेहोस भए त्यो मूर्ति देखेर, त्यो दृश्य अझ आलै छ मनमा चिरिन्छ यो छाती, डाक्टर गर्दा वैद्य गर्दा लागेन केही जाती, लानु नै थियो लिएर गयो मुटुको मूर्तिलाई, जीवन भर अन्धकार पारी निभाई ज्योतिलाई, अन्तिम बेला अन्तिम घडी अन्तिम दर्शन, अन्तिम बेला हजुरको दुःख पाई नबुझन, के न थियो त्यो मनको धोका ती आँखा बोल्दथे, हृदय भित्रको अघात पीडा हातले खोल्दथे, हेरेका थियो त्यो मेरो बाटो यी छोरा छोरीको, धेरै नै थियो बिछोडको पीडा यी टुरा टुरीको, हस् त मेरो अन्तिम यही नै हो, हस् नमस्कार।
0: एकल जीवन बिताउन लागेको, एकल भनेर हजुरलाई एकलै भन्न त मिल्दैन, किनभने तपाईँको साथमा दुईवटा सन्तान बच्चाहरू छन्, तर त्यो बच्चाको जिम्मेवारी चाहिँ एक्लै हुर्काउनु पर्ने जिम्मेवारी लिएर हिँडेको पनि 50 वर्ष त काटिसक्यो। यो अवस्थामा हिजोका पीड़ाका दिनहरू त सम्झिन लागेको छैनन्, तिनलाई बिर्सिँदा जो राम्रो हुन्छ, र अहिलेका सन्तानको प्रगति देख्दा कस्तो लाग्छ?
2: यो स्थिति आफ्नो त म बाँचु पनि सर, सरकारी प्रगति होस् गर्न सकुन् भनेर मैले जस्तो मैले सोचेर मैले मेरो साथीलाई उठाएको त्यो चाहिँ मैले पाएँ,
0: साकार पाउँ,
2: साकार पाएँ,
0: आफूले गरेको कर्मको फल
2: हजुर पाएँ,
0: हजुर त्यो पाउँदाखेरि आफूलाई कस्तो लाग्छ?
2: लाग्छ नि एउटा पहिले बितेको जीवन त एउटा सपना हो जस्तो लाग्छ, अहिलेको जीवन बाटो जीवन हो जस्तो लाग्छ, त्यस्तो लाग्छ नि। अब त्यो जुन गयो त्यो अतीतलाई सम्झन मन लाग्दैन, अब यिनै मैले यही अतीतमा रमाउने म त यही दिनहरूमा रमाउने बितेको अतीतलाई चाहिँ मलाई सम्झन चाहन्न,
0: त्यो दिन जे भयो त्यता फर्किन
2: चाहन्न, म चाहन्न अहिले म खुसी छु, सुखी छु, खुसी छु, म भनौँ सबै छ, शान्त छ घरमा, म खुसी छु, सुखी छु, सबै छ भनेको ठाउँ।
0: तर यस्तै दुःख पाएका आमाहरूले एक्लै चाहिँ हुर्काएका बच्चाले पनि आमाहरूलाई रोइरहेको हाम्रो समाजमा देख्न पाउँछौँ, त्यो किन भयो होला?
2: त्यो त आमाको पनि कमजोरी होला नि सर, त्यसमा आमाले पनि कोही कुरा एउटा आफूले पनि बुझिदिनुपर्छ, आफूलाई पनि त्यो कुरामा अलिकति त धैर्य लिनुपर्छ। अब त्यो होला भन्छु, कोही छोराहरू पनि त्यस्तो मूर्ख पनि हुन्छन् होला, कोही बुवा त्यस्तो मूर्ख त्यस्तो विचारका पनि हुन्छन् होला सर, सबै यतै हुँदैन।
0: यिनी यो मूर्खता प्रकट गर्ने सन्तानको लागि के सुझाव दिन चाहनुहुन्छ?
2: यो प्रकट गर्ने सन्तानको लागि अब वाचनजाल चाहिँ बाबु आमालाई राम्रोसँग भनौँ स्याहार नगर्ने, उनको मैला नबुझिने, उनीसँग नबोलिदिने, उनीसँग हामीलाई एउटा कुरा के छ भने सर, हामीलाई खानपिनमा मात्रै पर्दैन कि, खानपिन मिठो भयो हुँदैन, हामीलाई त बोल्नुपर्छ, कुरा गर्नुपर्छ, दुःख सुख साटा साटो जो जुन घरमा बसेर त परिवार बसेर शान्त वातावरण हुन्छ, आफ्नो दुःख पोखा पोख हुन्छ, हाँसो हुन्छ, त्यो घरमा त्यो घरमा के भन्छन् घर चाहिँ बस्ने खालको हुन्छ, जो घरमा छोरो बटारेर एकातिर हुन्छ, बुहारी बटाएर एकातिर हुन्छ भने त्यहीबाट बुढाबुढीको मन फाट्ने मन दुख्ने त्यही हो सरकार, त्यही हो। अनि खाना मात्रै मिठो दिएर हुँदैन कि, हामीलाई त बोली चाली सस्तो हुनु पऱ्यो, आमा के छ हालको घर, कस्तो छ, के गर्दैछौ, छोराले आएर नगरोस् नि, गर्ने त बुहारी छ, बुहारीले पनि के छ, मम्मी ठिकै छ नि, यो यस्तो मिठो भयो नि, यो आज बनाएको कस्तो छ, कि राम्रो लागेको छ हजुरलाई, के दुःख छ, अब त्यो पनि भन्नु पऱ्यो। बिरामी भएको बेलामा सबभन्दा हामीलाई बिरामी भएको लड मिठो बोली बोल्नु पऱ्यो, औषधी मूलक खुवाउनु पऱ्यो, त्यसले चाहिँ मलाई मैले चाहिँ त्यो भोगिरहेको छु, त्यो ठिक छ मेरो छोराबारीमा, त्यो सरकार नहुन् भन्छु, कस कमजोरी छैन, अर्को नहुन् तिनी मूर्खहरूले, तिनी मूर्ख छोराहरूले चाहिँ मरेपछि त्यो बारम्बार बाबाको नाम लिएर जुङ्गा देवता हुन् भनेर त्यो के भन्छन् श्राद्धमा अब के भन्छन् खिर चढाएर श्राद्धमा फलफुल चढाएर त्यो गरेर दान दक्षिणा दिएर केही पनि फाइदा छैन। वाचनजाल बाबामालाई जसले सेवा गर्छ, जसले महत्त्व बुझ्छ, त्यो नै भनौँ धर्मको उसमा जान्छ बाबु सर, नकरि त्यो मरे ढ्वाङ देखाउनु पर्छ, ढ्वाङ नै हो त्यो, ढ्वाङ हो, मरेर गर्ने दान दक्षिणा गर्ने त्यो गर्ने चाहिँ त्यो ठुलो ढ्वाङ हो त्यसलाई।
0: तर त्यतिखेर तपाईँहरू एकल हुने बेलामा त अहिले जस्तो एकल आमाहरूलाई सरकारले केही आर्थिक सहयोग गर्ने ओर्ने त्यस्तो थिएन नि?
2: थिएन सर, थिएन, 5 रुपियाँको लागि अब किनी कुराहरू फेरि गराउँदा फेरि मलाई
0: हुन्छ, तर अहिले त एकलले पनि पेन्सन
2: अहिले धेरै नि सरकारले धेरै गरेको छ, अहिले धेरै छ, उसले 5 रुपियाँको लागि म मेरो छोराछोरीले अब फिसमा के भन्छ मम्मी फिस बुझ्ने हो बुझाउने पछि भन्दाखेरि अब आजबाट मलाई निन्द्रो लाग्दैन थियो, 5 रुपियाँ कहाँबाट जुगाउने, 5 रुपियाँ कहाँबाट मैले जुगार गर्ने हो, कसरी बुझाउने भन्ने, त्यो यति थियो कि उहिलेको त्यो कति सालमा भने 35-36 सालको कुरा हो। अब धान बेच्यो 20 रुपियाँ मुरी हुन्थ्यो धान, के पो हुन्छ र त्यसले घरमा खानपिन गर्नु पर्यो, अब अन्नपानी बेच्यो, उहिले पैसै थिएन नि, मूल्य थिएन नि, अन्नपानीको केही पनि थिएन भने कमाउने मान्छे घरमा छैन, सरकारी पढ्छन् होइन भने त्यस्तो गरे पनि
0: नपढ भन्न
2: त्यसरी पढाएको केटाकेटी हो, त्यसरी जुडाएको केटाकेटी हो, अब अहिले चाहिँ पैसा भन्ने त अब यस्तै त रहेछ, सरकारले चाहिँ धेरै राम्रो गरिरहेछ।
0: यो एकल हुने बा आमाको लागि पनि एउटा गाउँमा चाहिँ किसान गरेको लागि पनि महिनाको 4,000 दिँदाखेरि ज्येष्ठ नागरिकले हजुरले ज्येष्ठ नागरिक अहिले त चाहिँ सुरक्षा भत्ता पनि हजुरले पाइसकेको छ,
2: हजुर
0: कति कति बुझिसकिन्छ
2: अहिले 15,000
0: अनि यो त्योभन्दा अगाडि विधवा भत्ता बुझ्नु हो कि नै
2: बुझे
0: अहिले ज्येष्ठ नागरिक भइसकेपछि त्यो विधवा एकल महिला भत्ता भन्छ त्यो छोडेर अहिले ज्येष्ठ नागरिक भत्तामा अब यो व्यक्तिगत रूपमा हिजो 5 रुपियाँ जुडो नपिन त्यो अवस्था भएको बेला अहिले मासिक रूपमा 4,000 रेगुलर रूपमा चाहिँ राज्यले दिएको छ, छोराछोरीले पनि सम्पूर्ण खर्च पुर्याउनु भएको छ,
4: यता हेर्दाखेरि पनि आनन्द छ, उता पनि आनन्द छ, र अहिले पैसाको खासै आवश्यकता पनि छैन। नभावेला आएको पैसा कसरी खर्च गर्नुहुन्छ नि?
2: नभावेला आएको पैसा अब यस्तै हो, कहिले कतै घुम्न जाने, कहीँ तीर्थव्रत भएको बेला जाने, कहिले कतै जाने, के हो भने अब कहीँ दान दिनु पायो भने पैसा दिनु पायो, के गर्नु पायो भने यसरी विचार छ।
4: तपाईँसँग पैसा छ आमा, पैसा त्यही खर्च गरे पनि त होला भन्ने प्रकट चाहिँ छोराबारीले गर्नु
2: गर्दैन,
4: त्यो गर्दैन।
2: अब त्यो मेरो मर्जीले, मेरो आफ्नो विचारले नातिनीलाई अब मर्जीले के दिउँ भने होइन, त्यो आफ्नो ऊ हो। कहिले काहीँ अब यसको केही गरौँ भन्ने हुन्छ, तर उनीहरूले चाहिँ मेरो त्यो उसमा हजुर गर्न चाहन्छ।
4: आर्थिक रूपमा त्यही 4,000 भए पनि धेरै सहारा,
2: धेरै धेरै धेरै हो सर, धेरै हो, धेरै 4,000 भन्नु पनि हाम्रो लागि त अब धेरै हो नि। नत्र बारम्बार छोराको अगाडि हात थाप्नु पर्थ्यो होइन, ठुल्ठुलो रकम त उसले दिन्छन् किन नदेला, तर सानो सानो कुरा पनि छोरा बुवालाई पनि सधैँभरि उघ्राउँ त भएन नि, उनले पनि त अब उनको के समस्या हुन्छ के हुन्छ, सधैँभरि बाबु पैसा पैसा दिउनु भन्दाखेरि त उनलाई पनि डिपे लाग्छ नि, कति पैसा उनसँग छ छैन के छ। अब यो भावनाले धेरै हाम्रो समस्याहरू हल भएको छ सर, यसमा चाहिँ सरकारले धेरै राम्रो गरेको छ।
4: आदरणीय श्रोता, रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित देशनागरी सरकार कार्यक्रमका आजका अतिथि उषा हमालजीसँगका कुराकानी गर्दा गर्दै हाम्रो समय सीमा सकिएको जनघन्टी हाम्रो प्राविधिक मित्रले बजाइसक्नु भएको हुँदा यति बेला हाम्रा कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता, आजको यो ज्येष्ठ नागरिक सरकार कार्यक्रममा आएर आफ्ना विचार राख्नुहुने आजको अतिथि उषा हमाल र चाहिँ हाम्रो रेडियो मध्यपश्चिम 91.4 MHz प्राविधिक मित्र अमृता डाङ्गी लगायत चाहिँ शालिकराम चौधरीलाई हार्दिक धन्यवाद दिँदै प्रस्तुत आजदिराम खनाल पनि यो कार्यक्रमबाट बिदा हुन चाहन्छ। हस्त, धन्यवाद।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नयाँ नियमावली संशोधनको प्रस्ताव, सभामुखको निर्णय अन्तिम बनाउने प्रस्तावप्रति कानूनविदको चिन्ता, संसदलाई कानून भन्दा माथि राख्न खोजिएको विपक्षी दलको आरोप।
1: हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
0: आइतबार विधा निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी, स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी, लोकसेवा खुल्ने तयारी, यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
2: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र। नेपाली चिउराको विदेशमा माग बढ्दो, टाइचिन धानको उत्पादन र अभाव।
3: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ

0: वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
2: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नु पर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसै कारण अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको ताजिन धानको डिमान्ड त छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हाम्रो एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
1: भन्सार विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न, सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न, सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनु भयो।
3: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्पडेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौं।
1: साथै बिरामी, अशक्त अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाही

0: बाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मसौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
1: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार पनि गर्दैन, ऐनको कानूनले मान्यता पनि प्राप्त गर्दैन। त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका।
0: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। वहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्ष दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
2: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै दुई तिहाईको बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ। उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भने हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
0: उपत्यका मेयर्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि मेयर्स फोरम्सका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। वहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
3: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र छोई बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
0: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
4: क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
5: उत्पादन धेरै राम्रो हुन्थ्यो, पहिला त अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन, पसर जेनेरेटर बन्द गएपछि बन्द हुन्छ।
6: पहिला यही कुलोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
4: नियमनमा प्रशासन मौन रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: खरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिताङमा
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
2: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
3: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
4: खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराहाको सलेश फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो रेडियो धनकुटाले खबर पठाएको छ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन् खोलाबाट अनियन्त्रित रूपमा ढुंगा घेटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्
5: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन् इन्द्रावतीको भीमटार भोरसिपा न्यौपालीटार बिस्तेउटार काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार बाउनेपाटी फटकशिला फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान गहुँ तोरी मसुरो आलु र मकै खेती गर्दै आएका छन् तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार
6: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो अहिले मुहानै छैन
5: फाँटको मध्यभागसम्म पुग्ने धुलो बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार
7: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त अब रात दिन पानी लाउनु पाउँथ्यो अहिले त यो पानी नै पाउँदैन बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
8: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि हामीले
5: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन् उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन् बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ
9: अब हामी अनुगमन गरे अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन् म 6 सुझाव दिएको छु कोहीले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
5: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन् जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा
10: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ र स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कानुन बिचेर मापदण्ड विपरीत गरेर पनि त्यसलाई रोक्ने लगायत काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेका
5: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो रातिको समयमा समेत उत्खनन हुने नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ दीपक खत्री सीआईएन रेडियो सिन्धु सिन्धुपाल्चोक
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायको आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
11: जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा दश वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
4: समावेशी बजेट र सांसदको परीक्षा संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
15: फोन नम्बर 082-563-479,
14: मोबाइल नम्बर 98-494-67-487।
16: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
17: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
16: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
17: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
16: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
17: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सूचना सूचना सूचना।
20: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू,
20: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
19: हर्निया हाइड्रोसिल पेट दुखाइ एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
20: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
19: युरिक एसिड हार जोड्नीको दुखाइ गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
20: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
19: स्थान शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही दाङ।
20: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
19: सम्पर्क फोन नम्बर 082-562-0023,
20: मोबाइल नम्बर 98-478-18-617
19: र 98-478-35-645।
11: मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी सिँचाइ बाटो हस्पिटल स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई जाने जातीय छुवाछुत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा जाने सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिने नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिने मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा पश्चिम सेतीको कुरा होइन त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
21: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भने?
11: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन होइन, त्यो ऐतिहासिक दिनमा 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताको आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिने हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिने अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा चाहिने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा दश वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिने एउटा इन्डिकेटरहरू बनाऊ त्यो दश वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिने मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि दश वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिने शक्तिशाली चाहिने एउटा दलित अधिकार प्राधिकरण बनाऊ त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ सत्य निरूपण गर्छ सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिँ बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाको विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
1: भनेको छुट्टी प्राधिकरण पनि
11: प्राधिकरण चाहियो भने
1: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुमा छ।
11: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई चाहिँ काम गर्ने काम गर्छ तर दलित आयोगले चाहिँ दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले चाहिँ सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले चाहिँ दलित समुदायको चाहिँ जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका चाहिँ जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ जस्तै अब समग्र विकास ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ के भइरहेछ त्यो पनि सुनौं न प्रगति।
11: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो चाहिँ प्रतिष्ठित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन पर्यटन भनेको चाहिने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने जो समन्वयको कुरा हो यसलाई जाने सद्भावको कुरा हो त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के अरे भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले यो विधान के अरे यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन हो त्यो उपसमितिको 8 जना मान्यजीवहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौं र अब भोलि 5 बजेसम्म चाहिने 72 घण्टाको अवधि शुरूआत भएको छ अस्तिदेखि त्यसमा विभिन्न मान्यजीवहरूले संशोधन पेश गर्नुहुन्छ त्यो संशोधन पेश भइसकेपछि चाहिने अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यजीवले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिने अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यजीहरूले धेरै जसो विज्ञ मान्यजीहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नेपाल परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदनपछि विपक्षी दल आक्रमक, आन्दोलनमा सहभागी सत्तारूढ रासपाका डेढ दर्जन सांसद आलोचनाको केन्द्रमा।
0: बजेट प्रस्तुत हुने संयुक्त बैठकको तयारी पूरा, राष्ट्रपतिसँग अर्थमन्त्रीको भेट, गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैर जिम्मेवार रहेको कंग्रेसको निष्कर्ष।
1: सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलासा।
0: हुर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध, इरानसँग मिले ओमानलाई उडाइदिने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की।
1: र नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा इरानसँग पराजित, रोड टु युएफसीको सेमी फाइनलमा रविन्द्रले अस्ट्रेलियाका कासिब मडरोकसँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धान प्रतिवेदनले विपक्षी दललाई थप आक्रामक बनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसद भने आलोचनाको केन्द्रमा परेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनबारे छानबिन गरेको मानवाधिकार आयोगले सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगमाथि नै प्रश्न उठाएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्रीदेखि पूर्व गृहमन्त्री सुदन गुरूङसम्म छानबिनमा तानिँदा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम छुटाएपछि विपक्षी दलले कार्यपालिकाको दबाव परेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले मानवाधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको विषयलाई थप पुष्टि गरेको उल्लेख गरेको छ। यसअघि कंग्रेसले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएको थियो। आम निर्वाचन अघि उक्त प्रतिवेदन सार्वजनिक नगरिनुमा पनि नियोजित उद्देश्य रहेको शंकालाई बल पुर्याएको छ कंग्रेसले भनेको छ। राष्ट्रिय मानवाधिकार आयोगको सिफारिशबारे सरकारले आफ्नो जवाबदेहितालाई अंगीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने कंग्रेसले माग गरेको छ। प्रमुख सचेतक वासना थापाले मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नका लागि राजसपा सभापति रवि लामिछानेसहित सबैमाथि कार्यवाही र छानबिन हुनुपर्ने बताउनु भएको छ। नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई कार्यवाही हुनुपर्ने सिफारिश समेत परेको विषयमा कंग्रेसको धारणा के हो भन्ने पत्रकारको प्रश्नमा उहाँले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने जवाब दिनुभएको छ।
3: भदौ 23 मा संलग्न जतिजनालाई उहाँहरूले भन्नुभएको छ, 24 मा पनि त्यति नै हुनुहुन्छ र कानूनसम्म जानुहुन्छ भने कानून भन्दा माथि कोही पनि हुँदैन। नेपाली कंग्रेसले कानूनसम्म जो कोही आउँछ भने पनि यसमा हाम्रो नेपाली कंग्रेसको धारणालाई हामी स्वीकार गर्न गर्नेछौ, किनभने कानून भन्दा माथि कोही पनि छैन तर कानूनसम्म जान पर्यो। र अहिले कस्तो पनि भइरहेछ भने हामीले यो अलिकति स्टनबार जस्तो अथवा मिडिया ट्रायल जस्तो पनि देखिरहेछौ कि पहिला समात्ने त्यसपछि अनुसन्धान गर्ने जुन एक प्रकारको यो भइरहेछ यसलाई चाहिँ बन्द गरिनपर्छ, यसको छानबिन गरेर तथ्यसत्य पत्ता लगाएर कानूनसम्म अगाडि बढ्नु।
0: कार्की आयोगकै प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरेर केही समयपछि छोडेको थियो। अर्को प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रिय मानवाधिकार आयोगले ठूला माछा जोगाएर साना माछालाई जालमा हालेर नाटक मञ्चन गरेको प्रतिक्रिया दिएको छ। एमालेका प्रमुख सचेतक एन महरले जेएनजी आन्दोलनको वास्तविकता आउन अझै केही समय लाग्ने बताउनु भएको छ। प्रधानमन्त्री बालनको नाम नआउनुले कार्यपालिकाको दबाव मानवाधिकार आयोगमाथि पनि महसुस परेको महसुस आफूहरूलाई भएको बताउनुभयो।
4: अब अहिले सरकारका प्रधानमन्त्रीलाई जसरी यसले चाहिँ ढाकछोप गर्ने कोसिस गरेर सरकारको कार्यकारी कार्यपालिकाको दबाव महसुस गरेको अनुभूति भएको छ। जसरी न्यायमा पहिलेको कार्यपालिकाको सरकारको राजनीतिक प्रभाव दबाव परेर एक प्रकारको चाहिँ न्यायपालिकामा हस्तक्षेप भयो, त्यसै गरी नै महाधार आयोगमा पनि हस्तक्षेप भएको महसुस हामीलाई भएको छ। त्यस कारणले जे जति रियालिटी अझै देखमा गएर जे जति हो छ्याङ आउनुपर्छ त्यसरी आउन सकेका छन्। तर अब आएको छ, आंशिक रूपमा भए पनि यो स्वागत योग्य छ।
1: नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति सहित 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिश गरेपछि सरकार दबावमा परेको छ। मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि जेएनजी आन्दोलनमा सहभागी भएका रासोपाका सांसदहरूले आफूहरू निर्दोष रहेको प्रतिक्रिया दिइरहेका छन्। आज हामीले रासोपा सांसदहरू कृष्ण कुमार कार्की, टीका संग्रौला र बब्लु गुप्तालाई मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा नाम जोड़िएको विषयमा सोधेका छौ। रासोपा सांसद कार्कीले नियोजित तरिकाले आफ्नो बदनाम गराउन खोजिएको बताउनु भएको छ। विभिन्न घटनासँग जोड़ेर चरित्र हत्या गर्ने सिलसिला चलिरहेको बताउँदै उहाँले कुनै पनि घटनामा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो। आन्दोलनका नाममा विध्वंस तोडफोड़ सार्वजनिक सम्पत्ति जलाएको र आन्दोलनकारीलाई उक्साएको भन्दै रासोपाका सांसदहरूको आलोचना भइरहेको छ। तर रासोपाका सांसदहरू आफूहरू निर्दोष रहेको तर्क गरिरहेका छन्। अर्का सांसद गुप्ताले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कुरामा सहमति जनाउनु भएको छ। सरकारले छानबिन समिति बनाएर अनुसन्धान गरे पनि आफूहरू तयार रहेको उहाँको भनाई छ। यस्तै सांसद संग्रौलाले आयोगको प्रतिवेदनमाथि निष्पक्ष छानबिन हुने कुरामा विश्वास रहेको बताउनु भएको छ। कुनै घटनामा दोषी देखि आफू सजायको भागेदार हुन तयार रहेको उहाँले सुनाउनु भएको छ। यसै सन्दर्भमा हामीले संविधानविद भीमार्जुन आचार्यलाई मानवाधिकार आयोगको प्रतिवेदन तपाईंलाई कस्तो लाग्यो भनेर सोधेका छौं।
5: पहिलो कुरा त राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक संयन्त्र हो, संविधानले नै व्यवस्था गरेको आयोग भएको कारणले गर्दाखेरि यसको प्रतिवेदन यसको अध्ययनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुईटै मान्यता हुन्छ। दोस्रो कुरा, यो विषय एकदम अत्यन्त संवेदनशील विषय हो। अब यो विषयमा योभन्दा पहिले पनि एउटा आयोग गठन भएको थियो र त्यसको प्रतिवेदनको बारेमा थुप्रै टिका टिप्पणीहरू भयो, त्यो अलिकति अपुरो भयो, त्यसले सबै कुराहरू सुने भन्ने थियो। अब त्यसतर्फ पनि यसले संकेत गरेको र लगभग राज्यका अब धेरै विषय र धेरै आफूलाई यसले समेटेको हुनाले अब यसको प्रतिवेदनको मूल्य नहुने भने त्यो कुरै भएन। खालि कानून र संवैधानिक हिसाबमा आयोगले तयार गरेको प्रतिवेदनलाई हामीले सिफारिसको एउटा हैसियतको कारणले गर्दाखेरि अब यो सिफारिस नै सिधै कार्यान्वयन हुने भएन। अब यसको बेसमा अब सम्बन्धित निकायले फेरि सम्बद्ध कानूनलाई उसले प्रयोग गरेर अगाडि बढ्नुपर्ने हुन्छ। यसको कानको तौर तरिका चाहिँ त्यो हो, तर अर्थ चाहिँ असाध्य अर्थ हुन्छ यसको आयोगको प्रतिवेदन।
6: हजुर, अलि यो चाहिँ विभेदकारी भयो कि भनेर पनि टिका टिप्पणी भइरहेको छ। जो आन्दोलनको चाहिँ मुख्य पेरिफेरीमा रहेका व्यक्तिहरू जस्तो अहिलेका प्रधानमन्त्री लगायत उहाँहरूसँग यो चाहिँ प्रतिवेदन त्यति जोडिएर आएन भन्ने पनि छ। यहाँले यो विषयलाई कसरी हेर्नु भएको छ?
5: एकताहरूमा कमी कमजोरी देखिन्छ, किनकि भदौ 23 र 24 दुईटै घटनालाई उनीहरूले छानबिनको दायरा मागेपछि सायद त्यो कम्प्रिहेन्सिभ रूपमै आउनुपर्ने हुन्थ्यो होला। अब नेपालको अब के भन्ने, अब यो राजनीति भन्ने के त्यसको प्रभावहरू चारैतिर देखेको छ। केही कुराहरूमा नपुग भएको देखिन्छ अथवा फेरि समेटेको भए अलि बढी यसले पूर्णता अडिपरि ठुलो एउटा अथेन्टिसिटी प्राप्त गर्थ्यो भन्ने त्योसम्मको ठाउँ चाहिँ मलाई पनि लाग्छ।
6: हजुर, काँग्रेसका तत्कालीन सभापतिमाथि जुन हातपात भएको थियो त्यो विषय त फेरि त्यो प्रतिवेदनमा खासै उल्लेखै गरिएन।
5: कुरा त्यही नै हो, अब यो सबै चिजहरूलाई समेटेको यसमा देखिँदैन, तर जति समेट्यो त्यो समेट्नुलाई पनि हामीले भन्न मिलेन।
6: हजुर,
5: तर यहाँले भन्नुभयो जस्तो छुटेका तमाम विषयहरू छन्, किनभने जतिसँग बयानहरू लिएको थियो खास गरी त्यहाँ कारवाहीको सिफारिस गरेकोमा चाहिँ त्यो 23 र 24 घटनामा घटनालाई उत्तिर्नुको लागि सामाजिक सञ्जालमा आफ्ना कुराहरू लेखेको भन्नलाई पनि आधार बनाएको छ, तर त्यही लेखेका कतिपयलाई समेटेको छैन, कतिपयलाई समेटेको देखिन्छ। र सँगसँगै यहाँले भन्या जस्तै अब पार्टीका ती सभापतिको बारेमा पनि कुरा गर्छ भन्दा अब यही हो, अब यही पुरै चिजलाई समेट्यो भनेर भन्न सक्ने ठाउँहरू भएन, थुप्रै कमी कमजोरी यसमा छन्। त्यसको बावजुद पनि अब आयो आएकोलाई हामीले मात्रै स्वीकार्नुपर्ने हुन्छ होला।
0: संघीय संसद सचिवालयले आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भोलि दिउँसो 4 बजे सिंहदरबार स्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्री वाग्लेले आज दिउँसो शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेट बारे जानकारी गराउनु भएको छ। भेटमा अर्थमन्त्री वाग्लेले संसदमा पेश गरिएको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ। नयाँ संसद भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने गरी तयारी गरिए पनि निर्माणको अन्तिम चरणको काम नसकिएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत गर्न लागि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
7: संयुक्त सभाको बैठक बस्ने त्यो पनि अब राष्ट्रिय अन्तर्राष्ट्रिय तहबाट अन्तर्राष्ट्रिय जगतले हेरिरहेको अवस्थामा कुनै पनि समस्या आउनु जोखिमपूर्ण हुन्छ, उक्त जोखिम पनि सकिन्न र अडियो भिडियो लगायत अन्य पक्षहरूमा आजसम्म पनि भनौँ न हिजो बेलुकासम्म खासै त्यही थिएन, आजसम्म पनि खास प्रगति हुन सकेको छैन। त्यति मात्रै होइन, पूर्व परीक्षण पनि गर्नुपर्ने हुन्छ, सबै पक्षको ट्युनिङ पनि मिल्नुपर्ने हुन्छ। यी सबै कुराहरू चाहिँ समयमा नै गर्न सकिएन, यसको नसकिनुको अर्थ सेटअपमै समस्या देखियो। त्यसले गर्दाखेरि नयाँ प्रतिनिधि सभा कक्ष जुन बन्दैछ त्यसमा जान नसकेको अवस्था हो।
0: बैठक स्थलको सीमित क्षमताका कारण संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी र नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई यसपटक आमन्त्रण गरिएको छैन। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक पौने 6 बजे बस्नेछन्।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय गैर जिम्मेवार भएको टिप्पणी गरेको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैर जिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो। अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैर जिम्मेवार र उत्तरदायी बोधको कमीका रूपमा पार्टी संसदीय दलले लिएको प्रमुख सचेतक वासना थापाले बताउनुभयो।
3: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो।
1: गणतन्त्र दिवसका अवसरमा टोलीखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहेको थियो। केही दिन अघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेर सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो। संसदका पछिल्ला बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको बारे कांग्रेसले सत्तापक्षीय बहुमतको आधारमा हिँड्न खोजेको आरोप लगाइरहेको छ। प्रतिपक्षीको भूमिका संसदमा कमजोर भएको बारे उहाँले प्रधानमन्त्री र सत्तारूढ़ दल अवरोधकै बीच सदन चलाउन उद्यत रहेको बताउनुभयो।
0: नेपाल परिवेशमा कंग्रेसबाट निर्वाचित 2 वटा अध्यक्षको पद खोसियो। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि
8: लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
9: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभावी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी संचालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान संकट निम्ति आएको स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कड़ा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हजुवाको भरमा सहकारी खोल्न स्वीकृति दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत रजिस्ट्रार, उपरजिस्ट्रार सहितका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
0: प्रतिवेदनमा सहकारी संस्थाले एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलेको छ। आयोगले अध्ययनका क्रममा एक व्यक्तिलाई एकै दिन सहकारीले 1 करोड़ रूपियाँसम्म कर्जा दिएको उल्लेख छ। 1 करोड़ कर्जा दिन एकै दिनमा 49 र 51 लाख गरी 2 कारोबार मार्फत भुक्तानी भएको देखिएको छ। प्रतिवेदन अनुसार 49% भन्दा बढ़ी संचालक समितिका पदाधिकारीले संस्थाबाट ऋण लिने गरेका छन्। सहकारीहरूले ऋण हानि कोषमा पर्याप्त रकम व्यवस्था नगरी नाफा देखाएर लाभांश वितरण गरेको समेत आयोगले औंलाएको छ। सहकारी संस्थाको कारोबार विवरण राख्ने सफ्टवेयरमा संचालकले अनियमितता गर्न सहज हुने गरी 2 छुट्टा छुट्टै विवरण राख्ने गरेको आयोगले जनाएको छ।
1: मिटर ब्याज पीड़ितहरूले यही जेठ 19 गते धनुषा जिल्ला अदालत घेराउ गर्ने चेतावनी दिएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन, नेपाल मिथिला कमाण्डले मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने जनाएको हो। पत्रकार सम्मेलनमा मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले पीड़ितहरू विगत 12 दिनदेखि आन्दोलनरत भए पनि राज्यपक्ष आफूहरूका मागप्रति गम्भीर नभएको आरोप लगाएको छ।
0: उपत्यका मेयर फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ। फोरमको ललितपुर स्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो। बैठकले केन्द्र सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग समेत गरेको छ। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनुभयो। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै वहाँले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो।
1: सर्वोच्च अदालत भोलि पनि आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै लगातार चार दिन सार्वजनिक विदा परेकाले आज र भोलिका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुला रहने सूचनामा उल्लेख छ। आज बकर ईदको अवसरमा सरकारले विदा दिएको थियो। भोलि गणतन्त्र दिवसको विदा, पर्सी 16 गते शनिबार र 17 गते आइतबार पनि सार्वजनिक बिदा छ।
0: नेपाली कंग्रेसबाट निर्वाचित 2 वडा अध्यक्षको पद खोसिएको छ। कुल्मीको मुसिकोट नगरपालिका 2 का अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका 3 का अध्यक्ष पद्म बहादुर विष्टको पद खोसिएको हो। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै कंग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको निर्देश सहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले 2 वडा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ।
1: विरोधमा आज काठमाडौँमा प्रदर्शन भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले ट्रेड युनियन अधिकार रक्षा एवं श्रमिक मैत्री बजेट ल्याउन माग गर्दै माइती घरदेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालेको हो। राष्ट्रिय श्रम आयोग गठन गर, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू गर, लोकतन्त्र ट्रेड युनियन र मानवाधिकार श्रमिकहरूको संवैधानिक अधिकार लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनीहरूले खबरदारी गरेका छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
13: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
13: एकपटक दंगालीबाट किनेर हेर न।
12: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
15: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
16: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
13: प्रोप्राइटर सम्राज रैदास।
17: सम्पर्क फोन नम्बर 0825367775।
13: सम्पर्क नम्बर 98478263।
18: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली स्टुडियल सेन्टरमा।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065523।
1: मास अधिक मास मेलामा काठमाडौँ उपत्यका सहित देशभरबाट श्रद्धालु भक्तजन भगवान नारायणको पूजा आराधना गर्न आउने गरेका छन्। धार्मिक मान्यता अनुसार पुरूषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ।
0: नेपाल उद्योग वाणिज्य, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक र मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या समाधान गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सरकारले पर्सियन गल्फ स्टेट अथोरिटीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। उक्त संस्था स्टेट अफ हुर्मुजबाट जहाजहरूको आवत जावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेकाले प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै उक्त संस्थामाथि अन्तर्राष्ट्रिय कानून र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पर्सियन गल्फ स्टेट अथोरिटी हुर्मुज जलमार्गमा जहाजहरूको आवत जावत नियमन गर्नका लागि इरानले हालै गठन गरेको संस्था हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त संस्थासँग सहकार्य गर्ने व्यक्ति वा कम्पनीहरू पनि प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ। इरान अमेरिका तनाव चर्किएपछि इरानी सेनाले जलमार्गमा आफ्नो नियन्त्रण कड़ा बनाएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि सैन्य कार्यवाहीको धम्की दिनुभएको छ। ट्रम्पले इरानसँग मिलेर होर्मुजमा आफ्नो नियन्त्रण कायम गर्न खोजे ओमानमाथि पनि सैन्य आक्रमण गर्ने खुला धम्की दिनुभएको हो। होर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने वहाँले चेतावनी समेत दिनुभएको छ। वहाँले ओमानले अरू देशहरू जस्तै शिष्ट व्यवहार गर्नुपर्ने अन्यथा उसलाई समेत सैन्य बल प्रयोग गरेर उडाइदिने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनशीपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो। राष्ट्रिय खेलकुद परिषदको बहुद्देशीय कबड्डीमा आज भएको दोस्रो सेमी फाइनलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित हुन पुग्यो। इरानले घरेलु टोलीलाई 25-20, 25-15 र 25-11 सहजै पराजित गरेको हो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित हुँदै सेमी फाइनलबाटै बाहिरिएको थियो।
1: नेपाली फाइटर रविन्द्र ढाँट यूएफसीको छनौट प्रतियोगिता रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। आज भएको खेलमा उनले फिलिपिनी किम्बोट एलिन्टोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स एमएमए इभेन्ट सीजनमा सफलता हात पारेका छन्। बझाङको बाघ भनेर समेत चिनिने रविन्द्र रोड टू यूएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। अब उनले फाइनल प्रवेशका लागि अस्ट्रेलियाका काबिज मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल जित्ने उनलाई अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीमा प्रतिस्पर्धाको अवसर मिल्नेछ।
0: एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। मलेसियाको बायोमास ओभलमा भएको खेलमा इण्डोनेसियामाथि 4 विकेटको जित निकाल्दै समूह विजेता बनेको थियो। समूह बी को विजेता बनेको नेपालले अर्को समूहको उपविजेता बनेको मलेसियासँग फाइनल प्रवेशका लागि शनिबार खेल्नेछ। सोही दिन हुने पहिलो सेमी फाइनलमा नेपाल रहेको समूहको उपविजेता चीनले समूह ए को विजेता थाइल्याण्डको सामना गर्नेछ। पहिलो खेलमा चीनलाई पराजित गरेको नेपालले आज सम्पन्न खेलमा इण्डोनेसियामाथि जित हात पार्दै समूह विजेता भएको हो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो।
1: सिंगापुरमा हुने एसियन गेम्स छनौट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम आयोजना गरी यस वर्ष जापानको आइची नागोयामा हुने एसियाली खेलकुदको छनौट प्रतियोगिता खेल्ने उक्त टोलीको विदाई गरेको हो। छनौट प्रतियोगिता सिंगापुरमा आगामी मे 31 हुँदैछ। नेपाल छनौटमा समूह एमा छ। यो समूहमा नेपालले मलेसिया, कतार र चीनलाई प्रतिद्वन्दीका रूपमा पाएको छ। नेपालले समूह चरणको पहिलो खेलमा यही मे 31 चीनको सामना गर्नेछ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलन बारे मानवाधिकार आयोगको प्रतिवेदनपछि विपक्षी दल आक्रामक। आन्दोलनमा सहभागी सत्तारूढ रासोपाका 1.5 दर्जन सांसद आलोचनाको केन्द्रमा।
0: बजेट प्रस्तुत हुने संयुक्त बैठकको तयारी पूरा। राष्ट्रपतिसँग अर्थमन्त्रीको भेट। गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैर जिम्मेवार रहेको कंग्रेसको निष्कर्ष।
1: सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचपूछ आयोगको प्रतिवेदन सार्वजनिक। एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलासा।
0: होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध। इरानसँग मिले ओमानलाई उडाइदिने ट्रम्पको धम्की
1: र नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा इरानसँग पराजित रोड टु युएफसीको सेमी फाइनलमा रविन्द्रले अस्ट्रेलियाका कासिब मडरोकसँग खेल्ने
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद अप्सरा र जगत बिदा हुन्छौ नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ज।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी भितिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478273572।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
8: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
9: मुटु रोग विशेषज्ञ डाक्टर
10: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601638।
19: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
19: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
19: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
8: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878923 र 9805912871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
8: बाङ्गा टिङ्गा दाँत मिलाउने,
1: शल्यक्रिया गरेर दाँत निकाल्ने,
8: खाली ठाउँमा दाँत भर्ने,
1: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
8: मुखमा घाउ खटेर आउने।

0: बाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
4: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-44।
8: होइन भाइला,
9: लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: सूचना
11: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
11: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
4: हर्निया, हाइड्रोसिल, पेट दुखाई, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
11: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
4: युरिक एसिड, हात जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
11: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
4: स्थान: शंकर मेडिकल हल घोराही, गौतम नगर टोल, निमाहल रोड, घोराही, दाङ।
11: बिरामी जाँच्ने मिति यही जेठ 16 गते शनिबार।
4: सम्पर्क फोन नम्बर 082-595-023,
11: मोबाइल नम्बर 98-478-18-617
4: र 98-478-35-645।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबुला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबुलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जीएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खासगरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्खदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत दुई दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौं।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि ब्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने 25% बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढ़िराखेका छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेछ तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केट राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले सबै जिम्मेवारी लिनु पर्यो कि त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो क्या, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौं रुपियाँ खर्बौं रुपियाँ लगानी छ, ऊ देशबाट भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाड़ीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो, संसदमा चाहिँ राष्ट्रपतिले बोल्ला बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिन भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
0: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
2: अपनात्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि जन नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
4: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथिएको थिएन भने त्यो कालखण्ड हेरेर यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
5: हप्ताको 2 दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 को हाराहारे मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको 3 दिन विधा कार्य गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्छ।
0: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ, केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
5: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सिकेको छैन भन्ने कुराको चाहिँ ठहर हो।
0: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
5: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
0: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
7: मध्यपश्चिम चाइन च्याट, यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षाको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोग सम्बन्धी 3 दिने तालिम आज बिहिबारदेखि खोराहीमा शुरू भएको छ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङद्वारा सञ्चालित खोराही उपमहानगरपालिका वडा नम्बर 15 भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र खोराही उपमहानगरपालिका वडा नम्बर 2 रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्ग्लिस स्कूलका शिक्षकका लागि तालिम शुरू गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो। तालिमको प्रशिक्षणमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोगका विज्ञ होमराज खड्गा हुनुहुन्छ। तालिममा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको परिचय र यसका टुल्स, एआईको आधिकारिक प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था, एआईमा आधारित शिक्षण सामग्री निर्माण र त्यसको प्रयोग, एआईको व्यावहारिक प्रयोग र कक्षा कोठामा प्रभावकारी प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगत्मक अभ्यासमा आधारित 3 दिनसम्म प्रशिक्षण दिने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न नकराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समयको अनुमानबाट यस्ता प्रविधिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विकृति निकालेर यस्ता विभिन्न विकृति र क्रियाकलापप्रति गम्भीर ध्यान आकर्षण भएको सुनाएको छ। पछिल्लो समयको अनुगमनबाट यस्ता विकृतिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विकृति निकालेर यस्ता विभिन्न प्रविधि र क्रियाकलापप्रति गम्भीर ध्यान आकर्षण भएको सुनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट फियर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रविधि देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुति गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्रकै अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बालबालिकासँग अन्तर्वार्ता लिए भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन, अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने वा व्यावहारिक साखमा असर पर्ने गरी मिथ्या भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भएको भन्दै काउन्सिलले ध्यान आकर्षण भएको सुनाएको छ। र यातायात व्यवसाय र ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी नचलाउन संयुक्त आह्वान गरेका छन्। मनसुनजन्य विपदबाट जोगिन यातायात सेवा सञ्चालन सम्बन्धमा संयुक्त सूचना निकाल्दै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो आह्वान गरेका हुन्। सूचना अनुसार सड़कको अवस्था बारे जानकारी लिन, सवारी साधनको व्यवस्था दुरूस्त राख्न र मनसुन अवस्था बारे जानकारी लिन र प्रहरीसँग समन्वय गर्न समेत आह्वान गरिएको छ। क्षमता भन्दा बढ़ी मानिस र मालसामान नबोक्न, यात्रु र मालसामानको विवरण दुरूस्त राख्न, सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम लिन पनि भनिएको छ। विपदको समयमा व्यक्तिगत संचार सही अवस्थामा राख्न, यात्रा गर्दा प्रिज खुल्ले कागज पत्र साथमा लिन र यात्रा गर्दा मापसे तथा लापसे नगर्न भनिएको छ। मनसुनको समयमा यात्रा गर्दा सड़क अवरूद्ध भई निश्चित समयमा गन्तव्य पुग्न नसक्ने अवस्था आउन सक्ने भन्दै पानी र ड्राई फ्रूट साथमा राख्न, बिरामी, अशक्त र वृद्ध अवस्थाका व्यक्तिले जरूरी काम बाहेक लामो दूरीको यात्रा नगर्न समेत आह्वान गरिएको छ। साथै सार्वजनिक सवारी साधनमा डायस क्यामेरा, जीपीएस र लगेज ट्र्याक अनिवार्य गर्न समेत आग्रह गरिएको छ भने प्रतिकूल मौसममा यात्रा नगर्न समेत सचेत गराइएको छ। हौस् अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9845727977
9: र 9585830689।

0: वाय नेटको बाइ वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
5: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार
1: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23
7: दिनेश्वर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
8: बिमा गराउन जाँदैछु
7: बिमा किन गर्नु पर्यो सर बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: खै, जन्म दर्ता दिनुस् त?
2: जन्म दर्ता? गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि?
2: हो र? मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाई सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गे सँगै म रात्रिकालीन सहयात्री वन्दना न्युपानेको तर्फबाट श्रोता साथीहरू यो रात्रिकालीन जीवन कथा सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा मनभरि सङ्गालेकी छु। यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरे पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौँ त? पक्कै पनि नियमित कार्यक्रम सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनैपर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू वाचन गर्छौँ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौँ। आशा छ हामीलाई त्यतिन्जेलसम्म सुनेर साथ दिनुहुनेछ। श्रोता हामी कार्यक्रम जीवन कथामा अमर न्युपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौँ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्ने मिठो सुगम संगम

अभेद परे थे आँगन में तो फेरी में उक्लिन दुई सीढ़ी सम उक्लिने बेला में कसो कसो ढुंगा में टेकेसु गोलो ढुंगा में टेक्न साथ में गतिशील भए र लड़े अगाडी तीर गतिहीन भएर मेरा नाड़ी में थिए होलान दुई दर्जन जति चुरा झर्ल्याम झुरुम भएर फुटे कम्ती में 4.5 दर्जन भयो होलान फुटे पछि तर मेरा हाथ भने उस्तै छन् लौन नि अशुभ भयो भन्दै कोकोले हुकुन्ने फेरि नयाँ चुराले मेरो हात भरिदिए सानीमाले भनिन् अब भित्र हिँड नानी दुलैको मुख हेर्ने अरे चुपचाप हिँडे जहाँ बस भने म त्यही बसिदिए पान्सामा खै कुकुले हो मोहर रुपिया मेरो हातमा राखिदिँदै मेरो मुख हेरेर भने गोरी रहेछन् दुलै त मलाई गोरी देख्नेहरू गोरा थिए कि काला थिए मलाई थाहा छैन मैले कसैको मुखमा पनि हेरिन त्यसपछि सानेमाले मेरा हातमा एक एक रुपियाँका डलर दिँदै पालै पालो ढोक्न लगाइन् त्यो घरका मान्छेहरूलाई रुपैयाँ राखेको कचौरा मेरो हातमा राखेर दिँदै सानेमाले भनिन् उहाँ तिम्री सासु आमा हुनुहुन्छ यो रुपैयाँ राखेर ढोग मैले तिनको अनुहारमा नहेरी ढोगी ढोक्दै गर्दा लाग्यो अनुहार भन्दा पहिला तिनको खुट्टा देखे तिनको शरीरमा दुई धुरी थाबुका फेर तिनका खुट्टा फुटेका छन् तर कलिला मेरी आमा त भन्दा कलिला पक्कै पनि यी खुट्टाहरूको उमेर धेरै भएको छैन तर तिनका खुट्टा सुकिला छैनन् त्यहाँबाट मलखातको जस्तो गन्ध आइरहेको थियो सानेमाले बिस्तारी मेरो कानैमा नजिकै मुख लगेर भनिन् भो नभनेसम्म ढोगिराखे नानी मैले त्यसै गरे एकैछिनमा भयो उठ भनिन् उठे उनका खुट्टामा मैले कम्तीमा 20 पटक सास फेरि होला लाग्यो तिनका खुट्टा मैले 20 पटक सुँगे तिनको खुट्टाको गन्ध हावा भएर मेरो फोक्सोसम्म पुग्यो सानिमाले भनिन् उहाँ तिम्रो सासुबा उहाँ जेठाजु उहाँ तिम्री जेठानी यी दुई नन्द खाना खाइसकेपछि सानिमाले म एउटा सानो कोठामा लिएर गइन् सानिमाको एउटा हातमा बलिरहेको झरो छ अर्को हातमा मेरो देब्री हात लाग्यो मलाई सानिमाले दाम्लोमा समाएर फकाउँदै गोठमा लैजाँदैछिन् हाम्रो घरको सानी बाछीलाई झैँ थाहा छैन रात कति बित्यो आकाशबाट झुन्द ताराहरूले रात कति बित्यो भनिरहेका होलान् बाहिर तर मलाई निद्रा लागेको छैन सानिमासँग सुतेकी छु उनले साह्रै माया गर्थे अङ्गालिन् अङ्गालेर भनिन् बिस्तारै ठुली हुँदै जाँदा तिमीले धेरै कुरा आफै सिक्दै जानेछौ अहिलेलाई तिमीले जान्नु पर्ने कुराहरू सिकाउँछु आजदेखि यो तिम्रो भयो यो घर तिम्रो हो तिम्रो घर अब माइती घर भयो अहिले तिमी सानै बाँकीले 3 दिन मात्र यहाँ बसेर कम्तीमा 4 वर्ष माइती घरमै बस्नेछौ त्यसपछि माइती घरमा त तिम्रा सासु सासू ससुरा र दुलाले पठाए मात्र जानुपर्छ कहिले काहीँ पाहुना जस्तो भएर दुलाको घर नै तिम्रो घर हो दुलाको खुसी नै तिम्रो खुसी हो दुलाको जिन्दगी नै अब तिम्रो जिन्दगी हो उनीसँग तिमी अब गाँसियौ यी सबै कुरा तिमीले बिस्तारै बुझ्नेछौ दुला तिम्रा भगवान हुन् भगवानको अनादर कहिल्यै नगर्नु भगवानका बा आमा दाजुभाइ दिदी बहिनीको पनि अनादर नगर्नु ती पनि तिम्रा भगवान नै हुन् यी तिम्री सौतिनी सासु हुन् तिम्रा दुलाकी आमा मरेर 2 वर्ष अघि मात्र तिम्रा ससुराले कान्छी बिहे गरेका तिम्री सौतिनी सासु भर्खर 18 वर्ष के भइन् तिनका सन्तान भएका छैनन् तर अब उनले सन्तान जन्माउने बेला हुन लागेको छ भोलि हेर्नु उनको पेट ठुलो छ त्यो 8 महिनाको बच्चा छ तिम्रा नन्दहरू झनै तिम्री उमेरका छन् दुईजना तिमीलाई ती साथी जस्तै लाउलान् तर ती तिम्रा साथी होइनन् तिमी उनीहरूसँग नखेल्नु उनीहरू लैलैमा कतै माथि वनतिर काफल ऐसिलो खान नजानु सासु ससुरा र दुलाले जे जे भन्छन् त्यही भन्नु केही जवाफ नफर्काउनु मुख नलाग्नु सकेसम्म नबोल्नु बोल्नु भन्दा पछौराले मुख ढाकेर बोल्नु सकेसम्म नहाँस्नु हाँस्दा खिटका छाडेर नहाँस्नु हाँस्नै परे कुरामा पछौराले मुख छोपेर मात्र हाँस्नु सासु र दुलाले राति गोडामा तेल लगाइदेऊलान् लगाइदिनु उनीहरूले भो नभनुन्जेल मिचिरहनु तिनका हात गोडा तर अहिले तिमी सानै भाकीले त्यसो गर्न नपरेला मैले बिचमै सोधे ससुराका गोडा तेल लाउनु पर्दैन तिनले सम्झाइन् ससुराको गोडा छुनुहुन्न नि बुहारीले मैले बुझे जस्तो गरे र फेरि सोधे तिनका गोडा कसले तेल लगाइदिन्छ त तिम्री सौतिनी सासुले किनभने तिनी उनकी दुलै हुन् क्या तिनले भन्दै गइन् भोलिदेखि बिहान चाँडै उठ्नु कुखुराको भाले बासेसी सम्झिनु तिनले तिमीलाई उठ भनेका हुन् उठेर नुहाई धुवाई गर्नु चोखी भएर बेलुका आफैले तेल लाएर सेवा गरेका दुलाको खुट्टा धुनु र ती गोडाको जल खानु मधुरो उज्यालोमा मैले नबुझे चाहिँ सानिमाको अनुहारतिर हेरे
तिनले मेरो भाव बुझेर भनिन्, तिम्रो माइतीमा आमाले बालाई गरे जस्तै, म त धेरै सानी छु, पक्कै पनि आमाले जस्तो गर्न सक्दिन होला। आमाले सजिलै उचालेर कम्मरमा राखेको गाग्री म हल्लाउन मात्र सक्छु, उचाल्न सक्दिन। मुस्किलले त्यहाँको पानी अम्खिरोमा सार्न सक्छु, त्यही पनि भुइँभरि पोखिन्छ। आमाले गरेका काम मैले गर्न खोज्दा त अहिले नै सक्दिनस्, सानै छेस, भोलि पर्सि ठुली भएपछि मात्र गर्न सक्छस् भनेर धेरै पटक आमाले मलाई सम्झाएकी छिन्। सोधे, म आमा जस्तै कहिले हुन्छु? भोलि पर्सि, भोलि पर्सि कहिले आउँछ? अब 7-8 वर्ष पछि बुझे जस्तो गरेर मैले मनमनै सोचे, बहिनीको भोलि पर्सि आउन भने अझै 9-10 वर्ष लाग्ने रहेछ। सानीमाले भन्दै गइन्, म जेत्रो वा पछ्यौराले सोधै टाउको ढाक्नु, सासू ससुरा जेठाजुहरूलाई सिउँदो नदेखाउनु, हिँड्दा सुस्त हिँड्नु, दमको नपारी हात्तीले जस्तै। मैले बिचमै सोधे, किन भने उनी मेरी सासू होइनन्? मैले हात्ती त देख्यो छैन, हात्ती कस्तो हुन्छ सानीमा? सानीमा पछ्यौराले मुख छोपेर हाँसिन्, म पनि दङ्ग परेर हाँसेँ। अप्ठ्यारो हाँसो, तिनी हाँस्दै भनिन्, मैले नि देखा छैन नि नानी, तर मेरी आमाले मलाई यसै भनेर सिकाएकी थिइन्। मेरी आमा भने कि तिमी हजुरआमा क्या? श्रोता, अहिले हामी कार्यक्रम जीवन कथाको बसेमा छौ, अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ।

Bir obçarı asıl, turi fosili boyu, dille bandır goyun, himda bir şirerin oda gornu. Mayıpa mazayın, kutta, mati mati uçaleri nahinno, bayri, manşi oru sango, dhiri no bulnu, kam pari matra bulnu, kam ka kura matra, bayra ka manşi ergo pani kura no sunnu, ghar ka kura bayra ka manşi sanga no gornu. Timi sani vakili, bansa ko kamma no logolan, toro, olikati, lai bhani. उनीहरुले जे जे भन्छन् त्यही त्यही गर्नु घरका सबैले खाइसकेपछि मात्र खानु उनीहरुले खाइन्जेल नबस्नु उभिरहनु उनीहरुले खाको हेरिरहनु मलाई फेरि जिज्ञासा लाग्यो कहाँ हेर्ने त सानीमा त्यतिन्जेल तिनले भनिन् पान्सामा हेर्ने चिज धेरै होला नि त्यही हेर्नु उनीहरुले के खाए थप्नुपर्ने बेला हो कि भन हेर्नु र विचार गर्नु अघि नै देखे मलाई खसखस लागेको एउटा कुरा सोधे हाम्रो घर आमाले त आफ्ना गोडा ढुगाउनु हुन्न त यहाँको आमाले त ढुगाउनु भयो तिनले हाँस्दै सम्झाए यति मृदुलाकी आमा हुन् नि त भगवानकी आमा त्यसैले तिनलाई तिमीले ढोग्नु पर्छ सानिमाका यी

तिमीसँग सोधी बहिनी पनि बिहे भएको हो एउटै लगनमा तिमीहरू दिदी बहिनीको बिहे भएको एउटै लगनमा दिए छोरा बाँचन् भनेर त्यसो अरेका तिम्रा बामाले तिमीलाई बामाले कन्या दान दिनुभयो बहिनीलाई हजुरबुवा र हजुरआमाले त्यसपछि मेरी आमाले एक खेप पानी ल्याउन लग्ने जति समय सानीमा चुप लागिन् म पनि सिरक र सिरानी चाहिँ चुप लागे मनमनै भने म चुपचाप थिइन अचम्म लागिरह्यो मेरो बिहे भयो अरे बिहेमा दुलाहले सिन्दुर हाल्छन् भन्ने त जानेकी थिए धेरै पटक खेलेको खेल तर मेरो सिउदोमा दुलाले सिन्दुर हालेको सम्झिन निदाए छु क्यारे त्यति बेला दुलाले सिन्दुर हालेको सम्झिन खोज्दा गोविन्दले माटोको सिन्दुर हालेको सम्झिन्छु कस्तो अचम्म ख्याल ख्यालको सिन्दुर हालेको सम्झिन्छु तर साँच्चैको सिन्दुर हालेको सम्झिन्न गोविन्दले माटोको ख्याल ख्यालको सिन्दुर हाल्दा त्यति धेरै खुसी भएकी म यी नचिनेका मान्छेहरूले साँच्चैको सिन्दुर हाले भन्दा भनेको सुन्दा खुसी नै हुन सकिरहेको छैन बदलामा नबुझिरहे पनि म त्यसै त्यसै खरङ्ग खरङ्ग भएको छु जग्गीमा आमाको काखमै निधाएको बेला आमाले बेला बेलामा उठ नानी उठ भगवानको पूजा गर्न उठ भनेको सम्झिन्छु खै कसले हो मेरो दाहिने हातको साहिली औलामा सानो औठी लगाइदिएको सम्झिन्छु जग्गीमा घुमेको बेला बेलामा फुल अछिता समातेर पूजा गरेको पनि सम्झिन्छु दमाईहरूले बजाएको बाजा तन्नेरी तरुणीहरूले गाएको छ्याउरेको मधुरो लय र बुढाहरूले हालेको सिलोकको ल्यात्मक रनको पनि सम्झिन्छु सपनामा सुने झै सम्झिन्छु बिहे दिउँसो भएको भए विपनाको झै सबै कुरा सम्झिन्थे होला र थाहा पाउँथे मेरो बिहे हुँदैछ भन्ने कुरा पनि किनभने दिउँसो भएको भए म जग्गेमा निदाउने थिएन आफ्नै बिहे मेरा लागि पूजा मात्र हुने थिएन सपना मात्र हुने थिएन झरो निभिसकेको छ त्यति लामो बाटो हिँडेर आएकी सानीमा धेरै थाकेकी हुँदी हुन् तन्द्रामा भिजिएको बोलीले भनिन् अब सुतै नानी निद्रा लाग्यो म पनि सुत्छु केही बोलिन यसै पनि सुतिरहेकी थिए निद्रा पनि लाग्ला जस्तै भयो तर मलाई भन्न मन लाग्यो म त बासँग सुत्छु बहिनी जन्मिएपछि म बासँग सुत्ने भएकी थिए भोक लाग्दा खाने बेला बेलामा आमा र निद्रा लाग्दा सुत्ने बेलामा बाको अभाव कहिल्यै भएको थिएन अहिले भयो मलाई एक्कासी र ए बा हो ए आमा हो भनेर रुदै चिच्याउन मन लाग्यो ताकि एक दिनको बाटो पारी भएका बा आमाले सुन्नुहोस् र लिन आउन् तर चुपचाप छु सानेमाले ठुलो ठुलो सास फेर्न थालिन् निदाइछिन् क्यारे अलिअलि घुर्न पनि थालिन् उनको अनुहारमा र व्यवहारमा आमा खोजिरहेकी छु तिनले आमाको क्षतिपूर्ति गरिरहे झै लाग्यो सायद त्यसैले मलाई पनि निद्रा लाग्यो श्रोता अहिले भने हामी कार्यक्रम जीवन कथाको विषयमा छौ अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ

बिहान भएपछि अरूले त केही काम अराएनन्। सासूले जेजी अराइन्, साना तिना काम त्यही गरे। सानीमाले भने जस्तै म सानी भएर होला थोरै काम हराएका। कसेर लगाउँदा लगाउँदै सानीमाले भने चाहिँ मैले फुलुक्का सासूको पेटतिर हेरे। तिनको पेट नितम्ब चाहिँ बाहिर निस्केको छ। बिहानको खाना खाएपछि सानीमा आफ्नो घर गइन्। जाने बेलामा भनिन्, नातेल नानी पर्सि तिमीलाई माइत पठाउँछन् भनेका छन्। माउसु मलाई जान भनिनन्। मैले जान्छु पनि भन्न सकिनँ। उनको घर यहाँबाट नजिकै पर्छ अरे, एक घण्टाको बाटो। सानी सदा आमासँग आएकी थिए, खासै सम्झिन्न। उनी गएपछि भने, मलाई आमाले छोडेर गए जस्तै नरमाइलो लाग्यो। उनी गएको हेर्दै आँगनको ढिलमा बसेर म आफ्नै औलाहरूसँग खेल्न थाले। पर्सि एकदम चाँडै आइदिए हुन्थ्यो नि। मेरो बहिनी र म जत्रै दुई केटी मेरो नजिकै आएर भने, भाउजू जसँग सम्झिए म भाउजू पो भए। पहिलो पटक म भाउजू भए। औलाहरू मसँग खेलाउँदा खेलाउँदै टक्क रोकिए। ती दुई केटीलाई कली र पवित्र जस्तै मेरा साथी बनाउन पाए हुन्थ्यो नि जस्तो लाग्यो। तर ती मेरा नन्द हुन्। तिनलाई मैले तपाईँ भन्नुपर्छ अरे, आदर गर्नुपर्छ अरे, किनभने ती मेरा भगवान दुलहाका बहिनीहरू हुन्। झुकिएर मेरा गोडाले तिनको शिरमा जता लागे पनि ढोग्नुपर्छ अरे। विभिन्न चाडपर्व तथा औँसी पूर्णिमामा दक्षिणा दिएर ढोग्नुपर्छ अरे। तिनीहरूले मेरा राम्रा राम्रा लुगा चुरौला र बुढी औलाको बीचमा राखेर रा तलमाथि गर्दै छामे। हत्केलाले मुसारे तिनीहरूलाई, मलाई होइन मेरा लुगालाई त्रिसित हुँदै मुसारे। आफ्ना कलिला औँलाहरूमाथि राखेर गहना चलाए। मलाई लाग्यो यिनीहरू पनि यस्तै गहना र लुगा लगाउन रहरिएका छन्। तर दुलही बन्न होइन, तिनीहरूको अनुहारमा हेरे कुनै पनि कोनबाट ती पराई जस्ता लागेनन्। मलाई खुब मायालु पाराले हेरिरहेका थिए, छामिरहेका थिए। तिनका अनुहारमा भावले मैले जस्तै दुलही बन्न नचाहे पनि दुलहीको खेल खेल्न चाहिँ खोजिरहेका छन्। जुनसुकै खेल भए पनि मलाई खेलौ भन्न मन लाग्यो। तर सानिमाले भनेको सम्झिए, तिमीलाई साथी जस्तै लाउलान् तर ती तिम्रा साथी होइनन्, तिमी उनीहरूसँग नखेल्नु। त्यसपछि म चुपचाप लागे। ती दुई नन्द भने मेरो सामुन्ने आँगनमा खेल्न लागे। खेलेको देखेर मलाई पनि खेल्न मन लाग्यो। खेल्न पाउने हो भने यो घर पनि मलाई रमाइलो लाग्न थाल्ने थियो होला। उनीहरूले खेल्न बोलाउँदा पनि मैले चुपचाप हेरिरहे मात्र जान सकिनँ, उनीहरूसँग खेल्न सकिनँ। सायद म आफूलाई यसरी नियन्त्रण गर्न सक्थिनँ होला। सानिमाले भनेका कुरा सम्झिएर खेल्न जान सकिनँ। यदि सानिमाले भनेका कुरा बिर्सिएर खेल्न जान्थे होला, यदि मेरो शरीरमा लगाम चाहिँ बाँधेर पछाडि तानिरहने चुरा पोते बुलाकी मभन्दा ठुला साडी चोलो र यो नौलो ठाउँ नभएको भए सबैभन्दा बढी नखेल्नु भनेर सम्झाउँछन्। आफू मात्र खेलिरहन्छन् चुराहरूले, किनभने चुराहरू हात हल्लाउन साथ बजिहाल्छन्। गोरुहरूको घाँटिएको घन्टी चाहिँ मेरो ठाउँमा पवित्र भइदिएको भए पक्कै पनि उनीहरू यी नन्दहरूसँग खेल्ने थिइनँ होला। श्रोता, यतिन्जेलसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौ। कार्यक्रम जीवन कथाको लागि छुट्याइएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यतिन्जेलसम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082568054 मा पनि पठाउन सक्नुहुन्छ भन्दै
आफ्ना सृजनशील औंला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता दाङलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना न्यौपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्रि।

0: कति चोटि फेल भयो,
1: कति चोटि फेल भयो भने नि थाहा छैन लुवाटेले।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछ।
2: लाली बजार, मिज्जू।
3: तपाईँहरूको जुन मिटेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम?
1: के टेन्सन लिएर
4: जानिरहेको के रहेछ भागिएको?

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-46-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
8: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। उपत्यका मेयर फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिन निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर फोरमका अध्यक्ष ललितपुर महानगरपालिका मेयर श्री बाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानून प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अन्तर्गत विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिन निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन हुन कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमय सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनुभयो। बैठकले यसको समाधान खोज्न काठमाडौँ उपत्यका मेयर फोरमको सचिवालयलाई अध्यापनको जिम्मा दिएको छ। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन भइरहेको निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकाय बीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय सुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ। आयोगले सहकारी सञ्चालन तथा व्यवस्थापनहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता सुनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियमन संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका लागि अघि बढ़ाइएको पनि सुनाएको छ। र देशभरको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा संचार क्षेत्रमा पछिल्लो वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 सड़क निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट निर्मित कालोपत्र सड़कको घनत्व 138.7 मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घर दूरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। विक्रमसम्म 2082 फागुनसम्म रणनीतिक तथा स्थानीय सड़क सञ्जाल गरी कुल 36,806 किलोमिटर सड़क निर्माण भएको छ। यसमध्ये 20,456 किलोमिटर कालोपत्र, 7,602 किलोमिटर ग्राभेल र 6,748 किलोमिटर कच्चे सड़क रहेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल सड़क लम्बाई 36,226 किलोमिटर रहेको थियो। आर्थिक वर्ष 2081-82 301 किलोमिटर नयाँ कच्चे सड़क निर्माण भएको थियो भने 1,235 किलोमिटर सड़क कालोपत्र स्तरमा स्तर उन्नति गरिएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म 76 किलोमिटर नयाँ सड़क निर्माण, 413 किलोमिटर
सड़क कालोपत्र 413 किलोमिटर सड़क कालोपत्र स्तर उन्नति तथा 102 पुल निर्माण सम्पूर्ण भएका छन्। राष्ट्रिय गौरवको आयोजनामा पनि उल्लेखनीय प्रगति भएको छ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग अन्तर्गत 1879 किलोमिटर सड़कमा 1529 किलोमिटर सड़क कालोपत्र सम्पूर्ण भएको छ। त्यस्तै 137 पुल मध्ये 114 पुल निर्माण सम्पन्न भएका छन्। हौस अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यति बेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई दिनुहोस् नमस्कार, शुभरात्री।

अनुभव प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञानधाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, होचका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: अस्त्युत्तरस्याम दिशि देवतात्मा हिमालयो नाम नगाधिराज पूर्वा परौ त्वय निधि बगाह स्थित पृथिव्या इव मानदण्ड। कुमार सम्भव महाकाव्यमा महाकवि कालिदास। अर्थात पृथ्वीको मानदण्ड भई पूर्वी र पश्चिमी दुवै समुद्र छिचुलेर हिमालय नामक नगाधिराज देवतात्माको रूपमा उत्तर दिशातर्फ अवस्थित छ। नमस्कार। संस्कृतिको स्रोत प्रकृति, कर्तव्यको प्रेरणा प्रकृति, प्रगतिको पथमा आवश्यक पर्ने पदार्थ दिने प्रकृति, प्रकृति बिना मानिसको प्रगति कहाँ, सबैको साथी सधैँको सहयोगी सर्वक्षेत्रमा उपलब्ध प्रकृतिको बयान गर्ने क्रममा आज मानवीय पोशाकका बारेमा चर्चा गर्न हामी उपस्थित भएका।

पोशाक प्रकृति नेपाली संस्कृति प्राकृतिक अनुकूलतामा सजिन र प्रतिकूलतामा जोगिन पोशाक लगाइन्छ। पोशाक वजन अनुसारको सजावट पनि हो, जाडो गर्मीको बचावट पनि हो। जाडो होस् वा गर्मी, जहाँका जनताले पनि पोशाक लगाउने हुनाले यो बढी सजावट हो, लज्जाको रक्षा हो, सज्जाको कला हो। पोशाक लगाउने प्राणी मानिस मात्र हो, अरू जीव जन्तुको प्राकृतिक बदनै राम्रो, त्यसै सुरक्षित। कोरली यसै राम्रो, बहर बाछा बिना वस्त्र नै राम्रा, पाठापाठी बाघ बिराला घोडा हात्ती त्यसै आकर्षक। अझ चरा त वस्त्र पोशाक लगाउने मानिस भन्दा पनि राम्रा, चराको प्वाख पखेटा रंग पुच्छर सिउरले गर्दा यो प्राणी प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना जस्तो लाग्दछ। चरा जस्तै देखिन र सजिन मानिसले वस्त्रको व्यवस्था गर्यो, आफ्नो पहिचान दिन उसले पृथक पोशाकको रचना गर्यो। हावा पानी धरा प्रकृति प्राप्त पदार्थ र शिवको आधारमा विश्वका विभिन्न देशमा विविध भेगमा बेग्ला बेग्लै पोशाकको प्रचलन भयो। तिनमा पनि देशीय पोशाकलाई राष्ट्रिय पोशाक मान्ने, लाउने अनि आफू र अपनत्वलाई चिनाउने गर्न थालियो। नेपाल हिमालयको देश, यो मुलुक मूलत पर्वतीय धरातलको देश, 83% भूभाग पर्वतले शोभित देश, अनि बाँकी भूमि पर्वतीय पाँगो माटो र प्राप्त पदार्थ अनि पानीले पोषित तटतरी तरल तोरित सिमसार तराईको देश, मालभूमिदेखि हिमालसम्मको देश, चिसोमा चरी रम्ने तराईदेखि ग्रीष्ममा पक्षी प्रसन्न रहने पर्वतीय नेटाको नेपाल। नेपाली जनले लगाउने नेपाली पोशाक पनि पर्वतीय श्रृंगार जस्तो, पर्वतको हिमराशि रश्मि जस्तो टोपी, पहाड़ी हरित खण्डको अलंकार जस्तो मयल पोष, दौरा पयरलाई प्रशस्त र खुला पथ दिने तलको मालभूमि जस्तो, दौड़ दौड़ाहालाई अवसर दिने दौरा सुरुवाल, नेपाली प्रकृतिको पोशाक। कसैले यसलाई राष्ट्रिय पोशाक भन्छन्, कसैले नेपाली पोशाक, कसैले यसलाई अन्यथा भने पनि अधिकाधिक जनताले यसको सम्मान गर्दै र लगाउँदै आएका छन्। जसले जे भने पनि देश बोल्ने वस्त्रको अर्को विकल्प कसैले दिन सकेको छैन। विविध संस्कृतिका बानकी वस्त्र लगाउने जनसमुदाय भए पनि राष्ट्रिय गौरव बोल्ने वस्त्र, राष्ट्र देखिने पोशाक यही हो भनेर स्थापित छ। देश विदेशको भ्रमणमा नेपाली प्रतिनिधिहरूले यही पोशाक लगाएर नेपाललाई प्रस्तुत गरेका छन्। यो वस्त्र विधान कसैको मात्र नभएर सबैको। राष्ट्रिय परिचयका साथ पुरूषले लगाउने टोपी दौरा सुरुवाल कोट जुत्ता र महिलाले लगाउने चोली सारी पछ्यौरी नेपाली पोशाक भनेर बुझिएको छ, सम्मानित भएको छ। औपचारिक अवसरमा उत्सवमा यसकै प्रयोग भइरहेको छ। यसमा पनि पुरूषले लगाउने दौरा र महिलाले लगाउने चोलामा संरचनागत समानता छ, पछ्यौरी र गलबन्दामा पनि केही एकता छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकिज है नाइस
0: अड्गुरी
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
4: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
5: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
6: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
5: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक डाङ सम्पर्क फोन नम्बर 9847 57193 र 9818 29 028
7: नेपाली राष्ट्रिय पोशाक कसले कहिले बनायो कहाँबाट आयो भन्ने यकिन छैन तापनि मल्लकालीन मूर्तिहरूमा यो पोशाक लगाएको देखिने संस्कृतिविदहरू बताउँछन् काठमाडौँ उपत्यका लगायत क्षेत्रमा पाइने तत्कालीन मूर्तिहरूमा नेपाली पोशाकको प्रयोग भएको पाइन्छ कसैले यसलाई खसहरूको युद्ध आवश्यकताबाट आएको बताए पनि गैर खस आएका पुर्खाहरूले पनि यो लगाउँदै आएको पाइन्छ किराँत जन्म यो प्रचलित छ तामाङ समुदायमा पनि यस्तो वस्त्र लगाएको पाइन्छ नेवार समुदायका अग्रजले पनि दौरा सुरुवाल लगाएको भेटिन्छ गुरूङ थकाली समुदायमा त झन दौरा सुरुवाल मखमली चोलो बहु प्रचलित छ आर्य ब्राह्मण समुदायले पनि यसैमा आफ्नो शोभा देखेको छ तराईमा लगाइने सुरुवाल पनि यस्तै यस्तै हुन्छ नेपाली टोपीमा हिमाली टाकुरा कैलाश सगरमाथाको बिम्ब छ पर्वतीय चुलीको प्रतीक छ शिरको श्री शोभा थप चम्किलो पार्ने उज्जवलता छ पी क्याप लगाएर फोटो खिच्दा मुहार छेकिन्छ अँध्यारो देखिन्छ तर नेपाली टोपीले अनुहार झन उज्जवल पार्छ फोटो पनि सुन्दर देखिन्छ व्यक्तित्व उचाल्छ उजेलिन्छ शिर सुरक्षित राख्छ अन्य टोपीले कपाल बाल बिगार्छ तर कपडाको टोपीले रौँ व्यवस्थित र सुन्दर देखाउँछ यो शिरपोष वजनमा लगाइने वस्त्रबाटै बनाइने हुँदा शरीरको सम्पूर्ण कद वजनलाई शोभित तुल्याउँछ उच्च देखाउँछ र वजन वर्ण सुन्दर देखाउँछ शिरपोषपछि सुहाउने वजन वस्त्र दौरा देहमा टिपिक्क बस्ने टिपिक्क पसिने न्यानो हुने घाँटीमा सुहाउने बदन थोप्ने बडो मिलाएर बनाउने गरिन्छ यसमा टाँक बटनको दरकार छैन तुनाले बाँधेर श्रीयुक्त सुर्के गाँठो पारिन्छ। घाँटीलाई पनि टाई लगाउने गरी टाइट पार्दैन, न्यानोमा न्यानो, जिउको जगेर्ना सुहाउन पनि सुहाउने, सजिलोमा सजिलो। सुरुवालमा त झन खुलापनको खुलासा छ। उकाली चढ्दा, फड्को मार्दा, उफ्रिँदा जति तन्किए पनि हुने, जति फन्किए पनि हुने, गोडामा कुनै गाह्रो छैन। चेन बिग्रेर फसनर फुटेर फसाद पर्ने समस्या छैन। इजार कस्यो, कर्मक्षेत्रमा पस्यो। युद्ध होस् वा उत्सव, यो वस्त्र उपयोगी छ। दक्षिणमा पनि पतलुङ खण्डको दौरामा नेपालीपनको छनक पाइँदैछ। नेहरू मोदीले लगाउने सुरुवाल नेपाली दौरा सुरुवालकै जोडी जस्तो देखिन्छ। आज त सुरुवाल जस्तै फिटिङ वस्त्र लगाएर हिँड्न थालेका छन्। यो सुरुवालकै विस्तार भन्न सकिन्छ। दौरा, भोटो, चोलो, सुरुवाल, टोपी यहीको चलन चल्तीमा आउने वस्त्र भएकोमा विवाद छैन। कोट पछि आयो भन्ने गरिएको छ, तर कर्णालीतिर नित्य कोट लगाइएको देख्दा यो परदेशबाट आएको नभई पर्वतबाटै आएको प्रतीत हुन्छ। बदन सुरक्षाका लागि बनाइएको वाक्लो वस्त्र बुझिन्छ। कुट्ट, कोट्ट, कोट, केन्द्र यहीकै शब्द हुन्। बचाउने, ढाक्ने, ढाल, खोल, बाक्लो वस्त्र, बचावटको वस्त्र भन्ने कोट संस्कृतकै सिर्जना हो। यो बेलायतबाट आयो भन्नु आफ्नो बाटो नचिन्नु, नहिन्नु र बिर्सनु मात्र।

0: नेपाली पोशाक सम्पूर्णताको पोशाक हो। यसले शिरदेखि पाउसम्म लगाउने वस्त्र बिना पूर्णता पाउँदैन। दौरा सुरुवाल लगाएपछि टोपी चाहिन्छ, टोपी लगाएपछि जुत्ता चाहिन्छ, पूरै बदनलाई सजाउन खोज्छ। दौरा सुरुवाल लगाउने तर टोपी नलगाउने, जुत्ता नलगाउने गरियो भने यो पूर्ण हुँदैन। यो अपनत्वको पूरा पूर्व परिधानमा सफल हुने पोशाक हो। अरूमा त प्यान्ट र ज्याकेट लाए पनि हुन्छ, टोपी नलाई कोट लगाए पनि हुन्छ, जसरी पनि चल्छ। तर नेपाली पोशाक एकले अर्काको पूर्णता खोज्छ, पूरक बिना पूरा हुँदैन यो पूर्णताको। फेरि यो दाहिने फेरो भएको वस्तु, टोपीको घेरो दाहिने फर्काएर बीट मारिन्छ, दौरामा पनि दाहिने नै फर्केको लबेदा छ। पूर्व दाहिने संस्कृतिको देश हो। दाहिने हातले दिने, मन्दिरको दाहिने परिक्रमा गर्ने, दाहिने शङ्खलाई बुद्ध समान सम्मान गर्ने, दायाँ दिशामा विशेष शक्ति र उत्थान देख्ने संस्कृतिको देशमा यो वस्त्रले त्यो सम्पदा बोकेको छ, त्यो विश्वास थानेको छ। सांस्कृतिक तथा धार्मिक दृष्टिले पनि नेपाली पोशाक दौरा सुरुवाल महत्वपूर्ण मानिन्छ। दौराका ग्रन्थी र कोणमा अष्टमातृकाको बास हुने कथन छ। दौराका ग्रन्थी र कोणहरूमा चामुण्डा, कुमारी, वाराही, ब्रह्मायणी, इन्द्रायणी, महेश्वरी, वैष्णवी, महालक्ष्मी सहित अष्टमातृकाको बास हुने कथन छ भने पञ्च ग्रन्थीहरूमा पञ्चबुद्ध र पञ्चरत्न रहने विश्वास छ। गलाको कल्लीमा भगवान शिवको गलामा सुहाउने नाग रहने उल्लेख पाइन्छ। यो दृष्टिले गर्दा नेपाली पोशाक सांस्कृतिक, आध्यात्मिक लगायत ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू:
2: एक लिटर र बीस लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: बीस लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू:
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुसारको राम्रो व्यवस्था भएको
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
16: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
17: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
16: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
18: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
19: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
18: तालिममा दिइने विषयहरू
19: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
18: स्पेशल सेफ तालिम
19: जापानिज सुशी तालिम
18: र वेट्रेस
19: टुरिस्ट गाइड
18: हाम्रा विशेषताहरू
19: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
19: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
18: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
19: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
18: सम्पर्क मोबाइल 9841017-09 9841017-09
19: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट टर्निङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
20: डाक्टर आउने बारे सूचना
21: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
20: डाक्टरद्वारा दिइने सेवाहरू
21: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
20: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
22: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
23: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
16: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
24: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847-57-193 र 9818-89-08
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ

0: हात जोड्ने भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: बाह्य फेसनी वस्त्रहरू जे सँग जुन सुकै कपडा लगाए पनि हुने जहाँ लगाए पनि हुने भनेर केही फेसनीहरू यो पोसाक बिर्सेर विदेशी वस्त्र विधानमा रमाएका छन् कोही रंगमञ्चको रंगीन वस्त्र लगाएर टेम्पो चढेका छन् लाउनेलाई छुपाउने पिरलो हेर्नेलाई लाज भइरहेछ कोही जागतिक जोकर जस्तो भएर हिँडिरहेछ कोही वजन भन्दा बेग्लै झोल्ला लामा लफर लफर गर्ने लुगा लगाएर शहर डुलेका छन् यो देशमा बाह्य परिवेश देखाएका छन् यसमा व्यक्तिगत स्वतन्त्रता भए पनि स्वाभिमानको सिर कहाँ यो बहकाउले फेरि एक दिन आफ्नै आत्मगौरव खोज्ने बाटोमा पुर्याउनेछ जसरी आज नेपाली टोपी दिवस मनाइँदैछ भोलि नेपाली राष्ट्रिय पोसाक दिवसको पनि दिन नाउला भन्न सकिन्न बहकेर आफूमा फर्कनु भन्दा आफ्नै संस्कृतिमा रमाउनु बुद्धिमानी हो फकीर भई व्यर्थै घुमेर रित्तो हात घर फर्किनु भन्दा घरै बसिरहनु बेस्ट हामी कहिलेसम्म प्रयोगको पात्र भइरहने फेरि नेपाली राष्ट्रिय पोसाक लगाउँदा देशका अन्य सामुदायिक स्थानीय पोसाक पीड़ामा पर्दैन यसले अन्य कुल धर्म अनुसार निज निज जातिको पोसाकलाई अवरोध गर्दैन निषेध गर्दैन यो त त्यही स्थानीय परम्परागत पोसाककै पोषणमा पूर्ण भएको छ सबैलाई समेटी सम्पूर्ण नेपाली यो पोसाक विश्वमै विशेष छ र सुन्दर छ सबैभन्दा व्यवस्थित छ यसको केही अंश अरूमा पाइए पनि त्यसको पूर्ण परिधान हामीमा मात्र छ केही अंशको मात्र प्रयोगकर्ताले यसको सम्पूर्णतामा हक दावी गरे भने प्याटेन्ट राइट दर्ता गरे भने यो पनि हाम्रो उपजमा अर्काको हक होला भन्ने खतरा छ हामी पोसाकमा पनि परवश हुने हो कि भन्ने डर छ त्यो खतराबाट जोगिन खस्रो भए पनि आफ्नै वस्त्रमा बसेर राष्ट्रियता जोगाउनु छ आत्मनिर्भरताको निधि जोगाउनु छ शिवपुरीको साकुरा परदेशको राष्ट्रिय फूल भए झैं नेपाली निधि तपोभूमिको योग विद्या अरूले उच्चारण गरेर विश्वमा चर्चा पाए झैं नेपाली पोसाक पनि पराधीन हुन सक्ने आशंका छ यो हाम्रो रहेर पर जाओस् तर हामीलाई छाडेर पर नजाओस् किनकि यो पोसाक यहाँकै प्रकृतिबाट प्राप्त भएको सांस्कृतिक सम्पदा हो हिमाली माटो र पर्वतीय बाटोले दिएको लुगा फाटो हो प्रकृति सम्मत प्रगतिको प्रमाण

श्रद्धेय श्रोता वृन्द, प्रकृति सम्मत प्रगति को एक आयाम वस्त्र परिधान र पोशाक को परिपाठ बारे अघि सारिएको यो प्रसंग अब उपसंहारमा पुग्दैछ। जसले सजिलो पोशाक लगाउँछ, वजन सुहाउँदो वस्त्र लगाउँछ, प्रकृति प्राप्त कपास जन्य कपड़ा लगाउँछ, उसले अवश्य पनि सुख पाउँछ, सम्मान पाउँछ र अपनत्वको उचाइ भेटाउँछ। यही प्राप्तिका लागि पोशाकको प्रयोग गरौं भन्दै यो बयान भनेको छ।

सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। अवस्थ प्राविधिक कक्षका मित्रहरूका साथै म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौं। नमस्कार। लाउने खाने हाम्रो शैली प्रकृतिकै।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस्।